0: को सन्देश।
1: साहसपूर्वक प्रार्थना गर्नुहोस्। चौथो भाग चैमसी, आज सोमबार सेप्टेम्बर 14 तारिक भदौ 29 गते। आजको बाइबल खण्ड यहोशूको पुस्तक 10 अध्यायको 12 र 13 पदबाट रहेको छ र यहाँ लेखेको छ, यहोशूले भने, हे सूर्य त अडिरह। सूर्य आकाश मण्डलको बीचमा अडिरह्यो। परमेश्वरले भन्नुभयो, मलाई पुकार र म तिमीलाई जवाफ दिनेछु र तिमीलाई नजानेका महान र शक्तिशाली कुराहरू देखाउनेछु। यो कुरा तपाईँले यर्मियाको पुस्तक 33 अध्यायको 3 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले परमेश्वरलाई ठूला कुराहरूका साथै साना कुराहरूको लागि पनि पुकार्नुपर्छ। यहोशूको सेना 5 शत्रु सेनाहरूको संयुक्त शक्तिसँग लडिरहेको थियो र उनले जित्दै थिए, तर उनको समय सकिँदै थियो र उनलाई दिनको थप उज्यालो चाहिएको थियो। त्यसैले उनले यस्तो काम गरे जुन इतिहासमा कसैले पनि पहिले कहिले गरेको थिएन। परमप्रभुले यमोरीहरूलाई इजरायलीहरूका हातमा सुम्पनु भएको दिन यहोशूले परमप्रभुसँग इजरायलीहरूको उपस्थितिमा भने, हे सूर्य त अडिरह, जाति शत्रुमाथि प्रतिशोध नलिउन्जेल सूर्य र चन्द्र थामिए। यो कुरोको लेख यासारको पुस्तकमा पनि छ, सूर्य आकाश मण्डलको बीचमा अडिरह्यो र दिनभरि नै अस्ताउनलाई आतुरी गरेन। परमप्रभुले मानिसको कुरा सुन्नुभयो, त्यो दिन जस्तो उहिले र पछि कहिले भएन। अवश्य इजरायलीहरूका निम्ति परमप्रभुले युद्ध गर्नुभयो। यो कुरा तपाईँले यहोशूको पुस्तक 10 अध्यायको 12 14 पदसम्म हेर्न सक्नुहुन्छ। 5 राजाहरूसँग लडिरहेका यहोशू जस्तै तपाईँ पनि निराशा, रोग, हताशा, पराजय र मृत्युसँग लडिरहनु भएको हुन सक्छ। प्रार्थनामा प्रतिउत्तर दिनुहोस्। इमानदार, निरन्तर र साहसी प्रार्थना। तपाईँ परमेश्वरको परिवारको सदस्य हुनुहुन्छ। तपाईँ वहाँ कहाँ बिरानो व्यक्तिको रूपमा होइन, तर उत्तराधिकारीको रूपमा आउन सक्नुहुन्छ। वहाँको सिंहासनमा साहसपूर्वक आउन सक्नुहुन्छ। यो कुरा तपाईँले हिब्रूको पुस्तक 4 अध्यायको 16 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले के हासिल गर्नुभएको छ भन्ने कुराको कारण होइन, तर ख्रिस्टले तपाईँको लागि जे गर्नुभएको छ त्यसको कारण आफ्ना बिन्तीहरू आग्रहपूर्वक प्रकट गर्नुहोस्। यो कुरा तपाईँले फिलिपीको पुस्तक 4 अध्यायको 6 पदमा हेर्न सक्नुहुन्छ। ख्रिस्टले तपाईँको लागि आफ्नो रगत बगाउनु भएको हुनाले तपाईँले इच्छित परिणामहरू प्राप्त गर्नुहुनेछ भन्ने थाहा पाउँदै तपाईँले निर्धक्क भई परमेश्वरको सामु आफ्नो हृदय पोखाउन सक्नुहुन्छ र साहसपूर्वक प्रार्थना गर्न सक्नुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
0: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
2: मोबाइल नम्बर 98082048 70।
0: इमेल ठेगाना mos.radioministry@gmail.com।
2: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
0: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बिहानको 6 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईँलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 29 गते सोमबार, सेप्टेम्बर 14 तारीक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको तृतीया तिथि, हरितालिका तीज, राष्ट्रिय बाल दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: भोटेकोशी बाढी प्रभावितलाई आवास खर्च दिइने, बालबालिकामा मानसिक विचलनको जोखिम, असोज 1 देखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने,
1: कुलेखानीका 3 वटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण निर्माण, देउबा नेतृत्वको कार्य समिति सदस्यलाई समेट्ने काँग्रेस संस्थापनको निर्णय,
0: कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा अलटाल, चीनसँगको व्यापार कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित,
1: यमनमा युद्ध बढ्दा 1 सातामै 2000 बढी विस्थापित, युक्रेनलाई रूसका इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती,
0: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा, बाढी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेन रन हुने, इन्डोर सुपर लिग सिजन 2 को उपाधि पोखरालाई।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा सुरुमा, होल्डिङ सेन्टरमा बस्न नचाहने बाढी प्रभावितहरूलाई सरकारले आवास खर्च दिने तयारी गरेको प्रसंग।
1: रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सरकारले प्रत्यक्ष नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय अनुसार पूर्ण रूपमा घर क्षति भई बसोबास अयोग्य भएका परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक नगद सहायता दिने भएको हो। सरकारले 4 जनासम्म सदस्य भएका परिवारलाई प्रति महिना 15,000 रूपियाँ उपलब्ध गराउने र 4 भन्दा बढी सदस्य भएका प्रत्येक थप सदस्यका लागि मासिक 2,000 रूपियाँ थप गर्ने व्यवस्था गरेको छ। यो सहायता अधिकतम 6 महिनासम्म प्रदान गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
3: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ।
1: यो सुविधा होल्डिङ सेन्टरमा नबसी आफैले वैकल्पिक अस्थायी बसोबासको व्यवस्था गर्ने प्रभावित परिवारलाई लक्षित गरिएको हो। यदि कुनै परिवारले नगद राहत लिन नचाहेमा सरकारले नै अस्थायी आवासको व्यवस्थापन गर्ने विकल्प पनि खुला राखिएको छ। सरकारले प्रारम्भिक क्षति मूल्याङ्कन सम्पन्न गरिसकेको र विस्तृत आवश्यकता मूल्याङ्कन प्रक्रिया जारी रहेको समेत जनाएको छ। सोही आधारमा पुननिर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइने तयारी छ। हालसम्म विभिन्न जिल्लाका 33 वटा होल्डिङ सेन्टरमा 2,500 भन्दा बढी प्रभावितले आश्रय लिइरहेका छन्। राहत उद्धार तथा पुनर्स्थापनाका लागि तीव्र रूपमा काम अघि बढाइरहेको समेत प्राधिकरणले जनाएको छ।
0: यसैबीच सदरमुकाम धुन्चेबाट स्याफ्रुबेसीतर्फ जाँदा करिब 13 किलोमिटर सड़क सुरक्षित नै छ। 12 घुम्तीभन्दा माथिका बस्ती र सड़क खण्डहर बनेका छन्। सड़क सञ्जालमा रसुवा जोडिँदैछ। चिलिमेमा उद्धारको प्रयास पनि चलिरहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच 103 जनाको शव भने आफन्तलाई बुझाइएको छ। भदौ 10 गतेको भोटेकोशी बाढीमा परि ज्यान गुमाउने मध्ये 103 जनाको मात्रै शव आफन्तलाई हस्तान्तरण गरिएको हो। मृतक मध्ये विभिन्न स्थानमा पहिचान खुल्ने अवस्थामा भेटिएका 103 वटा शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्ले जानकारी दिनुभयो।
4: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डिएनए स्याम्पल टिथ बोनहरू यी दुवैको परीक्षण शुरू भएको छ नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर चारवटा टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ समय धेरै लाग्ने छ किनभने टिथ बोनमा डिएनए निकाल्न कम्तीमा 4 दिन एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ र त्यसमा पनि डिएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया चाइना कोरिया सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन जनशक्ति स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ
0: अधिकांश शव पहिचान खुल्न नसक्ने अवस्थामा भेटिएका थिए ती शव चितवन काठमाडौँ पाल्पा नवलपरासी लगायतका जिल्लामा जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापनको काम पनि अगाडि बढाइएको छ बाढीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा मृत्यु र बेपत्ता भएका बाबुआमाका 102 जना बालबालिकालाई आश्रयस्थल अर्थात होल्डिङ सेन्टरमा राखिएको छ राष्ट्रिय बाल अधिकार परिषदले स्थानीय तह सुरक्षा निकाय र होल्डिङ सेन्टरबाट लिएको विवरण अनुसार बालिका 49 जना र बालक 53 जना गरेर कुल 102 जनालाई राखिएको हो परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बाढीले कति बालबालिकालाई बेपत्ता बनायो र यसबारेमा थप विवरण माग गरे पनि प्राप्त हुन नसकेको बताउनु भएको छ उहाँले बाढीमा कुल 1500 भन्दा बढी बालबालिकाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको पनि बताउनुभयो बाढी प्रभावित बालबालिकामा मानसिक विचलनको जोखिम र अपनाउनु पर्ने सावधानी बारेको विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ
1: पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा बनाइएको नयाँ ट्र्याक सडकको नयाँ ट्र्याकको परीक्षण भएको छ निर्माणको अन्तिम तयारीमा रहेको ट्र्याकको हिजो गरिएको परीक्षण सफल भएसँगै 1 असोजबाट यातायात पूर्ण रूपमा खुला गर्ने तयारी गरिएको हो त्रिशुली नदीमा आएको बाढीले सड़कको तल्लो भूभाग कटान गरेपछि 14 भदौमा कृष्णभीरमा करिब 100 मिटर सड़क भाँसिएको थियो त्यसपछि पृथ्वी राजमार्ग ठप्प छ पश्चिम नेपालबाट काठमाडौँमा आउजाउत गर्ने सवारी साधन प्रभावित भएका छन् सोही कारण काठमाडौँमा खाद्यान्न ग्यास निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तु आपूर्ति श्रृङ्खला प्रभावित भएको छ हाल वैकल्पिक मार्ग प्रयोग भइरहेको छ काठमाडौँभित्रिने मुख्य सड़क अवरूद्ध भएपछि सड़क विभागले 19 भदौदेखि सोही स्थानको माथिल्लो क्षेत्रबाट नयाँ ट्र्याक खोल्न शुरू गरेको र यो ट्र्याक असोज 1 गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने गरी काम भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो
5: परीक्षणको रूपमा त्यही होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ अब परीक्षणमा चाहिँ अब राम्रै देखिएको छ होइन अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै 2-3 दिन जति समय लाग्छ अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मङ्गलबार बेलुका अथवा बुधबार
0: कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजोको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ असोज 3 बाट शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने निर्णय पार्टीले गरेको हो 15 महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकले गर्छ केन्द्रीय कार्य सम्पादन समितिको निर्णयमा उल्लेख गरिएको छ महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति देउबादेखि विशेष महाधिवेशनपछिको केन्द्रीय कार्य समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाएर

0: समायोजनका लागि विधानको व्यवस्था नै निलम्बन गर्न समेत तयार रहेको नेताहरूले बताएका छन्। सभापतिलाई केन्द्रीय कार्य समितिमा 61 सदस्य मनोनयन गर्ने अधिकार पनि छ। यसअघि थापाले 19 मनोनयन गरिसक्नु भएको छ। विधान अनुसार बाँकी सदस्य मनोनयन गर्ने अधिकार पनि सभापति थापालाई छ। त्यसभन्दा बढी मनोनयन गर्न परेमा विधानको व्यवस्था निलम्बन पनि गर्न सकिने नेताहरूले बताएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढी प्रभावित बालबालिकालाई समुदायमा अन्तर्घोलनको आवश्यकता,
2: त्यो कम्युनिटीमै कतिवटाको गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको बिस्तार साथीत्व बन्ला।
0: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसिसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण, कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा पनि आलटाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। बृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
6: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
9: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अर्थतन्त्रमा एकपछि अर्को धक्का शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजालले लेख्नु भएको छ। 2072 भूकम्पले थिलथिलो बनाइएको देशको अर्थतन्त्र तङ्ग्रिन नपाउँदै तराई मधेसको बाढी हुँदै

0: कोरोना महामारीसम्मले थप जर्जर बनायो। आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीचमा अहिले भुटेकोसी बाढीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तस नस बनाएको छ। त्यस्तै बाढी प्रभावितलाई थायी आवास नबनेसम्म सरकारले मासिक खर्च दिने खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा कृष्णभीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल शीर्षकको खबर छ। एउटै समूहसँग 10 ग्यास उद्योग शीर्षकमा पनि आजको नयाँ पत्रिकाको भित्रपृष्ठमा खबर प्रकाशित छ। यसलाई अजित अधिकारीले लेख्नु भएको छ। 7 समूहसँग मात्रै 30 ब्रान्डका उद्योग, एउटै समूहले एउटा मात्रै ब्रान्ड प्रयोग गर्ने हो भने हाल कायम 58 उद्योगको संख्या 35 झर्नेछ। बाढीबाट क्षतिग्रस्त जहेरे सब स्टेशन पुनः सञ्चालनमा शीर्षकमा खबर छ। एमसिसीको 18 किलोमिटर सीमापार प्रसारण लाइन तयार, पुसदेखि सञ्चालनमा ल्याइने शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। एमसिसी अनुदान अन्तर्गतको 400 केभी क्षमताको 18 किलोमिटर लामो न्यू बुटोल नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। एमसिसी अनुदान अन्तर्गत 4 प्रसारण लाइन, 3 सब स्टेशन र 2 सड़क गरेर 9 परियोजना बन्दैछन्। त्यसमा पहिलो परियोजनाका रूपमा हिजो 18 किलोमिटर लामो सीमापार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। यस्तै भित्रपृष्ठमा जनकपुरमा पोखरी अतिक्रमण हटाउन अन्तिम मौका शीर्षक खबर छ भने भोटेकोसी महाविपत्तिपछि 170 बालबालिकालाई संरक्षण दिन कास्कीका बाल गृह तयार शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकको पहिलो पृष्ठमा तथ्याङ्कले भन्छ विपत्पछि लगानी बढ्छ, यसपटक के होला शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर प्रकाशित छ। मुलुकमा विभिन्न समयमा घटेका प्राकृतिक विपत पछिका केही वर्षहरूमा निजी क्षेत्र र सरकारले पुनरुत्थान र पुननिर्माणका अभियान चलाउँदा बैंकहरूको कर्जा लगानी बढेको उदाहरण छ। बताउँ 10 भोटेकोसीमा आएको विनाशकारी बाढीले खर्बौं रुपियाँ बराबरको क्षति पुर्याएको छ। यसको पुननिर्माणका लागि मात्रै 7.25 रुपियाँ आवश्यक पनि अनुमान सरकारको छ। यस्तो आगामी दिनमा बैंकहरूको कर्जा लगानी के होला, अहिले यसको चासो बढेको छ। विगतमा नेपालले भोगेका विभिन्न विपद पछि लगानी बढ़िरहेको तथ्याङ्क हेरेर चालु आर्थिक वर्षमा पनि लगानी बढ्न सक्ने आकलन विज्ञहरूले गरेका छन्। त्यस्तै चीनसँगको व्यापारमा कोरोला नाकाको भर शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवा र तातोपानी नाका प्राकृतिक विपत्तिका कारण प्रभावित भएपछि नेपाल चीन व्यापारका लागि मुस्ताङको कोरोला नाकाको भर पर्नुपर्ने अवस्था आएको छ।
1: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा अलटाल शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट नागरिक दैनिकमा लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको उल्लेख छ। प्रदेश सरकार स्थापनाको 9 वर्षसम्म पनि कार्यालय सहितका स्थायी संरचना निर्माण नभएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। राप्ती नदीमा घडियाल गोही जोगाउने चुनौती शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको हो। बाँके राष्ट्रिय निकुञ्जले 3 वर्षदेखि मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्ती नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ। निकुञ्जले अहिलेसम्म 3 पटक गरी 25 गोही राप्तीमा छोडिसकेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट ल्याएर छाडिएकामा पछिल्लो समयमा ती गोही भने कतै नदेखिएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर, थारूले मनाए अटवारी पर्व शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। थारू जानकारहरूका अनुसार द्वापर युगमा 5 पाण्डव मध्ये भीमले रोटी पकाइरहेका थिए। त्यही बेला दानवहरूसँग 5 पाण्डवको युद्ध चल्यो। बलवान भीमकै कारण त्यो युद्ध 5 पाण्डवले जितेको अहिले अटवारी पर्वको सन्दर्भमा त्यसबारेमा व्याख्या र वर्णन भइरहेको उल्लेख गरिएको छ। भूकम्पले चर्किए लोमान्थाङका सयौं घर शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। भूकम्पले हिमालपारीको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति पुर्याएको पाइएको छ। गत मंगलबार राति 9:53 जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर 5.3 म्याग्नेच्युडको भूकम्प गएको थियो। अर्को खबर, गोर्खापत्र दैनिकको भित्रीपन्नामा केराले मूल्य पाउँदा किसान उत्साहित भएको बारेमा छापिएको छ। घोराईको खबर हो। चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका हुन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित भएको पनि उल्लेख गरिएको छ। कति सम्भव छ हेटौँडा काठमाडौँ रोपवेको पुनर्जीवन शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। आँसु थाम्दै बगरमा खोज तलास शीर्षकमा वीरेन्द्र ओलीले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने रोग लाग्न नदिन विशेष अभियान चलाइएको बारेमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। प्रमको भ्रमण पर्यटन पुनरुत्थानको ढोका खोल्ने अवसर शीर्षकमा मिनराज भण्डारीले लेख्नु भएको छ भने हुने भयो सरकारी भवनको बीमा बागमती प्रदेश सरकारले सुरु गर्ने शीर्षकमा अर्को खबर छ। भूकम्प र गत वर्षको जेन्जी आन्दोलनमा अर्बौं रूपियाँको क्षति बेहोरेपछि अन्तत सरकारी सम्पत्तिको बीमा गर्ने प्रक्रिया अगाडि बढ्ने भएको हो। कान्तिपुर दैनिकको भित्री पन्नामा भोटेकोशी बाढीपछिका 15 दिनमा कोरोला नाकामा उठ्यो 1.5 अर्ब राजस्व शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ भने कुलेखानीका तीनै आयोजनाबाट बिजुली उत्पादन शीर्षकमा प्रताप विष्टले लेख्नु भएको छ। विद्युत प्राधिकरणको ब्याकअप मानिएको कुलेखानी आयोजनाको जलाशयबाट दिनको 20-25 सेन्टिमिटर पानी खपत हुने गरेको छ। ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। अर्थ समितिले एकातिर राष्ट्र बैंकलाई निर्देशन दिने सरकारको अधिकार यथावत राखेको छ, अर्कोतिर गभर्नरको कार्यकाल 3 वर्ष कायम गरी बाँकी 2 वर्षको निर्णय सरकारले गर्न पाउने गरी राष्ट्र बैंक सम्बन्धी विधेयक संशोधन गरेको छ। व्यापारिक नाका रसुवा गढी नै बनाउने गृह कार्य शीर्षकमा गौरव पोखरेल र विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
0: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आक्रमण रोक्न चेतावनी दिनुभएको छ। रूसमा इन्धन डिजेल इन्धनका रिफाइनरीमाथि आक्रमण बढेको भन्दै यस्तो कार्य नगर्न समेत निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। ट्रम्पले अन्य क्षेत्रमा आक्रमण गर्न सक्ने भए पनि डिजेल इन्धनमाथि आक्रमण हुँदा अभाव सृजना हुने भन्दै रोक्न आदेश दिएको बताइएको हो। यमनमा इरान समर्थित हुती लडाकु र साउदी समर्थित सरकार बीचको लडाई बढेपछि यस साता 2000 भन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। एक सातामा लामो हुती आक्रमणले यमनको रेड सीको बाँकी तट र केही रणनीतिक टापु कब्जा गरेर रणनीतिक बाब अल मन्दाब जलमार्गमा आफ्नो पकड र बलियो बनाउँदै गर्दा 10,000 मानिसहरू त्यहाँबाट भागेको राष्ट्रसंघले जनाएको हो। र साउदी अरबमा सुरक्षा चुनौती बढेको छ। इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीका बीचमा साउदीमा सुरक्षा चुनौती बढेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सबैभन्दा महत्वपूर्ण सहयोगी संयुक्त राष्ट्र अमेरिकाको पछिल्लो नीतिलाई लिएर पनि अनिश्चितता बढेको बताइएको छ।
1: साझा खबरमा अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली हिजो राति स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा युएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली राति नेपाल आइपुगेको हो। विमानस्थलमा भव्य स्वागत गरिएको छ। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली हिजो सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल पनि रहनु भएको छ। ट्रेडमाण्डुले फ्लड रिलिफ 10K ट्रेल रन आयोजना गर्ने भएको छ। ट्रेडमाण्डुका संस्थापक तथा अल्ट्रा रनर रशिला तामाङको समयजगत्वमा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितको सहयोगार्थ ट्रेल रन आयोजना गर्न लागि जानकारी दिइएको छ। र पोखरा वारियर्सले इन्डोर सुपर लिग सिजन 2 उपाधि उचालेको छ।
0: भोटेकोशी बाढी प्रभावित बालबालिकामा मानसिक समस्याको जोखिम र अप्नाउनु पर्ने सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा, साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब भोटेकुसी बाढी प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यको कुरा। भोटेकुसी बाढीका कारण प्रभावित बालबालिका र उनीहरूको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महतसँग हामीले कुराकानी गरेका छौँ।
4: एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने नि त, मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ, हो उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
3: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
4: जबले पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैन कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अरू एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
3: भोटेकुसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
4: दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबुआमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
3: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
4: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन, बाबामा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
3: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ, अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
4: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसो मात्र होइन अरूको पनि धेरै बितिया छ।
3: त्यो बताउने शैली चाहिँ मानौ, अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले, गाउँले, परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल,
4: बताउनु पर्यो भने पनि तयार गर्दै बिस्तारै होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन। उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमेल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तारो साथित्व बन्ला।
3: चिकित्सा मनोवेद डाक्टर पशुपति महतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: भोटेकुसी बाढी प्रभावितलाई आवास खर्च दिने, बालबालिकामा मानसिक विचलनको जोखिम, असोज 1 देखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने,
3: कुलेखानीका 3 आयोजनाबाट बिजुली उत्पादन, MCC अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण, दिउबार नेतृत्वको कार्य समिति सदस्यहरूलाई समेट्ने काँग्रेस संस्थापनको निर्णय।
5: कोशी प्रदेशमा सरकारका थायी संरचना निर्माणमा हालताल, चीनसँगको व्यापारमा कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित।
3: यमनमा युद्ध बढ्दा एक सातामै 2,000 भन्दा बढी विस्थापित युक्रेनलाई रूसको इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती।
5: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय टोलीको घोषणा, बाढी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेल रन हुने, इन्डोर सुपर लिग सिजन 2 को उपाधि पोखरालाई।
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको चिया गफ शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नागरिकले सुशासन खोजिरहेका छन् र नेतृत्वमा पुगेकाहरूले सुशासनको लागि काम गर्ने बताइरहेका छन्, तर बताए अनुसारको काम पूरा गर्न नसकेको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बेन्च छ, दुईजना व्यक्ति छन्, एकजनाको हातमा चिया छ र अर्काको हातमा पत्रिका, सड़कमै बच्चा जन्माउन बाध्य शीर्षकमा त्यहाँ समाचार लेखिएको छ र नजिकै रहेका त्यहाँ चिया बनाउने एकजना महिलातर्फ फर्किँदै त्यो चिया पिराखेका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखेको छ, गरिबको चमेली बोलिदिने एकजना मेयर थिए, ती पनि फ्याट्टै प्रधानमन्त्री भए, अब को बोलिदिन्छ होला त।
5: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लिल प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम जीवन रक्षा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: अरे मेरो भाइ, के लगाइ रहेछौ? रेडियो छिमेकी लगाऊ, रेडियो छिमेकी 107.2 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: In the Bible we read, "This is the day that the Lord has made. Let us rejoice and be glad in it." That is Psalm 118:24.
2: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। हामी दुई भाइ फेरि पनि हजुरहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौँ आजको अध्ययनलाई लिखन। अनि सम्पूर्ण श्रोताहरू, हामी तपाईँलाई हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौँ कि तपाईँहरूको फोन कलको निम्ति, तपाईँहरूको प्रतिक्रियाको निम्ति, र आउने दिनमा पनि तपाईँहरूले हामीलाई यसरी नै प्रतिक्रिया गर्नुहुनेछ र हामीलाई आशिषित हुने यो मौका दिनुहुनेछ भनिकन आशा अनि विश्वास गर्दै आउनुहोस्। हाम्रो यो मुक्तिको मार्ग कार्यक्रमलाई हामी नियमित रूपमा अघि बढाउँ। दाइ, आज तपाईँ केही गम्भीर देखिनुहुन्छ कि आजको अध्ययन केही विशेष छ?
3: हो भाइ, साँच्चै गम्भीर छ। आज हामी एउटा यस्तो घटनाबारे सुन्नेछौँ जहाँ एकजना राजा, जो आफै परमेश्वरले चुन्नुभएको व्यक्ति थिए, उहाँकै आज्ञा उल्लङ्घन गर्दछन्।
2: राजा भएर पनि आज्ञा नमान्ने, अनाज्ञाकारी, त्यो त निकै गम्भीर कुरा भयो त दाइ। त्यसपछि चाहिँ के भयो त?
3: त्यही त हो भाइ, साँच्चैकै खतरनाक कुरा यहीँबाट सुरु हुन्छ। आज हामी एकजनाको हट्टीपन र मनपरी निर्णयका कारण के भयो भन्ने देख्छौँ। भाइ, जब मानिसले परमेश्वरको आज्ञा छोडेर मानिसहरूलाई खुसी पार्न खोज्छ, त्यसको परिणाम धेरै गहिरो हुन्छ। आजको प्रसङ्गमा त्यो देखिन्छ। हट्टी हुनु मूर्तिपूजा जस्तै हो भनेर आजको सन्देशले हामीलाई चेतावनी दिन्छ।
2: मतलब बाहिरी बलिदान होइन, परमेश्वर त हाम्रो आज्ञा पालन चाहनुहुन्छ भन्ने कुरा भन्दै हुनुहुन्छ दाइ तपाईँले।
3: बिल्कुल ठिक भन्नुभयो भाइ तपाईँले। यही हो आजको सन्देशको गहिरो सार। आज्ञा पालन बलिदान भन्दा उत्तम हो।
2: दाइ, मलाई त यो कुरा सुनेर एकदमै डर लागिराखेको छ कि हामीले पनि यी आज्ञा उल्लङ्घन गर्यौँ भने परमेश्वरले हामीलाई पनि त्याग्नुहुन्छ।
3: परमेश्वर प्रेमिलो हुनुहुन्छ भाइ, तर न्याय पनि। र आउनुहोस्, अब ढिला नगरी हामी आजको अध्ययनतर्फ अगाडि बढौँ।
4: बाइबल अध्ययनको क्रममा आज हामी पहिलो समुएल 15 अध्यायबाट वचन देख्न गइरहेका छौँ, जहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौँ अगाको सम्बन्धमा साउलको विद्रोह। अनि समुएल साउललाई हप्काउँछन्। मित्र, यस अध्यायमा परमेश्वरको आज्ञाको विरुद्धमा साउलको विद्रोहको प्रकट भएको छ। साउललाई अहिले राजाको रूपमा इन्कार गरिएको छ र अब पुनस्थापनको कुनै आशा देखिँदैन। हामी साउलको लागि समुएलको प्रेमको देख्छौँ, किनकि समुएल उसको निम्ति शोक गर्दछन्, विलाप गर्दछन्। अमित्र, किन अमालेकी र अगागलाई निर्दय रूपमा मान्न आज्ञा गरिएको छ? यसको उत्तर एस्तरको पुस्तकमा पाउँदछौँ। हामान, जसले झन्डै सम्पूर्ण यहुदी जातिहरूलाई मार्न सफल भएका थिए, हामान अमालेकी थिए। परमेश्वरले यो मानिसको सत्य चरित्रको जान्नुभएको थियो, जुन सबभन्दा पहिले प्रस्थान 17:8-16 अनुसार उजाड स्थानमा इसरायलहरूमाथि तिनीहरूको बिना कारण र देशपूर्ण आक्रमणमा प्रकट भए थियो। जब हामी निरन्तर साउलको जीवनको बारेमा अध्ययन जारी राख्छौँ, तब हामी यो देख्छौँ कि वास्तवमा साउल शैतानका मानिस थिए। मलाई लाग्छ कि हामी तिनलाई यस प्रकारको व्यक्तिको रूपमा परिचय दिने काममा कुनै पक्षपात वा अन्याय गरेका छैनौँ। म व्यक्तिगत रूपले विश्वास गर्छु कि तिनी कदापि उद्धार पाएका परमेश्वरका सत्य जन थिएनन्, र म विश्वास गर्दछु त्यस व्यक्तिमा पाखण्डपन, बोक्रेपन थियो। परमेश्वरको मानिसको रूपमा आफूलाई प्रदर्शन गर्न खोज्यो, थुप्रै बाहिरी देखावटी गर्यो, तर तिनी कहिले पनि परमेश्वरका सत्य जन थिएनन्। हृदय परिवर्तन भएका व्यक्ति थिएनन्। उही समयमा उसले आफ्नो विद्रोह र अनज्ञाकारिता अगाकको सम्बन्धमा छोपछाप गर्न प्रयत्न गर्यो। पहिलो समुएल 15:1-3 हेर्दै अगाडि बढौँ। यहाँ यस प्रकार लेखिएको छ, समुएलले साउललाई भने, परमप्रभुले तपाईँलाई इसरायलमाथि राजा अभिषेक गर्न भनी पठाउनु भयो। अब परमप्रभुको वचन ध्यान दिएर सुन्नुहोस्। सेनाहरूका परमप्रभु भन्नुहुन्छ, इसरायल मिश्र देशबाट उक्लेर आउँदा अमालेकीहरूले इसरायललाई आक्रमण गरे, यसकारण त्यसको निम्ति अमालेकीहरूलाई दण्ड दिने मैले निश्चय गरेको छु। अमालेकीहरूमाथि जाई लागेर तिनीहरूलाई नाश गर्नुहोस् र तिनीहरूका सबै धन सम्पत्ति नाश गर्नुहोस्, सबै थोक पनि नछोड्नुहोस् र सबैलाई खत्तम पार्नुहोस्, तिनीहरूका पुरुष स्त्री केटा केटीहरू दुध खाने बालकहरू गाई गोरु भेडा बाख्रा ऊँट र गधा सबैलाई नाश गर्नुहोस्। मित्र, यो परमेश्वरको निर्देशन तपाईँको निम्ति अति नै क्रूर निर्दयी र कठोर देखा पर्दछ। यदि तपाईँ अमालेकीहरूसँग परिचित हुनुहुन्न भने मोसाले तिनीहरूको क्रूरताको बारेमा इसरायलहरूलाई व्यवस्था 25:17-19 यसरी दिन्छन्, मिश्रबाट आउँदा अमालेकीहरूले बाटोमा तिमीहरूसित गरेको व्यवहार नभुल, तिमीहरू बाटोमा थाकेर हैरान भएको बेलामा तिनीहरूले तिमीहरूलाई आक्रमण गरे र थाकेर पछि परेकाहरूलाई मारे, तिनीहरूले परमेश्वरको डर मानेनन्, यसकारण परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको अधिकारमा दिनुहुने देशमा ती शत्रुहरूको आक्रमणदेखि विश्राम पाएपछि पृथ्वीबाट अमालेकीहरूको 9 निशानै मेटिदिनु, तिमीहरूले यो कुरा कहिले नभुल्नु। मित्र, यी मानिसहरूलाई जीवित रहनको निम्ति अनुमति दिएको भए सम्भवत तिनीहरूले भविष्यमा अति नै भयानक दयनीय किसिमको समस्या सृजना गर्ने थिए। हामी देख्छौँ कि साउलले यी केही मानिसहरूलाई छोडे र जब हामी एस्तरको पुस्तकमा आउँछौँ तब हामी एकजना अमालेकी हमान नाम गरेको व्यक्तिसँग भेट्नेछौँ। तिनले यहुदी जातिहरूलाई पृथ्वीबाट पूर्ण रूपमा नाश गर्न प्रयास गरेका थिए र यदि परमेश्वरले हस्तक्षेप बेलायमै नगर्नु भएको भए निश्चय नै आफ्नो क्रूर योजनामा ती इसरायल जातिलाई पृथ्वीबाट खत्तम गर्ने काममा सफल पनि हुने थिए। आगे 15:4-6 भनिएको छ, तब साउलले सेनालाई बोलाएर तेलाइममा भेला गरे, त्यहाँ 200,000 पैदल सिपाही र यहुदाका 10,000 थिए। तिनी अमालेको शहरमा आए र त्यहाँ साँगुरो खोजमा केही समयसम्म बसे। यसै बीचमा तिनले अमालेकीहरूलाई छोडेर तल आउन भनी केनीहरूलाई समाचार पठाए। तिनले भने, न त म तिमीहरूलाई र तिनीहरूलाई पनि नाश गर्नेछु, तर इसरायल मिश्र देशबाट उक्लेर आउँदा तिमीहरूले मित्रताको व्यवहार देखाएका थियौ, यसै कारण केनीहरूले अमालेकीहरूलाई छोडे। यहाँ हामी यो कुरा देख्छौँ कि साउलले मानिसहरूलाई एकै ठाउँमा भेला गराए र तिनीहरूलाई गने, त्यसपछि तिनी अमालेकीहरूका सहरमा आए र तिनीहरू नष्ट हुनभन्दा अघि अमालेकीहरूलाई छोड्ने चेतावनी दिए। तपाईँले स्मरणै होला कि ती केनीहरू मोसाका ससुराका वंशहरू थिए। हामी तिनीहरूको उल्लेख न्यायकर्ता 1:16 र 4:11-17 देख्यौं। यो कृपाको काम थियो जुन कुनै पनि अन्य जाति राष्ट्रले त्यस दिनमा अभ्यास गर्दैन थियो। आगे 7 भनिएको छ, तब हाबिलादेखि मिश्रको सिमानामा भएको सुरसम्मकै अमालेकीहरूलाई साउलले टुक्रा टुक्रा गरी काटे। अहिले यस बिन्दुसम्म साउल आज्ञाकारी भइरहेका छन्। आगे 8-9 भनिएको छ, तर तिनले अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रे औ सबै मानिसहरूलाई तरवारले मारे। साउल र तिनका सेनाहरूले अगाग र असल असल भेडा गाई गोरु मोटा मोटा पशु र पाठा र राख्ने योग्यका सबै चिजहरू बचाइ राखे। उनीहरूले तिनलाई नाश गर्ने इच्छा गरेनन्, तर बेकामका र केही मोल नभएकाहरूलाई चाहिँ तिनीहरूले नाश गरे। साउले सोचे कि हरेक कुरा नष्ट गर्ने काम असल होइन, त्यसकारण उसले अगागलाई चाहिँ नमारी जिउँदै पक्रे, जो अमालेकीहरूका राजा वा शासक थिए। उसले कसैलाई पनि त्यसै नछोड्नु पर्दथ्यो, मतलब साउले कसैलाई एकजनालाई पनि त्यसै नछोड्नु पर्दथ्यो, तर अगागलाई छोडे। यो राष्ट्र पूर्ण रूपमा मूर्ति पूजामा लागेका थिए, मतलब ती अमालेकीहरू र सबै मानिसहरू भन्दा उच्च ओहदाको यो राजालाई त्यस समयमा मान्नु पर्दथ्यो। न साउलसँग केही असल असल पशुहरूलाई त्यसै छोड्ने अधिकार नै थियो। तिनको यस्तो प्रकारको क्रियाले त्यस्तो प्रकट गरिदिन्थ्यो कि तिनले लुटको धनमाल प्राप्त गर्नको निम्ति नै आक्रमण गरेथे, जुन परमेश्वर इन्कार गर्नुहुन्छ। यस विशेष केसमा सर्वशक्तिमान परमेश्वरको लागि अमालेकीहरूमाथि इसरायलहरूले दण्ड ल्याइरहेका थिए, तर साउल परमेश्वरको आज्ञा पूर्ण रूपमा पालन गरिरहेका थिएनन्। तिनले सबै कुरालाई, जे जति भेटाएका जति सबै कुरालाई नाश गरेनन् जुन परमेश्वरले भन्नुभएको थियो। हामीले देख्यौँ कि तिनले सबभन्दा पहिले ती अमालेकीहरूका राजा अगागलाई मारेन, अनि राम्रा राम्रा पशुहरू अनि धन सम्पत्तिहरू राखे, जुन परमेश्वरको आज्ञाको उल्लङ्घन थियो। अनि आगे पद 10 र 11 हामी देख्छौँ, तब परमप्रभुले समूहलाई यसो भन्नुभयो, साउललाई राजा तुल्याएकोमा मलाई पछुतो लागेको छ, किनभने त्यसले आफ्नो मुख मदेखि मोड्यो र मेरो आज्ञा त्यसले पालन गरेनन्। समूहलाई रिस उठ्यो र तिनले रातभरि कराएर परमप्रभुलाई पुकार गर्दै रहे। मित्र, इसरायलका मानिसहरूले मात्र साउललाई राजाको रूपमा चुनेका थिएनन्, तर समूहल समेतले पनि चुनेका थिए राजाको रूपमा तिनलाई। समूहलले साउललाई वास्तवमा प्रेम गर्थे, तिनी उसलाई असल राजा बनाउन चाहन्थे। मलाई लाग्छ उसले उत्तराधिकारीको रूपमा दाउदलाई भन्दा साउललाई धेरै चाहन्थे। अहिले परमेश्वरले साउललाई इन्कार गर्नुभयो र समूहल, जो परमेश्वरको आज्ञाकारी अगमवक्ता वा जन थिए, उसले परमेश्वरको निर्देशनहरूको र आज्ञाहरूको कार्यान्वित गर्नै पर्छ। साउल परमेश्वरप्रति आज्ञाकारी भइरहेका छैनन् र इन्साफ तिनी माथि आइरहेको छ, अनि यो कुरा समूहलले भन्ने छन्। आगे हामी देख्छौँ, समूहल साउललाई हप्काउँछन्। पद 12 र 13 भनिएको छ, भोलिपल्ट बिहानै सबेरै तिनी साउललाई भेट गर्न हिँडे, तर साउल त कर्मेलमा गएका छन् भनी तिनलाई सुनाइयो। साउल आफ्नो निम्ति एउटा स्मारक खडा गरी फर्केर गिलगालमा झरिसकेका थिए। त्यही नै तिनले साउललाई भेटाए र साउलले तिनलाई यसो भनेर अभिवादन गरे, परमप्रभुको आशिष तपाईँमा रहोस्, मैले परमप्रभुको आज्ञा पालन गरेँ। साउल भन्छन् कि तिनी आज्ञाकारी भइरहेका छन्, तर समूहलको यसको प्रतिक्रियाको हेर्नुहोस्। पद 14 र 15 भन्छन्, तर समूहले भने, मेरो कानमा परेको भेडाको आवाज चाहिँ के हो? गाई गोरुका आवाज म किन सुन्दैछु? साउलले जवाब दिए, मानिसहरूले ती अमालेकीहरूबाट लिएका हुन्। मानिसहरूले भेडा र गाई गोरुका असल असल चाहिँ परमप्रभु तपाईँका परमेश्वरका निम्ति बलिदान चढाउनलाई जोगाइराखेका हुन्, बाँकीलाई त हामीले बिल्कुलै नाश गर्यौं। मित्र, हेर्नुहोस् त साउलको बोक्री आत्मिक भक्त जवाब, तिनी अति नै धेरै आत्मिक भई टोपलिरहेका छन् आफ्नो अनज्ञाकारी कामबाट बस्नको निम्ति। के साउलले साँच्चै नै ती असल पशुहरूलाई परमेश्वरका बलिदानको निम्ति जोगाइराखेका थिए, जबकि परमेश्वरले सबै कुरा पूर्ण रूपमा नाश गर्न भन्नुभएको थियो? अह, होइन, यो तिनको आफ्नो निम्ति जोगाइराखेका थिए। यो बहाना त बेइमानदारीको काममा पक्राउ परेपछि बस्नलाई बहानाको निम्ति भक्त आत्मिक कुरा गरिरहेका छन्। आज धेरै मानिसहरू, धेरै विश्वासीहरू भनाउँदा पनि त्यही अवस्थामा छन्। तिनीहरू आराधना सेवामा जान चाहँदैनन्, बरु त्यस दिन अरू कुनै ठाउँमा समय बिताउँछन् वा कुनै आफ्नो कामकाजमा व्यस्त रहन्छन्। अनि यदि कसैले किन आराधना सेवामा नगएको भनी सोद्धा तिनीहरू भन्ने गर्छन्, मलाई त्यस चर्चमा जान मन लाग्दैन, त्यहाँ आराधनाको वचन अध्ययनको सङ्गतिको मजा आउँदैन। ओ कस्तो आत्मिक कुरा होइन? तर मित्र, ज्यादातर यस्ता धेरै कट्टर आत्मिक बनी टोपल्ने व्यक्तिहरू र विभिन्न बहाना बनाउने व्यक्तिहरू अति नै खतरनाक हुन्छन्। हेर्नुहोस् त, साउलको उत्तर समुएललाई कस्तो आत्मिक देखा परिरहेका छन्, जबकि तिनी बोक्रे हुन्, पाखण्डी हुन्। अनि निम्न पदहरूमा हामी देख्छौँ कि जब साउलको अनज्ञाकारिताको पत्ता लाग्यो तब तिनले ती तमाम कुराको निम्ति अरू मानिसहरूलाई नै दोष लगाउन प्रयत्न गरे। तिनले भने, मानिसहरूले असल भेडा र पशुहरूलाई चाहिँ त्यसै छोडिदिए, मैले होइन। तर रेकर्डले बताउँछ कि यो काम साउल र अन्य मानिसहरूले गरेथे। साउल राजा भएकोले गर्दा यसको निम्ति विशेष तिनी नै जवाबदेह थिए। आगे पद 21 र 22 भनिएको छ, लुटका मालबाट मानिसहरूले भेडा र गोरु औ सबैभन्दा असल असल पशुलाई चाहिँ गिलगालमा परमप्रभु तपाईँका परमेश्वरको निम्ति बलिदान चढाउनलाई राखेका छन्। तब समयले भने, होम बलि र बलिदान भन्दा बेसी परमप्रभुले आज्ञा पालन नै रुचाउनुहुन्न र आज्ञा पालन बलिदान भन्दा उत्तम हो र उहाँको वचन मान्नु साढे भेडाको बोसो भन्दा असल हो। साउल भन्छन् कि उसले परमप्रभुको आज्ञा पालन गरे। यो कुराको ध्यान दिनुहोस् कि तिनी भन्दैनन् मेरो परमेश्वर वा हाम्रा परमेश्वर, तर भन्छन् परमप्रभु तपाईँको परमेश्वर। तिनी कति पनि ती पशुहरूलाई परमेश्वरको आज्ञा अनुसार नमारी ल्याउने कुराको निम्ति उत्तरदायित्व आफैले लिँदैनन्, तैपनि तिनी नै खास दोषी व्यक्ति हुन्। आगे पद 22 र 23 भनिएको छ, 22 र 23, तब समयले भने, होम बलि र बलिदान भन्दा बेसी परमप्रभुले आज्ञा पालन नै रुचाउनुहुन्न र आज्ञा पालन बलिदान भन्दा उत्तम हो र उहाँको वचन मान्नु साढे भेडाको बोसो भन्दा असल हो। उहाँको आज्ञा उल्लङ्घन गर्नु तन्त्र मन्त्रको पाप जस्तै हो, हट्टी हुनु मूर्ति पूजा गर्नु जस्तै खराब हो। तपाईँले परमप्रभुको वचनलाई त्याग्नुभयो, यसैले परमप्रभुले पनि तपाईँलाई राजाको पददेखि त्याग्नु भएको छ। यो शास्त्रमा पाइने एक अति नै उल्लेखनीय अनुच्छेद हो। मित्र, यो परमेश्वरप्रति साउलको अनज्ञाकारिता र विद्रोहको आधारमा साउललाई राजाको रूपमा परमेश्वरले इन्कार गर्नुभयो। मित्र, परमेश्वरको सन्तानको रूपमा दावी गरी हिँड्ने हामी सबैको निम्ति पनि अति नै महत्त्वपूर्ण सन्देश हो। यहाँ एउटा प्रश्न छ, यदि हामी उहाँका सन्तान हौँ र उहाँ हाम्रा पिता र उद्धारकर्ता प्रभु हुनुहुन्छ भने के हामी उहाँका कुरा सुनिरहेका छौँ? के हामी उहाँको आज्ञा पालन गरिरहेका छौँ? येशूले भन्नुभयो, यदि तिमीहरू मलाई प्रेम गर्दछौ भने मेरो आज्ञाहरू पालन गर। यहाँ बाइबलले भन्छ, उहाँको आज्ञा उल्लङ्घन गर्नु तन्त्र मन्त्रको पाप जस्तै हो, हट्टी हुनु मूर्ति पूजा गर्नु जस्तै खराब हो। मित्र, यदि हामी उहाँका सन्तान हौँ भने हामी उहाँको आज्ञा पालन गर्नुपर्छ, अनि आज्ञा पालन उहाँ सबभन्दा धेरै रुचाउनुहुन्छ। आगे 24 भनिएको छ, साउलले समुएललाई भने, मैले पाप गरे, मैले परमप्रभुको आज्ञा तपाईँको हुकुमको वास्तै गरिन, म मानिसहरूसँग डराएँ र तिनीहरूको कुरा मैले माने। मित्र, अहिले साउल आफ्नो कमजोरीको मान लिन्छन्। तिनले भने, तिनी मानिसहरूसँग डराए त्यसकारण तिनीहरूको कुरा माने, तिनी प्रत्येकलाई खुसी पार्न चाहन्थे। धेरै मानिसहरू साउल जस्ता छन्, धेरै प्रचारकहरू प्रत्येकलाई खुसी तुल्याउन कोसिस गर्छन् र हरेक कुरामा सम्झौता गर्छन्, अनि यो नै साउलको तरिका थियो। यो सत्य हो कि तिनले मान लिए, प्रस्ताव गरे कि तिनले ठूलो अपराध गरे, तर तिनको प्रस्ताव सत्य प्रस्ताव थिएन, त्यो पाखण्ड बोक्रे प्रस्ताव थियो। आगे पद 25 देखि 29 भनिएको छ, तर म अब आग्रह गर्दछु कि मेरो पाप क्षमा गर्नुहोस्, अब मसँग आउनुहोस् र म परमप्रभुको सामु दण्डवत गर्नेछु। समूहले जवाब दिए, अब म तपाईँको साथ दिने छैन, तपाईँले परमप्रभुको वचनलाई त्याग्नुभयो र तपाईँलाई पनि परमप्रभुले इसरायलमाथि राजाको पदमा त्याग्नुभएको छ। तिनी जानलाई फर्के तर साउले तिनको खास्टोको किनार समाते र त्यो च्यातियो। तब समूहले तिनलाई भने, आज परमप्रभुले इसरायलको राज्य तपाईँको हातदेखि च्यातेर अर्कोलाई दिनुहुनेछ र तपाईँभन्दा अर्को एकजना असल मानिसलाई दिनुहुनेछ। परमप्रभु जो इसरायलका गौरव हुनुहुन्छ, उहाँले छल गर्नुहुन्न, आफ्नो मन पनि बदल्नुहुन्न। आफ्नो मन बदल्ने उहाँ मानिस हुनुहुन्न। परमेश्वरले साउललाई राजा बनाउनुभयो र अहिले उहाँ तिनीबाट तिनको पापको कारण, तिनको अनज्ञाकारिताको कारण राज्यको र राजत्वको खुसी लगिरहनु भएको छ। यो यस्तो देखिन्छ कि यदि परमेश्वरले आफ्नो मनको बदल्नुभयो, जबकि वास्तविकतामा उहाँले बदल्नु भएको छैन। मित्र, परमेश्वर बदलिनु भएको छैन र बदल्नुहुन्न, तर साउल बदलिन्छन् र बदलिए। साउलले पाप गरेका छन्, त्यसकारण परमेश्वर तिनीसँग व्यवहार गर्नुपर्छ र गर्नुहुनेछ। त्यस पदमा भनिएको छ, साउलले भने, मैले पाप गरेँ, तापनि कृपा गरी मेरो प्रजाका बुढा प्रधानहरू र इसरायलको सामने एकपल्ट मात्र मेरो इज्जत गरिदिनुहोस् र मसँग आउनुहोस्, औ म परमप्रभु तपाईँका परमेश्वरको सामु दण्डवत गर्नेछु। म विश्वास गर्दिन कि साउलको प्रस्ताव सत्य छ। कसरी तिनले आफ्नो पापको ढाकिरहेका छन्? हेर्नुहोस् त, तिनी समूहलाई भन्छन् त्यस पदमा, मैले पाप गरेँ, तापनि कृपा गरी मेरो प्रजाका बुढा प्रधानहरू र इसरायलको सामने एकपल्ट मात्र मेरो इज्जत गरिदिनुहोस् र मसँग आउनुहोस्, अब म परमप्रभु तपाईँका परमेश्वरको सामु दण्डवत गर्नेछु। तिनी प्रस्ताव गर्न चाहन्थे, तर आफ्नो अनज्ञाकारिताको लागि दण्ड तिर्न चाहँदैनथे। तिनी सुरुदेखि अन्तसम्म पाखण्डी बोक्रे थिए। अनि पद 32 र 33 भनिएको छ, तब समूहले भने, अमालेकीहरूका राजा अगागलाई यहाँ ल्याऊ। तब अगाग खुसीसित आएर भने, निश्चय मृत्युको तिक्तता अवश बित्थ्यो। समूहले भने, तेरो तरवारले स्त्रीहरूलाई निर्वस तुल्याएको थियो, यसकारण तेरै आमा पनि सबै स्त्रीहरूका बीचमा निर्वस हुनेछ। तब समूहले अगागलाई परमप्रभुको सामने गिलगालमा टुक्रा टुक्रा गरी काटेर मारे। समूहले अगागलाई मारे। अहिले मेरो मित्र, आज केही मानिसको निम्ति यो नमिठो कडा औषधि हुन सक्छ, तर उहाँ इन्साफको परमेश्वर हुनुहुन्छ र उहाँ गलत दुष्टतालाई इन्साफ गर्नुहुन्छ। म यस कुरामा खुसी छु कि परमेश्वर इन्साफ गर्न गइरहनु भएको छ। मलाई तपाईँको बारेमा थाहा छैन, तर म परमेश्वरलाई धन्यवाद दिन्छु कि कोही पनि आफ्नो दुष्टतासँग, आफ्नो पापसँग कदापि उम्कन सक्दैन। त्यहाँ कोही व्यक्तिहरू होलान् जो सोच्दछन् कि तिनीहरू आफ्ना पाप, बेइमानदार, हत्या, व्यभिचारसँगै उम्कन सक्छन्, तर तिनीहरू कति पनि उम्कन सक्दैनन्। हुनसक्छ केही समयको निम्ति उम्कन सक्ला, केही नहोला, तर परमेश्वर निश्चय नै तिनीहरूलाई इन्साफ गर्नुहुनेछ कुनै दिन, तर निश्चय नै। मित्र, कोही पनि पापको जीवन जिएर बिना इन्साफ र बिना दण्ड उम्कन सक्दैन, अनि यो कुरा आज हामी हरेकले स्पष्ट जान्नु पर्दछ। अहिले यस दुष्ट शासक अगागमाथि परमेश्वरको दण्डको कार्यान्वित गरे। अनि 34 र 35 पदमा भनिएको छ, तब समूहले चाहिँ रामामा गए, औ साउल गिबामा आफ्नै घरमा गए, औ तिनी आफ्नो मृत्युको दिन समय फेरि कहिले साउललाई भेट्न आएनन्। तर साउललाई इसरायलमाथि राजा तुल्याउनु भएकोमा परमप्रभुले पछुतो गर्नुभएको कारण तिनी साउलको निम्ति शोक गरिरहे। जब बाइबलले भन्छ कि परमेश्वर पछुतो गर्नुभयो, यसको अर्थ यो हो कि उहाँको काम यस्तो देखिन्छ कि उहाँले आफ्नो मन बदल्नुभयो। अह मित्र, उहाँले आफ्नो मन बदल्नु भएन। परमेश्वरले यो पनि भन्नुभएको थियो कि साउलले यदि उहाँप्रति आज्ञाकारी बन्दैन भने उहाँले तिनलाई हटाउनुहुनेछ। साउलले पाप गरे, अनज्ञाकारी भने, त्यसकारण परमेश्वरले राजाको आफ्नो ओहदाबाट उसलाई हटाउनु भयो। मित्र, परमेश्वर अझै पापको घृणा गर्नुहुन्छ र यसको इन्साफ गर्नुहुन्छ। साउल मानिसहरूको चुनाव अनुसारका थिए र तिनी राजाको रूपमा असफल रहे। तैपनि समुएल तिनको निम्ति विलाप गरे। मलाई लाग्छ समुएलले दाउदलाई भन्दा साउल अति नै धेरै माया गर्थे। यो मानिस असफल भएको देख्दा समुएललाई अति नै नमज्जा लाग्यो, विरक्त लाग्यो। त्यसकारण जब समुएलले साउललाई उसको अनज्ञाकारिताको विरुद्धमा हप्काए, त्यो अति नै कठोर खालको मनलाई असर गर्ने हप्काइ थियो। ती कठोर वचनहरू साउल कहाँ त्यो व्यक्तिबाट आए थियो जसले उसलाई प्रेम गर्थ्यो, अनि समुएलको वचनहरू परमेश्वरको हृदयबाट पनि आइरहेको थियो। मेरो मित्र, परमेश्वरको प्रेमले उहाँलाई पापीहरूको दण्ड वा इन्साफ दिने कामबाट रोक्न सक्दैन। उहाँ तिनीहरूलाई प्रेम गर्नुहुन्छ तर अझै पनि उहाँ इन्साफको कार्यान्वित गर्नुहुन्छ। हाम्रो परमेश्वर प्रेमिलो, दयालु, कृपालु हुनुहुन्छ, तर उही समयमा उहाँ पवित्र हुनुहुन्छ र उहाँ पापलाई घृणा गर्नुहुन्छ र इन्साफ गर्नुहुन्छ।
2: साँच्चै दाइ, म त एकदमै स्तब्ध छु। साउल राजा भएर पनि र उहाँको त्यति ठुलो जितपछि पनि केवल केही थोकको लागि चाहिँ उहाँले परमेश्वरको आज्ञा उल्लङ्घन गर्नुभयो।
3: हो नि त भाइ, साउलले मानिसहरूको मन राख्न खोजे तर परमेश्वरको आज्ञा उल्लङ्घन गरे
2: र त्यसैले परमेश्वरले उहाँलाई अस्वीकार गर्नुभयो।
3: हो, उहाँले भन्नुभयो तैँले मेरो वचन त्यागिस्, त्यसैले मैले पनि तँलाई राजाको पदबाट त्यागे। हामीले यहाँबाट यो बुझ्नुपर्छ, परमेश्वर अदल बदल हुनुहुन्न, उहाँ परिवर्तनशील हुनुहुन्न, उहाँको वचन स्थिर छ।
2: साँच्चै दाइ, यो एकदमै गहिरो छ। हट्टी हुनु चाहिँ मूर्ति पूजा जस्तै रहेछ।
3: सही भन्नुभयो भाइ तपाईँले। धेरै पटक हामी हाम्रो मनपरि बाटोमा हिँडेर आफू धर्मी छु भन्ने ढोङ गर्छौँ, तर परमेश्वर हाम्रा हृदयका आशय हेर्नुहुन्छ।
2: साँच्चै दाइ, अब मलाई यो विश्वास भएको छ कि जीवनमा सबैभन्दा आवश्यक कुरा भनेको परमेश्वरको वचनमा स्थिर रहनु रहेछ, नत्र भने परिणाम विनाश नै हुन पनि सक्छ।
3: तपाईँले सही भन्नुभयो भाइ, यही हो आजको शिक्षा। हामीले परमेश्वरको आज्ञा पूर्ण रूपमा पालना गर्नुपर्दछ। यदि निरन्तर अनाज्ञाकारी भयौँ भने परमेश्वरको न्याय आउनेछ। यदि तपाईँलाई यो सन्देशले छोएको छ भने हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईँको अनुभव, तपाईँबाट आएको आत्मिकी आशिष सुन्न चाहन्छौँ। तपाईँको आशिष हाम्रो निम्ति पनि प्रेरणा बन्नेछ। तबसम्मका लागि परमेश्वरको शान्ति हामीहरूमा रहोस्।
2: आजको यस अध्ययनलाई यहीँ नै अन्त्य भएको घोषणा गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौँ र हामीलाई सम्पर्क गर्नको निम्ति नहिचकिचाउनुहोस्। तपाईँहरूले हामीलाई मिस कल पनि गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 97024207997 9704209797।

0: तपाईँहरूले हामीलाई मिस कल पनि गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर
1: 97.2 MHz।
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: अब्राहम र लोतको भिन्नता। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृङ्खलाको अङ्क 45 यहाँहरूलाई स्वागत छ। परमेश्वरको सामु आफूलाई नम्र बनाउनेहरूले परमेश्वरको आशीर्वाद पाउँछन्। यसको विपरीत, जसको हृदय घमण्डले भरिएको छ, जसलाई लाग्छ कि उनीहरूलाई परमेश्वरको आवश्यकता छैन, उनीहरूले आफ्नो अविश्वासको परिणाम भोग्नेछन्। हितोपदेशको पुस्तक 16:18 सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ। आज हामी अब्राहम र उनको भतिजा लोतको जीवनको भिन्नतालाई हेर्नेछौँ। एउटाले परमेश्वरमा भरोसा राख्नेछ भने अर्कोले आफ्नै क्षमतामा। यसले उनीहरूको भावी जीवनलाई कसरी असर गर्नेछ भनेर हेरौँ। उत्पत्तिको पुस्तक 13:4 र जहाँ तिनले पहिले विधि बनाएका थिए त्यहाँ अब्राहमले परमप्रभुका नाउँको पुकारा गरे। अब्राहम एक धनी मानिस थिए। उनीसँग धेरै जनावरहरू थिए र उनीसँग धेरै चाँदी र सुन पनि थियो। तर यी कुराहरूले अब्राहमलाई आफ्नो आशिषको स्रोत चिन्नबाट रोकेनन्। उनले परमप्रभुको सामु आफूलाई नम्र बनाए, उहाँलाई आफ्नो शक्तिको स्रोत स्वीकार गरे। उत्पत्तिको पुस्तक 13:8-9 यसै कारण अब्राहमले लोतलाई भने, तिम्रो र मेरो बीचमा र तिम्रो र मेरा गोठालाहरूका बीचमा झगडा नहोस्, किनकि हामी त नातिदार हौँ। सारा देश तिम्रै अघि छ, तिमी मसँग अलग हौ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु। अब्राहमको नम्र हेरचाह गर्ने आचरण अझै पनि चम्किरहेको छ। उनी जुनसुकै भूमिमा बसे पनि परमेश्वरले उनलाई समृद्धि दिनुहुनेछ भन्ने विश्वास गर्छन्। त्यसैले उनले उदारतापूर्वक लोतलाई कुन भूमि उत्तम छ भनेर छनौट गर्ने अवसर दिन्छन्। अनि त्यसपछि अब्राहमले बाँकी रहेको सम्पत्ति दावी गर्नेछन्। उत्पत्तिको पुस्तक 13:10-11 लोतले आफ्नो आँखा उठाएर हेरे र इर्दनको बेसी चाहिँ परमप्रभुको बगैँचा जस्तै अथवा सोहरतिरको मिश्र देश जस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो। परमप्रभुले सदम र गोमोरा सर्वनाश गर्न अघिको कुरा यो हो। यसै कारण लोतले इर्दनको जम्मै बेसी रोजेर पूर्वतिर लागे। यसरी तिनीहरू छुट्टिए। लोतले कहाँ बसोबास गर्ने भनेर निर्णय गर्नु अघि परमेश्वरबाट बुद्धि खोजेनन्। उनले सदम सहर नजिकैको क्षेत्रमा पाल टाङ्ने छनौट गरे। उत्पत्तिको पुस्तक 13:13 सदमका मानिसहरू दुष्ट थिए र परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे। हामीलाई ठूलो खतरामा पार्ने निर्णयहरू गर्दा परमेश्वरलाई थाहा हुन्छ, तर उहाँले हाम्रो आफ्नै निर्णयहरू गर्ने स्वतन्त्र इच्छाको सम्मान गर्नुहुन्छ। लोतले कहाँ बस्ने भनेर निर्णय गर्नु अघि परमेश्वरमा भरोसा नगर्ने छनौट गरे। यो निर्णयले उनलाई लगभग आफ्नो ज्यान गुमाउनु पर्यो। उत्पत्तिको पुस्तक 13:14-17 लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्राहमलाई भन्नुभयो, अब तेरो आँखा उठाएर त भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर। तैँले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैँको निम्ति दिनेछु। म तेरो सन्तानलाई पृथ्वीको धुलो सरह बनाउनेछु, यहाँसम्म कि कसैले धुलो गर्न सक्छ भने तेरो सन्तान पनि गर्न सक्नेछ। उठ, तेरो देशको चारैतिर जा, किनकि म त्यो तँलाई दिनेछु। प्रिय श्रोता, तपाईँ कुन उदाहरण पछ्याउन रोज्नुहुन्छ? लोतको उदाहरण, जसले परमेश्वरको बुद्धि खोज्ने छनौट गरेनन्, उनले आफ्नो कार्यको लागि ठूलो परिणाम भोगे? वा के तपाईँ अब्राहम जस्तै नम्र हुन रोज्नुहुन्छ र परमेश्वरमा भरोसा राख्नुहुन्छ? तपाईँले गर्ने छनौटहरूले तपाईँको भविष्य निर्धारण गर्नेछ, चाहे त्यो राम्रो होस् चाहे नराम्रो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
1: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
2: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: Changing lives for good. Radio Chimiki.
5: खुल्यो खुल्यो खुल्यो
6: होइन हो, के खुल्यो हजुर?
5: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
6: ओहो, हो र?
5: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9749717 23, 9839754।
5: ड्राई क्लिनर्सको लागि एक मात्र नाम, ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
8: हेलो
9: हेलो,
8: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
9: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
10: हजुर।
9: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लो
10: दिन त। हेलो, भन्नुहोस् त।
8: हेलो हजुर।
10: हजुर,
8: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
10: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
9: ए नानी, के भने रहेछ, के भयो बा?
10: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
9: ल ल ल, किन दिन्थे?
11: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
12: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
11: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
12: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: के तपाईँ आफ्नो जीवनमा केही कमी महसुस गर्नुभएको छ? त्यसो हो भने आउनुहोस् हामी वचनबाट निर्देशन प्राप्त गरौँ, किनकि पवित्र बाइबल वचन संग्रह 119:105 भन्दछ, तपाईँका वचन मेरो गोडाका निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो हो। अबको समय बाइबलका वचनहरू सुनेर मनन गरौँ।
1: भजन संग्रह 9, परमेश्वरको धार्मिक न्याय। हे परमप्रभु, मेरो पूरा हृदयले म तपाईँको प्रशंसा गर्नेछु, तपाईँका सबै आश्चर्य कर्महरूको वर्णन म गर्नेछु, म तपाईँमा रमाउनेछु र उल्लासित हुनेछु। हे सर्वोच्च परमेश्वर, तपाईँको नाउँमा म स्तुति गाउनेछु। मेरा शत्रुहरू पिठु फर्काएर भाग्छन्, तिनीहरू तपाईँको सामुन्ने ठक्कर खाएर नष्ट हुन्छन्, किनभने तपाईँले मेरो अधिकार र मामिलाको रक्षा गरिदिनु भएको छ। सिंहासनमा विराजमान भई तपाईँले निष्पक्ष न्याय गर्नु भएको छ। जाति जातिहरूलाई तपाईँले हप्काउनु भएको छ र दुष्टहरूलाई नष्ट पार्नु भएको छ। तपाईँले तिनीहरूको नाउँ सधैँको निम्ति मेटाइदिनु भएको छ। शत्रुहरूमाथि अनन्त विनाश छाएको छ, तिनीहरूका सहरहरू तपाईँले उखेल्नु भएको छ, तिनीहरूको नाउँ निशानै मेटिएको छ। परमप्रभुले सदाकालको निम्ति राज्य गर्नुहुन्छ, उहाँले न्यायको निम्ति आफ्नो सिंहासन तयार पार्नु भएको छ र उहाँले धार्मिकतासित संसारको न्याय गर्नुहुन्छ, उहाँले निष्पक्षतासित मानिसहरूमाथि शासन गर्नुहुन्छ। थिचोमिचोमा परेकाहरूका निम्ति परमप्रभु किल्ला हुनुहुन्छ, कष्टको समयमा एउटा शरण स्थान। तपाईँको नाउँ जान्नेहरू जतिले आफ्नो भरोसा तपाईँमा राख्छन्, किनकि हे परमप्रभु, तपाईँको खोजी गर्नेहरूलाई तपाईँले त्याग्नु भएको छैन। सियोनमा विराजमान हुनुहुने परमप्रभुको स्तुति गाओ, मानिसहरूका बीचमा उहाँको कामहरूको घोषणा गर, किनकि रगतको बदला लिनुहुनेले सम्झना गर्नुहुन्छ, संकष्टमा परेकाहरूको पुकारलाई उहाँले व्यवस्था गर्नुहुन्न। हे परमप्रभु, म माथि अनुग्रह गर्नुहोस्, हेर्नुहोस्, मलाई घृणा गर्नेहरूबाट मैले कस्तो कष्ट भोग्नु परेको छ। तपाईँले नै मलाई मृत्युको मुखबाट छुटाउनुहोस् र सियोनकी छोरीका ढोकाहरूमा म तपाईँका सबै प्रशंसाको घोषणा गर्न सकु र त्यहाँ तपाईँले गर्नुभएको उद्धारमा म रमाउन सकु। जाति जातिहरू आफूले खनेको खाडलमा आफै जाकिएका छन्, तिनीहरूले लुकाएर फैलाएको जालमा तिनीहरू आफै परेका छन्। परमप्रभु त उहाँकी न्यायद्वारा चिनिनुहुन्छ, दुष्टहरू चाहिँ आफ्नै हातका कामको जालमा फसेका छन्, दुष्टहरू चाहिँ पातालमै फर्केर जानेछन्। सबै जातिहरू जसले परमेश्वरलाई बिर्सन्छन्, तर दरिद्रहरूलाई सधैँ बिर्सिने छैन, पीडितहरूको आशा कहिले चकनाचुर हुने छैन। हे परमप्रभु, उठ्नुहोस्, मानिस विजय हुन नपाओस्, जाति जातिहरूको न्याय तपाईँको सामुन्ने होस्। हे परमप्रभु, तिनीहरूलाई भयभीत तुल्याउनुहोस्, तिनीहरू त मानिस मात्र हुन् भने जातिहरूले थाहा पाउन्। भजन संग्रह 10, न्यायको निम्ति प्रार्थना। हे परमप्रभु, तपाईँ किन टाढा उभिनुहुन्छ? कष्टको बेला आफैलाई तपाईँ किन लुकाउनुहुन्छ? दुष्ट मानिसले आफ्नो अहंकारमा कमजोरहरूलाई लखेट्छ, त्यसले रचेका योजनामा तिनीहरू फस्छन्। दुष्ट आफ्नो हृदयका इच्छाहरूमा गर्व गर्दछ, त्यसले लालची मानिसहरूलाई आशीर्वाद दिन्छ र परमप्रभुलाई निन्दा गर्दछ। आफ्नो अहंकारमा दुष्टले उहाँलाई खोज्दैन, त्यसका सबै विचारमा परमेश्वरलाई स्थान हुँदैन, त्यसका कामकाजमा त्यो सधैँ सफल हुन्छ, त्यो अभिमानी हुन्छ र तपाईँका विधिहरू त्यसबाट टाढा हुन्छन्। आफ्ना सबै शत्रुहरूको त्यसले उपहास गर्दछ, त्यसले आफ्नो मनमा सोच्छ, कुनै कुरोले मलाई हल्लाउन सक्ने छैन, म सधैँ खुसी हुनेछु र मलाई कुनै कष्ट आइपर्ने छैन। त्यसको मुख शराब, झुट र धम्कीले भरिएको हुन्छ, त्यसको जिब्रोमा उपद्रव र दुष्टता छन्। गाउँ गाउँकै नजिक त्यो ढुकी बस्छ, ढुकेर बसेका ठाउँहरूमा त्यसले निर्दोषहरूको हत्या गर्छ, त्यसले दुखीहरूलाई लुकी लुकी चियो गरिरहेको हुन्छ। झाडीमा पर्खेर बसिरहेको सिंह झैं त्यो गुप्त ठाउँमा ढुकेर बस्छ, असहायहरूलाई पक्रन त्यो ढुकेर बस्छ, त्यसले आफ्नो जालमा असहायहरूलाई घिसारेर लैजान्छ। दुखीहरू पेलिन्छन् र लाचार भई लड्छन् र तिनीहरू त्यसको शक्तिले ढल्दछन्। त्यसले आफ्नो मनमा सोच्दछ, परमेश्वरले बिर्सिनु भएको छ, उहाँले आफ्नो मुहार लुकाउनु भएको छ र कहिले देख्नुहुन्न। हे परमप्रभु, उठ्नुहोस्, हे परमेश्वर, तपाईँको हात उठाउनुहोस्, असहायहरूलाई नबिर्सनुहोस्। दुष्टले किन परमेश्वरको निन्दा गर्छ? त्यसले किन आफ्नो मनमा भन्छ उहाँले मेरो लेखा राख्नुहुन्न, तर हे परमेश्वर तपाईँ दुःख र शोक देख्नुहुन्छ, तपाईँले ती आफ्नै हातमा दिनुहुन्छ। दुखीले आफैलाई तपाईँमा सुम्पन्छ, अनाथको सहायक तपाईँ नै हुनुहुन्छ। दुष्ट र कुकर्मीको हात भाँचिदिनुहोस्, कुकर्मीका नभेटाइने दुष्टताका लेखा लिनुहोस्। परमप्रभु सदा सर्वताको निम्ति राजा हुनुहुन्छ, जाति जातिहरू उहाँको देशबाट नष्ट हुनेछन्। हे परमप्रभु, पीडितहरूको इच्छा तपाईँ सुन्नुहुन्छ, तिनीहरूको हृदयलाई तपाईँ बलियो पार्नुहुन्छ, तिनीहरूको पुकार तपाईँ सुन्नुहुन्छ, तपाईँ अनाथ र तिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ, ताकि पृथ्वीको मरणशील मानिसले आतंक अझै नमचाओस्। भजन संग्रह 11। परमेश्वरमाथि भरोसा। म परमप्रभुमा शरण लिन्छु, यसर्थ तिमीहरू कसरी मलाई भन्न सक्छौ? चरो झैं आफ्नो डाँडामा उडिजा, किनभने हेर, दुष्टहरूले धनुमा ताँदो चढाउँछन्, सोझो हृदय भएकाहरूलाई अध्ययारोबाट हान्नलाई तिनीहरूले आफ्नो काँड ताँदोमा चढाएका छन्। यदि जग नै नष्ट हुन्छन् भने धर्मीजनले के गर्न सक्छन् र? परमप्रभु आफ्नै पवित्र मन्दिरमा हुनुहुन्छ, परमप्रभु आफ्नो स्वर्गीय सिंहासनमा विराजमान हुनुहुन्छ। मानिसका सन्तानलाई उहाँले नियालेर हेर्नुहुन्छ, उहाँले आफ्ना आँखाले तिनीहरूको जाँच गर्नुहुन्छ। परमप्रभुले धर्मीहरूको जाँच गर्नुहुन्छ, तर दुष्ट र हिंसा रुचाउनेहरूलाई उहाँले घृणा गर्नुहुन्छ। दुष्टहरूमाथि उहाँले आगो र गन्धक बर्साउनुहुनेछ, पिल्छाउने तातो हावा तिनीहरूको भाग हुनेछ, किनभने परमप्रभु धर्मी हुनुहुन्छ, धर्मी कामहरू उहाँ मन पराउनुहुन्छ, सोझाहरूले उहाँको मुहारको दर्शन गर्नेछन्। भजन संग्रह 12। दुर्जनहरूका विरुद्ध परमेश्वरको सहायताको निम्ति प्रार्थना। गुहार, हे परमप्रभु, किनभने भक्तजन अब बाँकी छैनन्, मानिसका बीचबाट विश्वासीहरू लोप भइसकेका छन्। हरेकले आफ्नो छिमेकीसँग झुटा बोल्छ, चापलुसी ओठले छलसित तिनीहरू कुरा गर्छन्। सबै चापलुसी गर्ने ओठलाई र घमण्डका कुरा गर्ने हरेक जिब्रोलाई परमप्रभुले काटिदिउन्। तिनीहरू जसले भन्छन् हाम्रा जिब्रोले नै हामी जित्नेछौ, हाम्रा ओठ हाम्रै हुन्, हामी माथि को मालिक छ र? परमप्रभु भन्नुहुन्छ, अब म उठ्नेछु, किनकि कमजोरहरू लुटिएका छन् र दरिद्रहरू सुस्केर हाल्छन् र तिनीहरूलाई हानि गर्नेहरूबाट म रक्षा गर्नेछु। अनि परमप्रभुका वचनहरू खोट रहित छन्, ती शुद्ध चाँदी जस्ता छन् जो सात पल्ट माटोको भट्टीमा खारेर शुद्ध पारिएको छ। हे परमप्रभु, तपाईँले हामीलाई रक्षा गर्नुहुनेछ, सदाकाल हामीलाई यस्ता मानिसहरूदेखि बचाइ राख्नुहुनेछ। दुष्टहरू गमक्क भई खुल्ला रूपमा डुली हिँड्छन्, जब मानिसहरूका बीचमा निचताको सम्मान हुन्छ। भजन संग्रह 13। संकष्टमा प्रार्थना। कहिलेसम्म हे परमप्रभु, के तपाईँ सधैँभरि मलाई बिर्सनुहुन्छ? तपाईँले आफ्नो मुहार मसँग कहिलेसम्म लुकाउनुहुन्छ? मेरो आत्मामा कहिलेसम्म मैले चिन्ता बोक्ने अनि दिनहु मेरो हृदयमा शोक राख्ने? कहिलेसम्म मेरो शत्रु ममाथि प्रबल भइरहनेछ? म माथि निगाह गर्नुहोस् र मलाई जवाफ दिनुहोस्। हे परमप्रभु, मेरा परमेश्वर, मेरा आँखालाई ज्योति दिनुहोस्, नत्र त म मृत्युको निन्द्रामा पर्नेछु, नत्र त मेरो शत्रुले भन्नेछ त्यसमाथि मैले विजय पाएको छु, अनि म ढल्दा मेरा शत्रुहरू रमाउनेछन्। तर मैले त तपाईँको अचूक कृपामा भरोसा राखेको छु, मेरो हृदय तपाईँको उद्धारमा रमाउँछ, म परमप्रभुको स्तुति गाउनेछु, किनभने उहाँ म प्रति भला हुनु भएको छ। भजन संग्रह 14। मानिसहरूको बेवकुफी र दुष्टता। मूर्खले आफ्नो मनमा भन्छ, ईश्वर छँदै छैन, तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरू निज काम गर्दछन्, यस्तो कोही पनि छैन जसले असल गर्दछ। परमप्रभुले स्वर्गबाट मानिसका सन्तानलाई हेर्नुहुन्छ, यो जान्नलाई कि समझदार हुने र परमेश्वरलाई खोज्ने कोही छ? तिनीहरू सबै कुबाटोतिर लागेका छन्, तिनीहरू सबै एकसाथ भ्रष्ट भएका छन्, कसैले असल गर्दैन, असल गर्ने एकजना पनि छैन। के दुष्ट काम गर्नेहरूले कहिले सिक्ने छैनन्? रोटी खाए चाहिँ तिनीहरूले मेरा मानिसहरूलाई भक्षण गर्छन् अनि परमप्रभुलाई पुकार्दैनन्। त्यहाँ तिनीहरू त्रासले व्याकुल भएका छन्, किनभने धर्मीहरूको समुदायसँग परमेश्वर हुनुहुन्छ। तिमी दुष्टहरूले गरिबको योजनालाई विफल पारेका छौ, तर उनीहरूको शरण स्थान त परमप्रभु नै हुनुहुन्छ। इजरायलको उद्धार सियोनबाट आएको भए कति असल हुने थियो, जब परमप्रभुले आफ्ना मानिसहरूको सुख शान्ति फर्काइदिनुहुन्छ। याकुब रमाउन र इजरायल खुसी होउन। भजन संग्रह 15। परमेश्वरले चाहनु भएको मानिस। हे परमप्रभु, तपाईँको पवित्र स्थानमा कसले बास गर्न पाउनेछ? तपाईँको पवित्र पर्वतमा को बस्न पाउनेछ? त्यो मानिस जसको चाल निर्दोष छ र जसले ठिक ठिक काम गर्छ र हृदयबाट सत्य बोल्छ, जसले आफ्नो जिब्रोले अरूको निन्दा गर्दैन, जसले आफ्नो छिमेकीको बिगार गर्दैन र आफ्नो साथीभाइको अपवाद फैलाउँदैन, जसले भ्रष्ट मानिसलाई घृणा गर्दछ तर परमप्रभुको भय मान्नेहरूलाई आदर गर्दछ, जसले आफ्नो हानि हुँदा पनि आफूले प्रतिज्ञा गरेको कुरा बदल्दैन, जसले आफ्नो रुपियाँ ब्याजमा लाउँदैन र निर्दोषको विरुद्धमा घुस लिँदैन, यस्ता काम गर्ने कहिले पनि डग्ने छैन। भजन संग्रह 16। परमेश्वरमा भरोसाको प्रार्थना। मलाई रक्षा गर्नुहोस् हे परमेश्वर, किनकि मैले तपाईँमा शरण लिएको छु। मैले परमप्रभुलाई भनेको छु, तपाईँ मेरा प्रभु हुनुहुन्छ, तपाईँ बाहेक मेरो निम्ति अरू कुनै राम्रो कुरा छैन। देशमा भएका पवित्र जनहरू चाहिँ तेजस्वी छन्, तिनीहरूमा नै मेरो सम्पूर्ण आनन्द छ। अरू देवताको अनुसरण गर्नेहरूले आफ्ना दुःख बढाउँछन्, ती देवताहरूलाई रक्त बलि म चढाउने छैन वा त तिनीहरूका नाउँ मेरो ओठले उच्चारण गर्ने छैन। परमप्रभु, तपाईँले मेरो हिस्सा र कचौरा छुट्याइदिनु भएको छ, तपाईँले मेरो भाग सुरक्षित राखिदिनु भएको छ, सिमानाका रेखाहरू मेरो निम्ति रमणीय स्थानमा परेका छन्, साँच्चै मैले आनन्दमय पैतृक सम्पत्ति पाएको छु। मलाई सल्लाह दिनुहुने परमप्रभुको प्रशंसा म गर्नेछु, मेरो हृदयले राति पनि मलाई अर्ती दिन्छ। मैले परमप्रभुलाई सधैँ मेरो सामुन्ने राखेको छु, उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, यसकारण म डग्ने छैन। यसकारण मेरो हृदय आनन्दित छ अनि मेरो जिब्रो हर्षित हुन्छ, मेरो शरीर पनि सुरक्षित रहन्छ, किनभने तपाईँले मेरो प्राणलाई चिहानमा छोड्नुहुने छैन, न त तपाईँले आफ्नो पवित्र जनको शरीर कुहुन दिनुहुनेछ। तपाईँले मलाई जीवनको मार्ग देखाउनु भएको छ, तपाईँको उपस्थितिद्वारा तपाईँले आनन्दले मलाई गदगद पार्नुहुनेछ, तपाईँको दाहिने बाहुलीमा अनन्त आनन्द छ। भजन संग्रह 17। निर्दोष मानिसको प्रार्थना। हे परमप्रभु, मेरो धार्मिक पुकार सुनिदिनुहोस्, निष्कपट मुखबाट निस्केको मेरो प्रार्थनामा कान लगाउनुहोस्, मेरो निर्दोषता तपाईँबाटै ठहरिएको होस्, तपाईँको आँखाले सच्चाई देखोस्। यदि तपाईँले मेरो हृदय जाँच्नुभयो भने र राति पनि मेरो जाँच गर्नुभयो भने, मलाई परीक्षण गर्नुभए तापनि तपाईँले म भित्र केही पनि भेटाउनु हुने छैन, मेरो मुखको बोलीले कुनै अपराध गर्ने छैन भने मैले निश्चय गरेको छु। मानिसहरूका कामको विषयमा भन्ने हो भने, तपाईँका मुखको वचनद्वारा मैले आफैलाई हिंसाको मार्गबाट बचाएर राखेको छु। मेरा पाइलाले तपाईँका बाटामा दृढता साथ टेकेका छन्, मेरा खुट्टा चिप्लेका छैनन्। म तपाईँमा पुकार गर्दछु हे परमेश्वर, किनकि तपाईँले मलाई जवाफ दिनुहुनेछ। तपाईँको कान मतिर थाप्नुहोस् र मेरो बिन्ती सुन्नुहोस्। आफ्ना शत्रुहरूबाट तपाईँमा शरण खोज्नेहरूलाई आफ्नो दाहिने बाहुलीले बचाउनु हुने हे प्रभु, आफ्नो महान प्रेमको आश्चर्य कर्म कुराहरू प्रदर्शन गर्नुहोस्। तपाईँका आँखाको नानीलाई झैं मलाई बचाएर राख्नुहोस्, तपाईँका पखेटाको छाया मुनि मलाई लुकाउनुहोस्। ती दुष्टहरूबाट जसले मलाई लुट्दछन्, मेरा ती घातक शत्रुहरूबाट जसले मलाई घेर्दछन्, तिनीहरू आफ्ना निर्दय हृदय बन्द गर्दछन् र तिनीहरू आफ्ना मुखले अहंकार साथ कुरा गर्दछन्। तिनीहरूले मलाई खेदी खेदी भेटाएका छन् र अब मलाई घेरा लगाउँछन्, मलाई जमिनमा पछार्न तिनीहरू दाउ हेर्दछन्। तिनीहरू शिकारको निम्ति भोकाएका सिंह जस्तै भएका छन्, एउटा ठूलो सिंह झैं तिनीहरू ढुकी बस्छन्। हे परमप्रभु, उठ्नुहोस्, तिनीहरूको सामना गर्नुहोस्, तिनीहरूलाई पराजित गरिदिनुहोस्, आफ्नो तरबारद्वारा मेरो प्राणलाई दुष्टहरूबाट छुटाउनुहोस्। हे परमप्रभु, तपाईँको बाहुलीद्वारा यस्ता मानिसहरूबाट मलाई बचाउनुहोस्, यी संसारका मानिसहरूबाट जसको पुरस्कार यस जीवनकालमा सीमित छ। तपाईँले कदर गर्नुभएकाहरूको भोक शान्त गर्नुहुन्छ, तिनीहरूका छोराहरूका लागि प्रशस्त छन्, आफ्ना बाल बच्चाका लागि तिनीहरूले धन सम्पत्ति थुपारेर राख्छन्, अनि म चाहिँ धार्मिकतामा तपाईँको मुहार हेर्नेछु, म बिउजदा तपाईँको प्रतिरूप देखेर सन्तुष्ट हुनेछु। तुल्याउनुहुन्छ उहाँले मेरा खुट्टाहरू मृगको खुट्टा जस्तै तुल्याउनुहुन्छ र उच्च स्थानमा खडा हुन मलाई सक्षम बनाउनुहुन्छ। उहाँले मेरा हातहरूलाई युद्धको निम्ति तालिम दिनुहुन्छ, यसैले मेरा पाखुराले कासाको धनु झुकाउन सक्छन्। तपाईँले मलाई आफ्नो विजयको ढाल दिनुभएको छ र तपाईँको दाहिने बाहुलीले मलाई सहारा दिएको छ, स्वयं तपाईँ मलाई महान बनाउन झुक्नुहुन्छ। मेरा पाइलाहरूका निम्ति तपाईँ फराकिलो बाटो बनाउनुहुन्छ र मेरा गोडा चिप्लिने छैनन्। मेरा शत्रुहरूलाई खेदेर मैले तिनीहरूलाई भेट्टाए, तिनीहरू संहार नहुन्जेल म फर्किन। तिनीहरू उठ्न नसक्ने गरी मैले तिनीहरूलाई हिर्काए, तिनीहरू मेरा पाउ मुनि लोटे। तपाईँले मलाई लडाईको निम्ति शक्तिशाली तुल्याउनु भयो, मेरा शत्रुहरूलाई तपाईँले मेरा खुट्टामा झुकाउनु भयो, तपाईँले मेरा शत्रुहरूलाई पिठो फर्काएर भाग्न विवश पार्नुभयो र मेरा शत्रुहरूलाई मैले संहार पारे। मद्दतको निम्ति तिनीहरूले पुकारे तर तिनीहरूलाई बचाउने कोही थिएन। परमप्रभुलाई पनि पुकारे तर उहाँले तिनीहरूलाई जवाफ दिनु भएन। बतासमा उड्ने धुलो जस्तो मैले तिनीहरूलाई धुलो पिठो पारे, गल्लीको हिलो झै मैले तिनीहरूलाई फाले। मानिसहरूको आक्रमणबाट तपाईँले मलाई छुटाउनु भएको छ, तपाईँले मलाई जाति जातिहरूका नेता बनाउनु भएको छ। अपरिचित मानिसहरू मेरो अधीनमा छन्, मेरो आदेश सुन्ने बित्तिकै तिनीहरूले सो पालन गर्छन्। विदेशीहरू मेरो अघि निहुरिन्छन्, विदेशीहरू डरले शिथिल हुन्छन्, तिनीहरू आआफ्ना किल्लाहरूबाट डरले काम्दै निस्कन्छन्। परमप्रभु जीवित हुनुहुन्छ, मेरो चट्टानको स्तुति प्रशंसा होस्। मेरा उद्धारक परमेश्वर उच्च हुन्, उहाँ परमेश्वर हुनुहुन्छ जसले मेरो बदला लिनुहुन्छ। उहाँले नै मानिसहरूलाई मेरो बसमा पारिदिनुहुन्छ, उहाँले मलाई मेरा शत्रुहरूबाट छुट्याउनुहुन्छ। मेरा शत्रुहरूमाथि तपाईँले मलाई उच्च पार्नुभयो, हिंसक मानिसहरूबाट तपाईँले मलाई छुट्याउनु भयो। यसै कारण हे परम प्रभु, जातिहरूका बीचमा म तपाईँको प्रशंसा गर्नेछु र तपाईँका नाउँको स्तुति गाउनेछु। उहाँले आफ्ना राजालाई महान विजय दिनुहुन्छ र उहाँका अभिषिक्त राजा दाउद र तिनका वंशमाथि उहाँले सदा सर्वदा आफ्नो अचूक करुणा देखाउनुहुन्छ। भजन संग्रह 19। प्रकृतिमा परमेश्वरको महिमा र उहाँको व्यवस्था। आकाशले परमेश्वरका महिमाको वर्णन गर्छ र तारामण्डलले उहाँका हातको सिपको घोषणा गर्छ। हरेक दिन तिनीहरूले वार्तालाप गर्छन् र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्। कुनै बोली छैन न भाषा छ जहाँ तिनीहरूको स्वर सुनिँदैन। तिनीहरूको स्वरले सारा पृथ्वी गुन्जेमान छ, तिनीहरूका शब्द पृथ्वीको सीमान्तसम्मै पुगेका छन्। उहाँले आकाशमा सूर्यको निम्ति एउटा वासस्थान बनाउनु भएको छ। ऊ विवाह मण्डपबाट निस्केको दुला जस्तै छ, एकजना विजेता झै जो आफ्नो दौड दौडनमा हर्षित हुन्छ। आकाशको एक छेउमा उसको उदय हुन्छ र अर्को सीमासम्म परिक्रमा गर्छ, त्यसको तापबाट केही कुरा लुकेर रहँदैन। परमप्रभुको व्यवस्था सिद्ध छ, प्राणलाई पुनर्जीवित गराउने। परमप्रभुका कानूनहरू विश्वसनीय छन्, निर्बोधलाई बुद्धिमान तुल्याउने। परमप्रभुका नियमहरू ठिक छन्, हृदयलाई आनन्द गराउने। परमप्रभुका आज्ञाहरू उज्जवल छन्, आँखालाई प्रकाश दिने। परमप्रभुको भय स्वच्छ छ, अनन्तकाल समय स्थिर रहने। परमप्रभुका विधिहरू सच्चा छन्, ती सर्वथा धर्ममय छन्। सुन भन्दा पनि ती बढी चाहना गर्ने योग्य छन्, निखुर सुन भन्दा पनि ज्यादै बढी, चाकाबाट टपकने मह भन्दा बढी गुलिया। ती बाटे तपाईँको दासले चेतावनी पाउँदछ, ती पालन गर्दा ठुलो इनाम मिल्नेछ। आफ्ना भूलहरू कसले थाहा पाउन सक्छ, मेरा गुप्त दोषहरू क्षमा गर्नुहोस्। आफ्ना दासलाई जानी बुझी पाप गर्नदेखि रोक्नुहोस्, तिनीहरूको प्रभुत्व ममाथि हुन नपाओस्। तब म निर्दोष हुनेछु र घोर अपराधहरूबाट म निर्दोष हुनेछु। हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरो मुखका शब्द र मेरो हृदयका ध्यान तपाईँको दृष्टिमा ग्रहण योग्य हुन्।
2: यो हो रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: भजन संग्रह 20। राजाको निम्ति प्रार्थना। संकष्टको दिनमा परमप्रभुले तपाईँलाई उत्तर दिउन्, याकुबका परमेश्वरको नाउँले तपाईँलाई सुरक्षा दिउन्। उहाँले पवित्र स्थानबाट तपाईँलाई सहायता पठाउन् र सियोनबाट तपाईँलाई सहारा दिउन्। उहाँले तपाईँका सबै बलिदानहरूको सम्झना राखुन् र तपाईँका होम बलि ग्रहण गरून्। उहाँले तपाईँको मनोरथ पूरा गरून् र तपाईँका सबै योजनाहरू सफल गराउन्। तपाईँको विजयमा हामी आनन्दले जय जयकार गर्नेछौँ र हाम्रा परमेश्वरको नाउँमा हामी आफ्ना झण्डा उच्च पार्नेछौँ। परमप्रभुले तपाईँका सबै बिन्ती पूरा गरिदिउन्। अब मलाई थाहा भयो कि परमप्रभुले आफ्ना अभिषिक्तलाई सहायता गर्नुहुन्छ। उहाँले आफ्नो दाहिने बाहुलीको उद्धार गर्ने शक्तिद्वारा आफ्नो पवित्र स्वर्गबाट उनलाई उत्तर दिनुहुनेछ। कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्, तर हामी त परमप्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौँ। तिनीहरू रन्थनिएर जमिनमा लोट्ने छन्, तर हामीहरू त खडा हुनेछौँ र सोझा उभिनेछौँ। हे परमप्रभु, राजालाई विजय प्रदान गर्नुहोस्, हामीले पुकार्दा हामीलाई उत्तर दिनुहोस्।
3: भजन संग्रह 21। विजयको निम्ति धन्यवाद। हे परमप्रभु, तपाईँकै सामर्थ्यमा राजा आनन्दित छन् र तपाईँले दिनुभएका विजयहरूमा उनी अति उल्लसित छन्। तपाईँले उनको मनोरथ पूर्ण गरिदिनु भएको छ र उनका मुखको बिन्ती तपाईँले इन्कार गर्नुभएको छैन। तपाईँले उत्तम आशिष लिएर उनलाई स्वागत गर्नुभयो। तपाईँले निखुर सुनको सिरपेच उनको शिरमा लगाइदिनुभयो। उनले तपाईँसँग जीवन मागे अनि तपाईँले उनलाई सदा सर्वदाको आयु दिनुभयो। तपाईँले दिनुभएका विजयहरूद्वारा नै उनको गौरव महान छ। तपाईँले उनलाई वैभव र ऐश्वर्य प्रदान गर्नुभएको छ। साँच्चै तपाईँले उनलाई अनन्तको आशिष दिनुहुन्छ अनि आफ्नो उपस्थितिको आनन्दले उनलाई हर्षित बनाउनुहुन्छ। किनभने राजाले परमप्रभुमा भरोसा राख्छन् र सर्वोच्च परमेश्वरको अचूक करुणाको कारण उनी कहिले पनि डग्ने छैनन्। तपाईँकै बाहुलीले आफ्ना सारा शत्रुहरूलाई खोजी निकाल्नेछ र तपाईँका शत्रुहरू जतिलाई तपाईँको दाहिने बाहुलीले पक्रनेछ। तपाईँ प्रकट हुने समयमा तपाईँले तिनीहरूलाई दन्कने भट्टी झैँ तुल्याउनुहुनेछ। आफ्नो क्रोधमा परमप्रभुले तिनीहरूलाई निल्नुहुनेछ र उहाँको आगोले तिनीहरूलाई भस्म पार्नेछ। तपाईँले तिनीहरूका सन्तानलाई पृथ्वीबाट मेटाइदिनुहुनेछ र तिनीहरूका वंशलाई मानव जातिको बीचबाट। तिनीहरूले तपाईँको विरुद्धमा खराबी चिताए भने र तिनीहरूले दुष्ट युक्ति रचे तापनि तिनीहरू सफल हुने छैनन्। किनभने तपाईँले तिनीहरूलाई भाग्न विवश पार्नुहुनेछ जब तपाईँ तातो चढाएको धनुले तिनीहरूलाई ताक्नुहुनेछ। हे परमप्रभु, आफ्नो सामर्थ्यमा तपाईँ उच्च हुनुहोस्। हामी तपाईँका पराक्रमको भजन र स्तुति गाउनेछौँ। भजन संग्रह 22। संकष्टमा पुकार र प्रशंसाको भजन। हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नु भएको छ? मलाई बचाउनबाट तपाईँ किन यति टाढा हुनुहुन्छ अनि मेरो करुण क्रन्दनका शब्दहरूबाट त्यति टाढा? हे मेरा परमेश्वर, दिनको समयमा म पुकार्छु तर तपाईँ उत्तर दिनुहुन्न, राति पनि म शान्त बस्दिनँ। तापनि तपाईँ परम पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ। तपाईँ इजरायलका प्रशंसा हुनुहुन्छ। हाम्रा पुर्खाले तपाईँमा नै भरोसा राखेका थिए। तिनीहरूले भरोसा राखे र तपाईँले तिनीहरूलाई छुटकारा दिनुभयो। तपाईँमा तिनीहरूले पुकारा गरे र बाँचे। तिनीहरूले तपाईँमा भरोसा राखे र निराश भएनन्। तर म त एउटा किरा मात्र हुँ, मानिस होइन, मानिसहरूद्वारा उपेक्षित र लोकद्वारा तुच्छ गनिएको। मलाई देख्नेहरू जति सबैले मेरो ठट्टा गर्छन्, तिनीहरू ओट लेब्र्याउँछन् र मुन्टो बटार्दै भन्छन्, त्यसले परमप्रभुमाथि भरोसा गर्दछ, त्यसलाई उहाँले नै छुटाउन्, उहाँले नै त्यसको उद्धार गरून्, किनकि त्यससँग उहाँ प्रसन्न हुनुहुन्छ। त्यही पनि तपाईँले नै मलाई गर्भबाट निकाली ल्याउनु भयो। मेरी आमाको काखैबाट तपाईँले मलाई तपाईँ माथि भरोसा राख्ने बनाउनु भयो। मेरो जन्मदेखि म तपाईँमा अर्पण गरिएँ। मेरी आमाले मलाई जन्म दिएदेखि तपाईँ मेरा परमेश्वर हुनुभएको छ। मबाट टाढा नहुनुहोस्, किनकि सङ्कष्ट नजिकै छ र मलाई गुहार गर्ने कोही छैन। धेरै साँडेहरूले मलाई घेरेका छन्, बासानका बलिया साँडेहरू मेरो चारैपट्टि छन्। आफ्नो शिकार फहराउने भकाएका गर्जनी सिंहहरू मेरो विरुद्ध आफ्ना मुख बाउँछन्। म त पानी झैँ पोखिएको छु र मेरा सारा हड्डीका जोर्नीहरू फुस्केका छन्। मेरो मुटु मैन जस्तै भइसकेको छ, मेरो छातीभित्र त्यो पग्लिएको छ। माटोको खपेटो झैँ मेरो बल सुकिसकेको छ र मेरो जिब्रो मेरो तालुमा टाँसिएको छ। तपाईँले मलाई मृत्युको धुलोमा मिलाउनु भएको छ। कुकुरहरू मेरो चारैपट्टि छन्, कुकर्मीहरूको समूहले मलाई घेरेको छ। तिनीहरूले मेरा हात र मेरा खुट्टा छेडेका छन्। मेरा सबै हाडहरू म गन्न सक्छु। मानिसहरू द्वेष साथ मलाई एकटक लगाएर हेर्छन्। तिनीहरू मेरा वस्त्रहरू आपसमा बाँड्छन् र मेरो पोसाकको निम्ति तिनीहरूले चिट्ठा हाल्छन्। तर हे परमप्रभु, तपाईँ चाहिँ टाढा नहुनुहोस्। हे मेरा बल, छिटो मेरो गुहार गर्नुहोस्। मेरो प्राणलाई तरबारबाट र मेरो अमूल्य ज्यानलाई कुकुरहरूका पन्जाबाट उद्धार गर्नुहोस्। सिंहहरूको मुखबाट मलाई छुटाउनुहोस् र जङ्गली साँडेका सिंहहरूबाट मलाई बचाउनुहोस्। म मेरा भाइहरूका सामुन्ने तपाईँको नाउँ घोषणा गर्नेछु। सभाको बीचमा म तपाईँको प्रशंसा गर्नेछु। परमप्रभुको भय मान्नेहरू जतिले उहाँको प्रशंसा गर। याकुबका सबै सन्तान हो, उहाँको महिमा गर। हे इजरायलका सबै सन्तान हो, उहाँको भक्ति गर। किनकि उहाँले पीडितको दुःखलाई तुच्छ ठान्नु भएको छैन, न घृणाको दृष्टिले हेर्नु भएको छ। उहाँले आफ्नो मुहार त्यसबाट लुकाउनु भएको छैन, तर त्यसले सहायताको निम्ति पुकार गर्दा उहाँले सुन्नु भएको छ। ठुलो समुदायमा मेरो प्रशंसाको स्रोत तपाईँ नै हुनुहुन्छ। तपाईँको डर राख्नेहरूका सामुन्ने म आफ्नो भाकल पुरा गर्नेछु। गरिबहरू खाएर तृप्त हुनेछन्, परमप्रभुको खोजी गर्नेहरूले उहाँको प्रशंसा गर्नेछन्। तिमीहरूका हृदय सदा जीवित रहुन्। समस्त पृथ्वीका सबै जातिहरूले स्मरण गर्नेछन् र परमप्रभुतिर फर्कनेछन्। जाति जातिका सबै परिवारहरूले उहाँलाई दण्डवत गर्नेछन्, किनभने राज्य त परमप्रभुकै हो र सबै जातिहरू माथि उहाँले नै शासन गर्नुहुन्छ। पृथ्वीका सबै धनीहरूले भोज गर्नेछन्, आराधना गर्नेछन्। जसले आफ्नो प्राण बचाउन सक्दैनन्, जो धुलोमा मिलि जानेछन्, ती सबै उहाँको सामुन्ने घोप्टो पर्नेछन्। भावी सन्तानले उहाँको सेवा गर्नेछन्, भावी पुस्तालाई परमप्रभुको बारेमा बताइनेछ। अहिलेसम्म जन्म नभएको एउटा जातिलाई तिनीहरूले उहाँको धार्मिकताको घोषणा गर्नेछन्, किनकि उहाँले यो गर्नुभएको छ। भजन संग्रह 23। परमप्रभु मेरा गोठाला। परमप्रभु मेरा गोठाला हुनुहुन्छ, मलाई केही कुराको अभाव हुँदैन। उहाँले मलाई हरियो खर्कमा लेटाउनुहुन्छ र मलाई शान्त पानीको छेउमा डोर्याउनुहुन्छ। उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ। उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। मृत्युको अन्धकारमय घाँटी भएर जानु परे तापनि म कुनै खतरादेखि डराउने छैन, किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ। तपाईँको लाठी र तपाईँको लहुरोले मलाई सान्त्वना दिन्छन्। मेरा शत्रुहरूका सामुन्ने तपाईँले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। तपाईँले मेरो शिर तेलले अभिषेक गर्नुहुन्छ, मेरो कचौरा भरिएर पोखिन्छ। निश्चय नै तपाईँको भलाइ र करुणा मेरो जीवनभरि म पछि लाग्नेछ र परमप्रभुको घरमा म सदा सर्वदै बास गर्नेछु। भजन संग्रह 24। महिमाका राजा। पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्। संसार र त्यसमा बास गर्नेहरू सबै उहाँकै हुन्, किनभने उहाँले त्यसलाई समुद्रमाथि बसाल्नु भएको छ र पानीहरूको गहिराईमा त्यसलाई स्थापित गर्नुभएको छ। परमप्रभुको डाँडामा को उक्लन सक्ला र उहाँको पवित्र स्थानमा को खडा हुन सक्छ? त्यही नै जसको हात निर्दोष छ र जसको हृदय निर्मल छ, जसले आफ्नो मनलाई मूर्तितिर लगाएको छैन र जसले झुटो कुरामाथि शपथ खाँदैन, त्यसले नै परमप्रभुबाट आशीर्वाद पाउनेछ र त्यसको उद्धारकर्ता परमेश्वरले त्यसलाई निर्दोष ठहराउनुहुनेछ। उहाँलाई खोज्ने पुस्ताका मानिसहरू यस्तै हुन्छन्, जसले हे याकुबका परमेश्वर तपाईँको दर्शन खोज्दछन्। हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ। हे प्राचीन ढोका हो, उच्च हो र महिमाका महाराजा तीबाट प्रवेश गरून्। महिमाका महाराजा को हुनुहुन्छ? परमप्रभु जो सामर्थी र प्रतापी हुनुहुन्छ, परमप्रभु जो लडाईँमा पराक्रमी हुनुहुन्छ। हे मूल ढोका हो, तिमीहरूका शिर उठाओ। हे प्राचीन ढोका हो, शिर उठाओ र महिमाका महाराजा तीबाट प्रवेश गरून्। महिमाका यी महाराजा चाहिँ को हुनुहुन्छ? सर्वशक्तिमान परमप्रभु उहाँ नै महिमाका महाराजा हुनुहुन्छ। भजन संग्रह 25। अगुवाई र रक्षाको निम्ति प्रार्थना। हे परमप्रभु, मेरो मन म तपाईँतिर उचाल्छु। हे मेरा परमेश्वर, मैले तपाईँकै भरोसा गरेको छु। मलाई शर्ममा पर्न नदिनुहोस्, न त मेरा शत्रुहरू ममाथि विजय हुन पाउन्। तपाईँमाथि आशा गर्ने कोही पनि कहिल्यै शर्माउने छैन, तर तिनीहरू शर्ममा पारिनेछन् जो क्षमा दिन नसकिने विश्वासघातीहरू हुन्। हे परमप्रभु, तपाईँको मार्ग मलाई देखाउनुहोस्। तपाईँको बाटोमा हिँड्न मलाई सिकाउनुहोस्। तपाईँको सत्यतामा मलाई डोर्याउनुहोस् र मलाई सिकाउनुहोस्, किनकि तपाईँ नै मेरा उद्धारका परमेश्वर हुनुहुन्छ र दिनभरि तपाईँमा नै मेरो आशा छ। हे परमप्रभु, तपाईँको महान करुणा र प्रेमको सम्झना गर्नुहोस्, किनकि ती प्राचीन कालदेखि नै भएका छन्। मेरो जवानीका पापहरू र मेरा अपराधहरू स्मरण नगर्नुहोस्। हे परमप्रभु, आफ्नो प्रेम अनुसार मेरो सम्झना गर्नुहोस्, किनकि तपाईँ असल हुनुहुन्छ। परमप्रभु भला र सच्चा हुनुहुन्छ, यसै कारण उहाँले पापीहरूलाई आफ्नो बाटो सिकाउनुहुन्छ। उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्याउनुहुन्छ र तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ। उहाँको करारका शर्तहरू पालन गर्नेहरू जतिका लागि परमप्रभुका सबै मार्गहरू प्रेममय र विश्वास योग्य हुन्छन्। हे परमप्रभु, तपाईँका नाउँको खातिर मेरो अपराध क्षमा गर्नुहोस्। यद्यपि मेरो अपराध अति ठुलो छ, परमप्रभुको डर मान्ने मानिस को छ? त्यो हिँड्नुपर्ने बाटो परमप्रभुले त्यसलाई सिकाउनु हुनेछ। त्यसले सुख चैनमा आफ्नो दिन बिताउनेछ र त्यसका सन्तानले देशमा अधिकार जमाउनेछन्। परमप्रभुको भय मान्नेहरूसँग उहाँको घनिष्ठता हुन्छ र उहाँले तिनीहरूलाई आफ्नो करार बताइदिनुहुन्छ। मेरा आँखा सधैँ परमप्रभुतिर नै छन्, किनकि उहाँले मात्र मेरा खुट्टाहरू पासबाट छुट्टाइदिनुहुनेछ। म तिर फर्कनुहोस् र ममाथि कृपालु बन्नुहोस्, किनकि म एक्लो र कष्टित छु। मेरो हृदयका दुःखहरू बढेका छन्। मलाई मेरा कष्टहरूबाट तपाईँले नै मुक्त गरिदिनुहोस्। मेरा दुःख र पीडाहरू विचार गरिदिनुहोस् र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्। हेर्नुहोस्, मेरा शत्रुहरू कति धेरै छन्। तिनीहरूले मलाई कति भयानक रूपले घृणा गर्छन्। मेरो प्राणको रक्षा गर्नुहोस् र मलाई छुटकारा दिनुहोस्। मैले शर्माउनु नपरोस्, किनकि म तपाईँको शरणमा परेको छु। इमानदारी र सोझोपनले मलाई सुरक्षित राखुन्, किनकि म तपाईँमा आशा राख्दछु। इजरायललाई त्यसका सबै दुःखबाट मुक्त गरिदिनुहोस् हे परमेश्वर। भजन संग्रह 26। भलो मानिसको प्रार्थना। हे परमप्रभु, म निर्दोष छु भनी प्रमाणित गरिदिनुहोस्, किनकि मैले निर्दोष जीवन बिताएको छु। कति पनि नडगमगाइकन मैले परमप्रभुमा भरोसा राखेको छु। मलाई जाँच्नुहोस् हे परमप्रभु र मेरो पारख गर्नुहोस्। मेरो मन र हृदय जाँच्नुहोस्, किनकि तपाईँको प्रेम जहिले पनि मेरो सामुन्ने छ र तपाईँकै सत्यतामा म निरन्तर चल्दछु। म छली मानिसहरूसँग बस्दिन र कपटीहरूको सङ्गत पनि गर्दिन। कुकर्मीहरूको सङ्गतिलाई म घृणा गर्दछु र दुष्टहरूसँग बस्न इन्कार गर्दछु। निर्दोषतामा म हात धुन्छु र हे परमप्रभु, तपाईँका वेदीको परिक्रमा गर्दछु। उच्च स्वरमा धन्यवादको गीत गाउँदै म तपाईँका सबै आश्चर्य कर्महरूको वर्णन गर्दै हिँड्छु। हे परमप्रभु, तपाईँ बास गर्नुहुने भवन, तपाईँको महिमा विराजमान हुने ठाउँलाई म प्रेम गर्दछु। मेरो प्राणलाई ती पापीहरूसँग, मेरो जीवनलाई ती रक्त पिपासुहरूसित नलैजानुहोस्, जसका हात दुष्ट योजनाले भरिएका छन् र जसका दाहिने हात घुसले भरिएका छन्। तर म त निर्दोष जीवन जिउँछु। मेरो उद्धार गर्नुहोस् र म माथि कृपालु हुनुहोस्। मेरा गोडा सम्म मार्गमा खडा छ। ठुलो समुदायमा म परमप्रभुको प्रशंसा गर्नेछु।
4: The Bible says, if you confess with your mouth Jesus is Lord and believe in your heart that God raised him from the dead, you will be saved. That's Romans chapter 10, verse 9.

0: खुल्यो
1: होइन हो के खुल्यो हजुर?
0: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
1: ओहो हो र?
0: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, प्यान्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 97 49 17 23, 98 13 59 84 72।
0: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
3: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
3: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
5: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
6: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
7: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
3: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
8: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: रेडियो छिमेकी।
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाईँ तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा सञ्चालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाईँ हाम्रो दैनिक जीवनका तितामिठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाईँ पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौँ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईँहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौ। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ
1: सालोम मण्डलीका एल्डर सेत तामाङ।
0: अब सुनौ परमेश्वरको जीवित वचन।
2: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बिचमा मत्तीद्वारा लिखित सुसमाचार 9:18-26 पदहरूलाई यहाँहरूको बिचमा पाठ गर्नेछु। आउनुहोस्, यसरी हामी पाठ गर्नेछौँ। जब उहाँले तिनीहरूलाई यी कुरा भन्दै हुनुहुन्थ्यो, तब सभाघरका एकजना शासक आएर उहाँलाई दण्डवत गरी भने, मेरी छोरी भर्खरै मरी, तर आएर त्यसमाथि तपाईँको हात राखिदिनुहोस् र त्यो जीवित हुनेछ। यीशु उठ्नुभयो र आफ्नो चेलाहरूसँग तिनको पछि लाग्नुभयो। त्यति नै बेला 12 वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्रीले पछिल्लोतिरबाट आएर उहाँको वस्त्रको किनारा छोई, किनकि त्यसले मनमा नै सोचेकी थिए, मैले उहाँको वस्त्र मात्र छोएँ भने पनि म निको भइजानेछु। फनक्क फर्की हेर्दा यीशुले त्यस स्त्रीलाई देख्नुभयो र भन्नुभयो, छोरी, साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। त्यो स्त्री त्यही घडी निको भए। अनि जब यीशु शासकको घरमा आइपुग्नुभयो, उहाँले बाँसुरी बजाउनेहरू र भिडले खैला बैला मचाइराखेको देख्नुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, बाहिर जाऊ, किनकि ठिटी मरेकी छैन तर सुतेकी छे। तिनीहरूले उहाँको हाँसो गरे। भिडलाई बाहिर निकाल्नु भएपछि उहाँ भित्र पस्नुभयो र त्यो ठिटीको हात समात्नुभयो अनि त्यो ठिटी जुरुक्क उठी। तब यस कुराको कीर्ति मुलुकभरि फिजियो। आदरणीय श्रोता, हामीले यस खण्डमा यीशुले विश्वास गर्नेहरूलाई चङ्गाई तथा जीवन दिनुहुन्छ भन्ने बारेमा हामी चर्चा गर्नेछौँ। र यीशु ख्रिस्टमा विश्वास गर्दाखेरि मानिसहरूले चङ्गाई पाउँछन् र उनीहरूले जीवन पनि पाउँछन् र उनीहरू निको हुन्छन् र उनीहरू मृतकबाट पनि जीवित हुन्छन्। र यो कुरा हामीले यो घटनामा देख्छौँ, यो खण्डमा देख्छौँ। र यहाँनिर हामी के देख्छौँ भन्दा सभाघरका एकजना शासकलाई हामी यहाँ देख्छौँ। र यो शासकले यीशुलाई दण्डवत गरेका छन् र त्यतिकै दण्डवत गर्दैनन्। शासकले, सभाघरका एकजना शासक भनेको ठुलो व्यक्ति हो, गण्य मान्य व्यक्ति नै हो, र उनले यीशु कहाँ आएर उनले यीशुलाई दण्डवत गरेका छन् र यसरी उनले भनेका छन्, मेरी छोरी भर्खरै मरि, तर आएर त्यसमाथि तपाईँको हात राखिदिनुहोस् र त्यो जीवित हुनेछ। र यो भाषा अति नै महत्त्वपूर्ण, अति नै शक्तिशाली र विश्वासनीयताको कुरा बोलिराखेका छन्। यति ठुलो व्यक्ति र यति ठुलो विश्वास हामी यो व्यक्तिमा देख्छौँ। र उसको विश्वासले के भन्छ भन्दा, यीशुले हात राखिदिनुभयो भने र त्यो व्यक्ति निको हुन्छ अथवा उनको छोरी निको हुन्छ भन्ने उनमा दृढ भरोसा, विश्वास देखिन्छ र यीशुले पनि उठेर त्यो जुन छोरी मरेकी छे त्यो मरेकी मरेको छोरीको ठाउँमा यीशु प्रभु जान लाग्नुभयो र उनको विश्वास देखेर नै यीशु प्रभु उनको पछि लाग्नुभयो। यो अचम्मको घटना कति असल कति राम्रो कुरा कि यीशु प्रभुले त्यो विश्वास देखिसकेपछि उहाँ उठ्नुभयो र आफ्नो चेलाहरूसँगै तिनको पछि लाग्नुभयो। तर जाँदा जाँदै बाटोमा अर्को फेरि घटना हामी देख्छौँ कि 12 वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्त्रीले पछिल्तिरबाट आएर उहाँको वस्त्रको किनारा छोएको कुरा पनि हामी यहाँ देख्छौँ। यो अचम्मको कुरा, जहाँ यीशु जानुहुन्छ त्यहाँ आश्चर्य कर्महरू गर्छन्, चङ्गाइका काम हुन्छन्, छुटकाराका काम हुन्छन् र यीशु जहाँ जहाँ जानुभयो त्यहाँ हलचल भइ नै रहन्छ। र यीशुले फनक्क फर्की हेर्दा त्यस स्त्रीलाई देख्नुभयो र भन्नुभयो, छोरी साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। साहस गर, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। त्यो स्त्री त्यही घडी निको भए। यो अचम्मको कुरा हामी यहाँ देख्छौँ कि विश्वासलाई प्रभुले हेरिराख्नु भएको छ। यहाँ सभाघरका शासकले पनि यति ठुलो विश्वासका कुरा गरेका छन् भने यो स्त्रीले पनि उहाँको वस्त्रको किनारो छोई भने पनि म निको हुन्छु भन्ने विश्वास लिएर यीशु कहाँ आएकी छिन् र निको भएकी छिन्। जब यीशु शासकको घरमा आइपुग्नु भयो उहाँले बाँसुरी बजाउनेहरू र भिडले खैला बैला मचाइराखेको देख्नुभयो र उनीहरू अब मर्यो, अब बाँच्दैन, मरेको मान्छे कसरी बाँच्छ भन्ने कुरामा उनीहरू खैला बैला मचाइराखेको अवस्था देखिन्छ र आशा मारेको कुराहरू देखिन्छ। यीशुले उनीहरूको खैला बैला देखिसकेपछि, उनीहरूको हुलदङ्गहरू देखिसकेपछि यीशुले उनीहरूलाई बाहिर जाने कुरा बताउनु भयो। उहाँले आज्ञा गर्नुभयो, बाहिर जाऊ भन्नुभयो अनि यो पनि आवाज दिनुभयो, छिटी मरेकी छैन तर सुतेकी छे अथवा सुतेको छ। यो कुरा बोल्दै गर्नुहुँदाखेरि ती मानिसहरू हाँसो गरे, ती मानिसहरूले उहाँको हाँसो गरे, उहाँलाई खिल्ली गरे। हुनसक्छ उनीहरूले भनेका होलान्, आहा मरेको मान्छेलाई मरे छैन भन्ने हामीलाई थाहा छैन, ऊ मरिसकेको छ, मरेको मान्छे कसले बचाउन सक्छ भन्ने खालको कुराहरू यीशुलाई खिसी टिउरी गरिरहेको अवस्था पनि छ। यीशुले चाहिँ भन्नुभयो, सुतेकी छे, मरेकी छैन। यो कुरा भन्दाखेरि चाहिँ उनीहरूको हाँसो अथवा खिल्ली उनीहरूले खिल्ली उडाइराखेको थियो यीशुको। यीशुले चाहिँ भिडलाई बाहिर निकाल्नु भयो, जाऊ तिमीहरू भनेर भनिसकेपछि उहाँले बाहिर निकालेर भित्र पसेर त्यस ठिटीको हात समात्नु भयो, मरे कि ठिटीलाई ठिटीको हात समात्नु भयो अनि त्यो ठिटी जुरुक्क उठी। यो अचम्मको घटना यहाँ घट्यो। सबै मानिसहरूले यीशु मरिसके अथवा के अरे त्यो स्त्री अथवा त्यो केटी छोरी मरिसकेका छन् भनेर भनेको अवस्थामा अथवा यो ठिटी मरिसकेको अवस्था छन् भनेर सबैले, इभन यो शासकले पनि, सभाघरको शासकले पनि आफ्नो छोरी मरेकै हो भनेका छन् र त्यहाँका मानिसहरू सबैले यो ठिटी मरेकै हो भनिरहेका छन्। तर यीशु प्रभुले चाहिँ मरेकी छैन, सुतेकी छ भनेर यो कुरा भन्दाखेरि खैला बैला मचेकै हो। तर यीशु प्रभुले त्यो ठिटीको हात समात्न साथ ती ठिटी चुरुक्क उठी। तब यस कुराको कीर्ति त्यस मुलुकभरि फिँजियो अचम्मको कुरा चाहिँ के भने, मानिसहरूको सोचाइमा बुझाइमा मरेकै व्यक्ति हो त्यो, तर यीशुले के भन्नुभयो भन्दा, होइन मरेकी छैन, यिनी त सुतेको मात्रै छ, अनि सुतेको व्यक्ति त फेरि उठ्छ, मरेको व्यक्ति उठ्दैन। त्यसकारणले यीशु प्रभुले आफ्नो शक्तिद्वारा मरेकै व्यक्तिलाई पनि अब उठ्छ, यो व्यक्ति मरेको छैन भनेर उहाँले आफ्नो शक्ति प्रयोग गर्नुभएको देखिन्छ। र त्यही अनुसार यीशु प्रभुद्वारा यो आश्चर्य कर्म भइसकेपछि यो कुराको कीर्ति त्यस मुलुकभरि फिजियो भनेर यहाँ बताइएको छ। आदरणीय श्रोता, यो खण्डमा हामीले हेर्दाखेरि यीशुले विश्वास गर्ने, उहाँमाथि विश्वास गर्नेहरूलाई चङ्गाई र जीवन दिनुहुन्छ भन्ने कुरा हामीले हेर्यौँ। र यदि यहाँहरूको बिचमा पनि जीवन मृत्युको हालतमा हुनुहुन्छ र तपाईँको जीवन भने आशा मरेको छ र तपाईँमा पनि एउटा चङ्गाई पाउनको लागि चाहना गरिराख्नु भएको छ र जीवनमा एउटा आशा नै नभएको अवस्था छ भने यहाँहरूको लागि खुसीको खबर, यीशु ख्रिस्ट चाहिँ यो संसारमा चङ्गाईकर्ताको रूपमा र मुक्तिदाताको रूपमा उहाँ यो संसारमा आउनुभएको छ। उहाँ चाहिँ यो संसारका मानिसहरूलाई चङ्गाई दिन र मुक्ति दिनका लागि यो संसारमा आउनुभएको हो र प्रभु यीशु ख्रिस्ट आज पनि उहाँ आत्मामा यो संसारमा हुनुहुन्छ र यीशु प्रभुले यस्तो गाह्रो अवस्था भइराखेकोलाई जब उनीहरूले विश्वास गर्छन् र ती विश्वासमा ठुलो अचम्मको काम गर्न सक्ने व्यक्ति यीशु प्रभु नै हुनुहुन्छ र तपाईँको जीवनमा पनि यदि चङ्गाईको आवश्यकता छ भने, यदि तपाईँको जीवनमा पनि एउटा मृत्युको बाटोतिर लागिराख्नु भएको छ र यति डरलाग्दो एउटा अप्ठ्यारो अवस्थामा यहाँहरू हुनुहुन्छ भने, यीशु ख्रिस्टलाई यिनीहरूले जसरी विश्वास गरे र त्यो विश्वासले उनीहरूले चङ्गाई पाए र मरेकोबाट पनि उनीहरू जीवित भए, त्यसरी नै यहाँहरूले प्रवचन सुन्दै गर्नुहुँदाखेरि यदि यहाँहरूको बिचमा पनि यदि डरलाग्दो समस्याहरू छन् शारीरिक पक्षमा, मानसिक पक्षमा, आत्मिकी पक्षमा, सामाजिक पक्षमा एकदमै गाह्रो अवस्थाबाट भएर गइराख्नु भएको छ भने, यहाँहरूको लागि पनि यीशु ख्रिस्ट तपाईँहरूको लागि पनि छुटकारा दिने, चङ्गाई दिने र मृत्युबाट जीवित बनाउने ख्रिस्ट यीशु हाम्रो बिचमा हुनुहुन्छ। उहाँ आज आत्मामा हुनुहुन्छ र उहाँलाई यदि हजुरले विश्वास गर्नुभयो भने तपाईँको पनि समस्या समाधान हुन्छ, तपाईँले पनि चङ्गाई पाउन सक्नुहुन्छ र तपाईँले पनि आफ्नो जीवनमा आश्चर्य कर्म देख्न सक्नुहुन्छ। जसरी मरेको व्यक्ति बाँच्यो, त्यसरी नै तपाईँको जीवनमा पनि आश्चर्य कर्म देख्न सक्नुहुन्छ। तर यीशुलाई विश्वास गर्नुहोस् र यीशुलाई विश्वास गरेर तपाईँले पनि चङ्गाई पाउनुहोस् र मृतकबाट जीवनमा तपाईँ पनि आउनुहोस्। र यदि कसैले आफ्नो जीवन मृत्युमा छ, मृत्युतर्फ गइरहेको छ, आशा नै छैन भने पनि यीशुलाई विश्वास गर्नुहोस्, तपाईँको जीवनमा फेरि नयाँपन तपाईँले पाउनुहुनेछ, तपाईँ फेरि जीवित भएर जिउनुहुनेछ र तपाईँको जीवनमा ठुलो आशीर्वाद आउनेछ र तपाईँले पनि यी व्यक्तिहरूले जुन समस्याबाट छुटकारा पाएर उनीहरू आनन्दित भए, त्यसरी नै यहाँहरू पनि आनन्दित हुनुहुनेछ र चङ्गाईको लागि र आनन्द जीवनको लागि यीशु ख्रिस्टलाई नै विश्वास गर्नुहोस् र चङ्गाई र जीवन पाउनुहोस्। र यति भन्दै आजको प्रवचन सेवालाई यतिमै राख्न चाहन्छु र अर्को समय यदि परमेश्वरले दिनुभयो भने अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि यो प्रवचनको सेवालाई यहाँ अन्त गर्न चाहन्छु र फेरि परमेश्वरले मौका दिनुभयो भने फेरि आउनेछु र यहाँहरूलाई प्रशस्त रूपमा परमेश्वरले आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बिट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर
1: 98510 38516 र 98685533
0: जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हवस् त, जय मसीह।

0: प्रतिक्रिया तथा विज्ञापनको लागि रेडियोको सम्पर्क नम्बर 9876124140। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।
1: But those who trust in the Lord for help will find their strengths renewed. They will rise on wings like eagles, and they will run and not get weary, and they will walk and not grow weak. Isaiah 40:31.
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: साहसपूर्वक प्रार्थना गर्नुहोस्। चौथो भाग चैमसी, आज सोमबार, सेप्टेम्बर 14 तारिक, भदौ 29 गते। आजको बाइबल खण्ड यहोशूको पुस्तक 10 अध्यायको 12 र 13 पदबाट रहेको छ र यहाँसरी लेखेको छ। यहोशूले भने, हे सूर्य, त अडिरह। सूर्य आकाशमण्डलको बीचमा अडिरह्यो। परमेश्वरले भन्नुभयो, मलाई पुकार र म तिमीलाई जवाफ दिनेछु र तिमीलाई नजानेका महान र शक्तिशाली कुराहरू देखाउनेछु। यो कुरा तपाईँले यर्मियाको पुस्तक 33 अध्यायको 3 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले परमेश्वरलाई ठूला कुराहरूका साथै साना कुराहरूको लागि पनि पुकार्नुपर्छ। यहोशूको सेना 5 शत्रु सेनाहरूको संयुक्त शक्तिसँग लडिरहेको थियो र उनले जित्दै थिए, तर उनको समय सकिँदै थियो र उनलाई दिनको थप उज्यालो चाहिएको थियो। त्यसैले उनले यस्तो काम गरे जुन इतिहासमा कसैले पनि पहिले कहिले गरेको थिएन। परमप्रभुले यमोरीहरूलाई इजरायलीहरूका हातमा सुम्पनु भएको दिन यहोशूले परमप्रभुसँग इजरायलीहरूको उपस्थितिमा भने, हे सूर्य, त अडिरह। जाति शत्रुमाथि प्रतिशोध नलिउन्जेल सूर्य र चन्द्र थामिए। यो कुरोको लेख यासारको पुस्तकमा पनि छ। सूर्य आकाशमण्डलको बीचमा अडिरह्यो र दिनभरि नै अस्ताउनलाई आतुरी गरेन। परमप्रभुले मानिसको कुरा सुन्नुभयो। त्यो दिन जस्तो उहिले र पछि कहिले भएन। अवश्य इजरायलीहरूका निम्ति परमप्रभुले युद्ध गर्नुभयो। यो कुरा तपाईँले यहोशूको पुस्तक 10 अध्यायको 12 14 पदसम्म हेर्न सक्नुहुन्छ। 5 राजाहरूसँग लडिरहेका यहोशू जस्तै तपाईँ पनि निराशा, रोग, हताशा, पराजय र मृत्युसँग लडिरहनु भएको हुन सक्छ। प्रार्थनामा प्रतिउत्तर दिनुहोस्। इमानदार, निरन्तर र साहसी प्रार्थना। तपाईँ परमेश्वरको परिवारको सदस्य हुनुहुन्छ। तपाईँ उहाँ कहाँ बिरानो व्यक्तिको रूपमा होइन, तर उत्तराधिकारीको रूपमा आउन सक्नुहुन्छ। उहाँको सिंहासनमा साहसपूर्वक आउन सक्नुहुन्छ। यो कुरा तपाईँले हिब्रूको पुस्तक 4 अध्यायको 16 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले के हासिल गर्नु भएको छ भन्ने कुराको कारण होइन, तर ख्रिस्टले तपाईँको लागि जे गर्नु भएको छ त्यसको कारण आफ्ना बिन्तीहरू आग्रहपूर्वक प्रकट गर्नुहोस्। यो कुरा तपाईँले फिलिपीको पुस्तक 4 अध्यायको 6 पदमा हेर्न सक्नुहुन्छ। ख्रिस्टले तपाईँको लागि आफ्नो रगत बगाउनु भएको हुनाले तपाईँले इच्छित परिणामहरू प्राप्त गर्नुहुनेछ भन्ने थाहा पाउँदै तपाईँले निर्धक्क भई परमेश्वरको सामु आफ्नो हृदय पोखाउन सक्नुहुन्छ र साहसपूर्वक प्रार्थना गर्न सक्नुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 9802408470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: खुल्यो खुल्यो खुल्यो
6: होइन हो, के खुल्यो हजुर?
5: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
6: ओहो, हो र?
5: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9749917123, 9839954।
5: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
8: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
9: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
10: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
11: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
10: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
12: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बिहानदेखि बेलुकासम्म तपाईँहरूको साथमा हामी छौँ रेडियो छिमेकी।
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
2: प्रतिज्ञामा टिकिरहनु। नमस्ते तथा जयमसी, म जोनी एरिक्सन डाँडा। आज म तपाईँलाई पुराना दिनहरूतर्फ लैजान चाहन्छु। के क्षणका लागि कि तपाईँ मसँगै ती सुरुवातका दिनहरूमा फर्कनुहुन्छ, जब म साह्रै निराश हुँदै उत्सुकताका साथ सोच्थे म त केवल यो व्हीलचेयरबाट बाहिर निस्कन चाहन्छु। मेरो मतलब, म त्यति बेला भर्खर 17 वर्षकी ठिटी, एक खेलाडी, पहाड चढ्ने, टेनिस खेल्ने, पौडी खेल्ने र दगुर्ने युवती थिएँ। अनि डाक्टरहरूले मलाई मेरा हात र गोडाहरूले अब कहिले काम गर्ने छैनन् भनेर भने। म 4 हात खुट्टा नचल्ने अपाङ्ग भएकी थिएँ। यदि तपाईँ त्यति बेला मसँग हुनुभएको भए, यदि तपाईँ आफ्नो बाइबल लिएर अस्पतालमा मलाई भेट्न आउनुभएको भए, मैले तपाईँलाई प्रश्नै प्रश्नको वर्षा गराउने थिएँ। म त्यति बेला ठ्याक्कै त्यस्तै गर्थे। आफ्नो बाइबल लिएर मेरो कोठामा आउने हरेक इसाई विश्वासीलाई म सोध्थे, आखिर परमेश्वरले

0: के गरिरहनु भएको छ? तपाईँ अनुमान गर्न सक्नुहुन्छ म माथि विभिन्न प्रकारका धर्मशास्त्रीय उत्तरहरूको ओहिरो लाग्दथ्यो। म इसाई टेलिभिजन र रेडियोहरू सुन्थेँ अनि जति धेरै मैले हेरेँ, सुने र पढेँ, मैले परमेश्वरका प्रतिज्ञाहरूका बारेमा मात्रै सुनिरहे। जब मैले गहन रूपमा बाइबल अध्ययन गरेँ तब यशुले प्रतिज्ञाहरूद्वारा प्रार्थनाको उत्तर दिनुभएको तरिकाले मेरो मन छोयो अनि उहाँले कहिल्यै कसैलाई पनि व्यवस्था गर्नुभएको जस्तो लागेन। उहाँले अन्धहरूको आँखा र बहिराहरूको कान खोलिदिएर दुःख पाइरहेकोहरूप्रति दया देखाउनुभयो। उहाँले त पक्षघात भएकाहरूलाई पनि आफ्नै खुट्टामा उठाएर खडा गराइदिनुभयो। बाइबलका धेरै पदहरूले मलाई परमेश्वरको इच्छा अनुसार जे पनि माग्न सक्छु र यशुले त्यो गरिदिनुहुनेछ भन्ने कुरा औलाएको देखेर म छक्क परेकी थिएँ। स्वाभाविक रूपमा मैले सोचेँ कि यदि यशुले त्यति बेला मानिसहरूका प्रार्थनाको उत्तर दिनुभयो भने उहाँले अहिले मलाई पनि उठाउन चाहनुहुन्छ। दुःख पाइरहेकी एउटी किशोरीको पुकार सुन्नु उहाँको इच्छासँग पूर्ण रूपमा नमिल्ने कुरै भएन। त्यसैले मैले यहुन्नाको सुसमाचारबाट त्यो अद्भुत प्रतिज्ञालाई दह्रोसँग समाते। यहुन्ना 16 अध्यायको 23 पदबाट सुरु गर्दै जहाँ यशुले भन्नुहुन्छ, त्यो दिन तिमीहरूले मलाई केही सोध्ने छैनौ, साँच्चै म तिमीहरूलाई भन्दछु तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ। अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ, माग अनि तिमीहरूले पाउनेछौ, यसरी तिमीहरूको आनन्द पूर्ण होस्। अहो, यो कति महान प्रतिज्ञा! अनि त्यसैले यशुको सामर्थ्य र अद्भुत नाममा मैले परमेश्वरसँग मलाई यो व्हीलचेयरबाट उठाइदिनुहोस् भनेर मागे। तर मैले जति पटक मागे पनि मैले कहिले चङ्गाई पाइन। कम्तीमा मैले चाहेको जस्तो चङ्गाई पाइन। धेरै वर्षपछि मात्रै मैले यहुन्ना 16 अध्यायले भन्न खोजेको कुराको गहिरो अर्थ बुझ्न सके, किनकि त्यहाँ यशुले उहाँको नाममा कुराहरू माग्ने विषयमा ठूलो जोड दिनुभएको छ। अनि यशुको नाममा कुनै कुराको प्रार्थना गर्नु भनेको परमेश्वरलाई हाम्रो जीवनमा यसरी काम गर्न माग्नु हो, ताकि हामी अझ बढी ख्रिस्ट जस्तै बन्न सकौँ र यशुको नामसँग सुहाउने गुणहरू प्राप्त गर्न सकौँ। यशुको नामसँग सुहाउने के कुरा मैले पाउने आशा गर्न सक्थे र? मैले त चङ्गाईको लागि प्रार्थना गरेकी थिएँ, तर परमेश्वरले मलाई त्योभन्दा अझ बहुमूल्य कुरा दिनुभयो, जुन कुरा उहाँको नामको वास्तविक अर्थसँग अझ नजिक थियो। परमेश्वरले मलाई प्रेम दिनुभयो, आफ्नै पुत्रप्रतिको प्रेम। उहाँले मलाई सहनशीलता, धैर्य र निरन्तरको लगनशीलता दिनुभयो। उहाँले मलाई पिताको इच्छामाथि भरोसा गर्ने हृदय र मभन्दा धेरै ठूलो कष्टमा परेकाहरूप्रति करुणा र दया दिनुभयो। बिस्तारै बिस्तारै समय बित्दै जाँदा मैले बुझ्न थालेँ कि मूलत यशुको नाममा प्रार्थना गर्नु भनेको आफूलाई स्वार्थहीन बनाइनका लागि माग्नु रहेछ। मैले हिँड्न त सकिनँ, तर मैले पर्खन सिकेँ। मैले आफ्ना हातहरू फिर्ता पाइन, तर मैले परमेश्वरको हृदय भेटाएँ। मलाई दगुर्ने क्षमता दिइएन, तर परमेश्वरले मलाई विश्राम दिनुभयो। परमेश्वरले मेरो प्रार्थनाको उत्तर यस्तो तरिकाले दिनुभयो जसले पूर्ण रूपमा ख्रिस्टको नामलाई प्रस्तुत गर्यो। किनकि हेर्नुहोस् अनि कृपया मेरो यो कुरा ध्यान दिएर सुन्नुहोस्, जीवनमा हिँड्नुभन्दा पनि धेरै महत्त्वपूर्ण कुराहरू छन्। आफ्ना हातहरू चलाउन पाउनु, कसैलाई समात्नु वा अङ्कमाल गर्नुभन्दा पनि धेरै महत्त्वपूर्ण कुराहरू जीवनमा छन्। त्योभन्दा बढी महत्त्वपूर्ण के हुन सक्छ र? त्यो अझ गहिरो चङ्गाई त यसु जस्तै बन्नु हो। अनि तपाईँ व्हीलचेयरमै बसेर पनि एकदमै राम्रोसँग त्यस्तै भन्न सक्नुहुन्छ। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाढाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौँ। अहिलेलाई भने बिदा हुन्छौँ। जय मसीह।
2: हरेक शनिबार र आइतबार बिहान 10 बजे सुन्न नभुल्नुहोला आशाको सन्देश कार्यक्रम डाक्टर वरिष्ठ पास्टर सिमोन पाण्डेज्यूबाट।

तपाईँको छिमेकी मेरो छिमेकी यो रेडियो छिमेकी तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ट्ज।

0: बाबु पानीको बिल तिरिदे ल
1: तिरिदे
2: बाबु बत्तीको बिल तिर्दे आज
1: ल ल तिरिदे
3: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
1: ल त्यो पनि तिर्दे
0: तर सबै कुरा यति छिटै कसरी तिरिस
1: किनकि मसँग हाम्रो पात्र छ
4: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
1: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईँहरू सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुसी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुसी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौँ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र, आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौँ।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ।
1: श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ।
2: प्रिय दर्शक मित्र, यहाँलाई यस वास्तविकताको अङ्कमा स्वागत गर्न चाहन्छु। यहाँ म राज्य र राज्यका प्रकारको विषयमा चर्चा गर्न चाहन्छु, कृपया धैर्य गरेर सुन्नुहोला। पवित्र बाइबल अनुसार राज्य 3 किसिमका हुन्छन्। सामान्य बोलीचालीको भाषामा भन्नुपर्दा मानवीय राज्य, ईश्वरीय राज्य अनि दुष्टको राज्य। यस संसारमा हामीले देखेको वा अनुभव गरेको राजनीतिक राज्य चाहिँ मानवीय राज्य हो। यो राज्यसँग सेना, प्रहरी, अदालत, राज्य सञ्चालन गर्ने नीति नियम सहित विभिन्न राज्य संयन्त्र अनि तिनलाई सञ्चालन गर्ने राजा वा राजनेताहरू हुन्छन्। यस्तो राज्य चाहिँ मान्छेले मानव समाजलाई व्यवस्थित गर्न निर्माण गरेको मानवीय संगठन हो। यसलाई हामी सांसारिक वा राजनैतिक राज्य भनेर पनि बुझ्न सक्छौ। यस्ता राज्यका नागरिक बन्न हरेक राज्यको आफ्नै नीति नियम हुन्छन्, अनि जुन राज्यको तपाईँ नागरिक बन्नुहुन्छ त्यो राज्यको नीति नियमको अधीनमा बस्नुपर्ने हुन्छ। तर यदि राज्यका नीति नियम नागरिक स्वतन्त्रतामैती छैनन् भने हरेक नागरिक ईश्वरले दिएको असल विवेक अनुसार चल्न स्वतन्त्र हुन्छ। तर म यहाँ खास गरिकन ईश्वरीय राज्यको कुरा गर्न चाहन्छु। त्यसैले यो ईश्वरीय राज्यलाई विचार गरौं। यसलाई परमेश्वरको राज्य भनेर पनि सम्बोधन गर्न सकिन्छ। यो एक आत्मिक राज्य हो। यो राज्यलाई पवित्र बाइबलमा परमेश्वरको राज्य र स्वर्गीय राज्य भनेर चर्चा गरेको पाइन्छ। अब यहाँ विचार गरौं त, यो परमेश्वरको राज्य भनेको के हो, यो राज्य कस्तो हुन्छ, अनि यो राज्य कहाँ छ? ईश्वरीय राज्य अर्थात् परमेश्वरको राज्य भनेको उहाँको नीति नियममा उहाँको नीति नियम अनुसारको आचरण वा शासन अवस्था भनेर पनि बुझ्न सकिन्छ। परमेश्वरको राज्यको सन्दर्भमा येशूले भन्नुभयो, परमेश्वरको राज्य तिमीहरूकै बीचमा छ। यो कुरा तपाईँले पवित्र बाइबलको लुकाको सुसमाचार 17:20-21 हेर्न सक्नुहुन्छ। परमेश्वरको राज्य मानिसहरूको बीचमा छ भन्ने कुरालाई पुष्टि गर्न हामी परमेश्वरले ठहराउनु भएको प्राकृतिक नियमहरूलाई विचार गर्न सक्छौँ। जस्तै दिन र रातका नियम, मान्छेबाट मान्छे जन्मने नियम, घाम लाग्ने पानी पर्ने नियम, काम गर्ने आराम गर्ने नियम, असल रोज्ने खराबलाई इन्कार गर्ने चेतना, अधिकार गर्ने चेतना, शरीरका विभिन्न प्रणालीहरूको नियम आदिलाई विचार गर्न सक्छौँ। यहाँ तपाईँले परमेश्वरको विश्वव्यापी मानव कल्याणको नीतिलाई पनि देख्न सक्नुहुन्छ। उहाँले प्रकृतिको नियम दुष्ट र धर्मी दुवैलाई दिनुभएको देखिन्छ। यसले यो कुरा पनि देखाउँछ कि परमेश्वर प्रेम हुनुहुन्छ, उहाँ करुणामय हुनुहुन्छ, जुन कुरा हामी येशूको जीवन र शिक्षामा देख्न सक्छौँ। यहाँ मैले चर्चा गरेको यी कुरा चाहिँ परमेश्वरको राज्य र सबै मानिसहरूको बीचमा छ भन्ने वास्तविकताको प्रमाणहरू हुन्। यस्तो महान परमेश्वरको महत्व र यस राज्यमा मन लगाउन येशूले आफ्ना प्रथम अनुयायीहरूलाई यसरी भन्नुभयो, पहिले ईश्वरको राज्य र धार्मिकताको खोजी गर।

अनि पापको कारण मानिसहरू एक सत्य अनि जीवित परमेश्वरबाट अभरालिएका छन् र उनीहरूले त्यो सर्वशक्तिमान परमेश्वरको वास्तविक महिमा अर्थात् शक्ति हराएका छन्। त्यसैले उनीहरू अशान्त र निराश छन्। तर यस्तो अवस्थामा बाँचिरहेको मान्छेको लागि सुसमाचार चाहिँ यो हो कि त्यो पापको श्रापबाट मान्छेलाई उद्धार गर्न परमेश्वर स्वयं येशूको रूपमा शरीर धारण गरी आफ्नै मानिसहरूका बीचमा बास बस्नुभयो। तर उहाँका आफ्नैहरूले उहाँलाई चिन्नन्। यद्यपि अनेक सुक्रमणद्वारा पीडित मानिसहरूलाई करुणामय सेवा प्रदान गर्नुभयो र अन्त्यमा आफ्नो शरीर क्रुसमा बलि हुन दिनुभयो र मृत्युबाट तेस्रो दिन महिमित रूपमा पुनरुत्थान हुनुभयो र आफ्ना चेलाहरूलाई स्वर्गको विषयमा धेरै कुरा बताएर फेरि आउने प्रतिज्ञा सहित जीवितै स्वर्गारोहण हुनुभयो। तर जो जतिले आफ्नो पापमय जीवन त्यागी येशूको सुसमाचारमा विश्वास गरी पानीको बपतिस्माद्वारा नयाँ जन्मको अनुभव गर्छन् उनीहरूले परमेश्वरको सन्तानको हक मात्र प्राप्त गर्दैनन् तर स्वर्गीय राज्यको नागरिक हक पनि प्राप्त गर्छन्। यही नै ख्रिस्टियन विश्वासको सबैभन्दा ठूलो वास्तविक आशा हो। अब यहाँ पवित्र बाइबलमा येशु ख्रिस्टले चर्चा गर्नुभएको त्यो स्वर्गको राज्यलाई पनि विचार गरौँ। येशुले प्रचार गर्दै भन्नुभयो, पश्चाताप गर किनभने स्वर्गको राज्य नजिक आइपुगेको छ। यो कुरा तपाईँले मत्तीको सुसमाचार 4:17 हेर्न सक्नुहुन्छ। यो स्वर्गीय राज्य 1000 वर्षसम्म येशूले राजाहरूका राजाको हैसियतमा यसै पृथ्वीमा राज्य गर्नुहुनेछ। यो कुरा तपाईँले प्रकाशको पुस्तक 20 हेर्न सक्नुहुन्छ। यसै सन्दर्भमा पवित्र बाइबलको दानियलको पुस्तकमा यस्तो लेखिएको छ, ती राजाहरूको समयमा स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ जुन चाहिँ कहिल्यै नष्ट हुने छैन, न त यसको सार्वभौमिकता अरू कुनै जातिको हातमा दिइनेछ। यसैले यसले यी सबै राजाहरूलाई चकनाचुर पार्नेछ र अन्त्य गर्नेछ। तर यो राज्य चाहिँ सदा सर्वदै रहिरहनेछ। दानियल 2:44। त्यसै गरी बाइबलको अर्को पुस्तकले यीशु समस्त पृथ्वीका राजा हुनुहुनेछ र त्यस दिन एकमात्र परम प्रभु हुनुहुनेछ, उहाँकै नाउँ मात्र हुनेछ भनेर जकरियाको पुस्तक 14:9 बताएको छ। यो 1000 वर्षको युगलाई तपाईँले सत्य युग भनेर पनि बुझ्न सक्नुहुन्छ। यहाँ तपाईँले विशेष ध्यान दिनुपर्ने कुरा चाहिँ त्यो महान परमेश्वरको गजबको स्वर्गीय राज्यको हक प्राप्त गर्नु हो। त्यो स्वर्गीय राज्यको हक प्राप्त गर्न तपाईँले येशूले क्रुसको बलिदानद्वारा आर्जन गर्नुभएको धार्मिकतालाई विश्वासद्वारा धारण गर्ने र उहाँको जस्तै आचरणमा परिवर्तन हुँदै समाजमा परमेश्वरको धार्मिकता अर्थात् दया न्याय कृपा स्थापनामा जीवन समर्पित गर्नु हो। किनभने मानव समाजमा न्याय र धार्मिकता स्थापना गर्नु पनि परमेश्वरको राज्यको महान मिसन हो। त्यसैले मानवीय राज्यमा पनि परमेश्वर न्याय र धार्मिकता स्थापित भएको हेर्न चाहनुहुन्छ। त्यसैले हामी हरेक नागरिकले समाजमा न्याय धार्मिकता स्थापना गर्ने कुरामा विशेष ध्यान दिनुपर्छ। यस्तो कार्यले हामी सबैलाई ईश्वरको आशीर्वाद शान्ति र सुरक्षा अनि समृद्धि प्राप्त हुन्छ। प्रिय दर्शक मित्र, यस प्रवचनबाट तपाईँले मानवीय राज्य र ईश्वरीय राज्यको बारेमा थाहा पाउनुभयो। मानवीय राज्यमा हाम्रो अस्तित्व अस्थायी अर्थात् सीमित छ, तर परमेश्वरको प्रेमको राज्य जो आत्मिक राज्य हो या यसमा विश्वास गर्ने हरेक व्यक्तिको अस्तित्व असीमित हुन्छ। किनभने परमेश्वरको राज्यले येशूको सुसमाचारमा विश्वास गर्ने व्यक्तिलाई स्वर्गीय राज्यको नागरिक हक प्रदान गर्दछ। त्यसैले येशू ख्रीष्टको सुसमाचारमा विश्वास गरी पापको श्राप अशान्ति रोग बिमार अन्धविश्वास गरिबीबाट मुक्ति प्राप्त गर्न र उहाँले दिनुहुने त्यो वास्तविक आनन्दले भरिपूर्ण जीवनलाई अँगाल्न पवित्र बाइबलले हामीलाई चुनौती दिन्छ। परमेश्वरको दृष्टिमा मान्छेको जीवन अनमोल छ। कृपया सम्झना रहोस् कि यस संसारमा त तपाईँको भौतिक जीवन क्षणिक छ, तर परमेश्वरका पुत्र येशूले दिनुहुने जीवन अनन्त छ र यो जीवन प्राप्त गर्न तपाईँले कुनै धर्म कर्म गर्नु पर्दैन। तर धन्यवाद सहित विश्वासद्वारा उहाँलाई स्वीकार गर्नुहोस् र उहाँका सन्तहरूसँग संगतिमा सामेल हुनुहोस्। ख्रिस्टका सन्तहरूसितको संगतले तपाईँलाई परमेश्वरको इच्छा अनुसारको जीवन जिउन आत्मिकी
साथै सामाजिक सहयोग र सुरक्षा पनि

प्राप्त हुन्छ। यसैले स्थानीय विश्वासी समुदायसित जोडिनुहोस्। अन्त्यमा यस वास्तविक प्रवचनबाट तपाईँले कुनै आशा, उत्साह वा परमेश्वरको राज्यमा प्रवेश गर्ने मार्गदर्शन प्राप्त गर्नु

0: तपाईँले आफ्नो पुत्र यीशु मसीह दिनुभयो, म विश्वास गर्दछु तपाईँले मेरा सबै पाप अधर्म क्षमा गर्नुभएको छ। अब म मेरो हृदय खोल्दछु, मेरो हृदयमा तपाईँ बास गर्नुहोस्। अब तपाईँलाई प्रेम गर्न, तपाईँका मानिसहरूसँग मिलेर तपाईँको आराधना गर्न मलाई डोर्याउनुहोस्। प्रभु मलाई सहायता गर्नुहोस् कि तपाईँका मानिसहरूसँगको सङ्गतिमा म सहभागी हुन सकौँ। तपाईँको आत्माले मलाई डोर्याउनुहोस्। धन्यवाद दिन्छु पिता, तपाईँले आशिष दिनुहोस्, मलाई मेरो परिवारलाई पनि आशिष दिनुहोस्। मलाई डोर्याउनुहोस्, मलाई बचाउनुहोस्। धन्यवाद दिन्छु येशु ख्रिस्टको नाउँमा, आमेन। धन्यवाद, प्रभुको आशिष तपाईँसँग रहिरहोस्।
1: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो, जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थेँ, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अहिले हामीले यो 2800 अङ्क पढ्दैछौँ। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेसनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिनँ। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आत्मिक रूपमा बोलियो बनाउन अझ धेरै मद्दत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्त्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जय मसीह। ए साँच्ची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-865, 5590-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org, फेसबुक।

0: मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएच नेपाल, टिकटक एमओएच नेपाल 2006।
1: खुल्यो खुल्यो खुल्यो होइन हो, के खुल्यो हजुर?
2: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
1: ओहो हो र?
2: हजुर, ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, प्यान्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको दुई घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 97 49 17 23, 98 13 59 84 72।
2: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

0: listen to Radio Chimeki, do you?
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 MHz।
1: In our Bible, we read, "For God so loved the world that he gave his one and only Son, that whoever believes in him shall not perish but have eternal life." That's John chapter 3, verse 16.
2: खुल्यो खुल्यो खुल्यो
3: होइन हो के खुल्यो हजुर
2: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के
3: ओहो हो र
2: हजुर ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा कार्पेट ब्लाङ्केट कोट शर्ट पाइन्ट साडी कुर्ता सुरुवाल लेदरका कपडाहरू लेहेङ्गा जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ होटेल होस्टेल हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस् सम्पर्क गरेको 2 घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ होम डेलिभरीको पनि सुविधा रहेको छ प्रोप्राइटर देवराज
4: थप जानकारीका लागि सम्पर्क नम्बर 97 49 17 23 98 13 59 84 72
2: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स तपाईँको सेवामा समर्पित
5: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आशीषित हुनुहोस्
6: निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईँहरूको आफ्नै कार्यक्रम नारी आशा
7: प्रिय दिदी बहिनीहरू अज्ञानता असमानता विपन्नता अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीडित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोसिस गरेका छौँ आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ

0: परिवर्तन रोमाञ्चक हुन सक्छ र कुनै कुनै परिवर्तन डरलाग्दो पनि हुन सक्छ। यसले खुसी वा तीव्र उदासी ल्याउन सक्छ, तर एउटा कुरा निश्चित छ, परिवर्तन हुनेछ।
1: नमस्ते साथै जयमसी, मेरो प्यारो दिदी बहिनीहरू, तपाईँलाई स्वागत छ तपाईँको आफ्नै कार्यक्रम नारी आशामा। म हुँ तुलसा र मेरो साथमा हुनुहुन्छ माया। हामी दुवैजना उपस्थित भइसकेका छौँ कार्यक्रम नारी आशा लिएर।
0: जयमसी तथा नमस्कार, फेरि पनि तपाईँहरूसँग हुन पाउँदा मलाई ज्यादै खुसी लागेको छ।
1: प्रिय दिदी बहिनीहरू, साँच्चै नै जीवनमा उतार चढावले भरिएको हुन्छ, होइन र?
0: पक्कै हो, कहिलेकाहीँ म माथि छु कि तल छु भनेर मलाई थाहा नै हुँदैन।
1: यी उतार चढावहरूले हाम्रो जीवनमा परिवर्तन ल्याउँदछ र प्रत्येक परिवर्तनले हामीलाई सिक्ने र बढ्ने अवसर पनि दिन्छ।
0: हो, पक्कै पनि यी सबै परिवर्तनहरू सुखद हुँदैनन्। एउटा उदाहरण छ, मेरो आमालाई क्यान्सर रोग लागेको छ जुन बढ्दै गएको देखिन्छ। अब म उहाँको स्वास्थ्यको बारेमा धेरै चिन्तित छु किनभने म मेरी आमालाई धेरै माया गर्छु। यो प्रार्थना र वृद्धिको समय हो, परमेश्वरमा भरोसा गर्नु सिक्ने समय हो।
1: यो गत वर्ष भर्खर मैले एउटा नयाँ बच्चालाई जन्म दिए।
0: मेरो हजुरआमाको मृत्यु भएको 3 हप्तापछि मैले विवाह गरे। एक दुःख समयपछि खुसीको पलमा परिवर्तन भएको छ।
1: साथी, म पक्का छु कि तपाईँसँग खुसीको समय र दुःखको समयको अनुभव छ, होइन त?
0: हो, हाम्रो जीवन चाँडै परिवर्तन हुन सक्छ। परमेश्वर कहिले परिवर्तन हुनुहुँदैन। कस्तो आनन्द, उहाँ सधैँ मायालु हुनुहुन्छ र सधैँ सान्त्वना र मार्गदर्शन गर्न त्यहाँ हुनुहुन्छ।
1: यो हप्ता हामी हाम्रो आँसुको मूल्यको बारेमा सिक्नेछौँ।
0: हाम्रा दुखी समयहरूलाई आनन्दमय समयमा परिणत गर्ने परमेश्वरको महान योजनाको बारेमा सुन्नुहोस्। आजको नारी आशामा हामी यसै विषयमा कुराकानी गर्नेछौँ।
1: प्रिय दिदी बहिनीहरू, आजको नारी आशा कार्यक्रम सुन्दै गर्नुहोला।
0: हामी जन्मेपछि यो पहिलो काम हो, हामी ठुलो सास फेर्छौँ, त्यसपछि रुन्छौँ। बच्चाको रोएको आवाज आमाको कानमा गीत जस्तै हुन्छ। आफ्नो बच्चा जन्मिएपछि उनी यो कुरा सुन्छिन्, यसले उनलाई थाहा हुन्छ कि उनको बच्चा जीवित र राम्रो छ। त्यसपछि हामी वयस्क हुँदा हामीलाई केही हुन्छ, के तपाईँलाई रुने अनुमति छ जस्तो लाग्छ? हाम्रो संस्कृतिको आधारमा हामीले सिक्न सक्छौँ कि रुनु स्वीकार्य छैन, विशेष गरी जब हाम्रो बिचमा अरू मानिसहरू हुन्छन्। रुनु कमजोरीको लक्षण हो भनेर पुरुषहरूलाई सिकाइन्छन्। महिला र केटीहरू धेरै भावुक हुन्छन् भन्ने सोचिन्छ, तर उनीहरूलाई पनि सिकाउन सकिन्छ कि उनीहरूले आफ्ना भावनाहरू लुकाएर आँसुको लागि माफी माग्नुपर्छ। मलाई बाल्य अवस्थामा सुनेका केही भनाइहरू याद छ, जस्तै ठुला केटाहरू र केटीहरू रुँदैनन् वा रुनु भनेको बच्चाको लागि मात्र हो। तर के यो साँच्चै हो र?
1: हामी किन रुन्छौँ? यो यस्तो अनौठो कुरा हो, रिस उठ्छ र आँखाबाट पानी आउँछ। विश्वास गर्नुहोस् वा नगर्नुहोस्, त्यहाँ केही वैज्ञानिक र डाक्टरहरू छन् जसले रोएको बारेमा अनुसन्धान गरेका छन्। तिनीहरूले ती आँसुबाट केही फाइदाहरू फेला पारेका छन् जुन हामी सबै समय समयमा रुन्छौँ। वैज्ञानिकहरूले पत्ता लगाएका छन् कि खुसी वा दुःखको भावनाहरू आँसु सान्त्वनामा प्याज छिलेर वा हाम्रो आँखामा केही प्राप्त गर्दा आँसुभन्दा फरक छ। यस्तो देखिन्छ कि भावनात्मक रोएर शरीरबाट केही तनाव हटाउन मद्दत गर्दछ। त्यसो भए भावनात्मक आँसुले वास्तवमा तपाईँको शरीरलाई केही कष्टप्रद भएको पछि थप आरामदायी अवस्थामा फर्काउन मद्दत गर्दछ। धेरै जसो पुरुषहरू र महिलाहरू भन्छन् कि तिनीहरू रोएपछि राम्रो महसुस गर्छन्। तिनीहरू कम उदास, क्रोधी, आशाहीन महसुस गर्छन्। तपाईँको अवस्था कस्तो छ? जब तपाईँको जीवनमा केही दुःख हुन्छ, के तपाईँ रोएपछि राम्रो महसुस गर्नुहुन्छ?
0: तपाईँको विचारमा को बढी रुन्छ, महिला वा पुरुष? यदि तपाईँ सोच्नुहुन्छ कि महिलाहरू धेरै रुन्छन् भने तपाईँ सही हुनुहुन्छ। महिलाहरू पुरुषको तुलनामा 5 गुणा बढी रुन्छन्। महिलाहरू रुने तरिका पनि पुरुषहरूको रुने भन्दा फरक छ। महिलाहरू गालाबाट आँसु बगाएर रुने सम्भावना बढी हुन्छ, जबकि पुरुषहरू केवल तिनीहरूको आँखामा आँसुले भरेर मात्रै रुन्छन्।
1: वैज्ञानिकहरूले पुरुष र महिलाको शरीरमा पाइने विभिन्न रसायनहरूका कारण पुरुष र महिला बीचको भिन्नता रहेको विश्वास गर्छन्। उदाहरणका लागि, महिला रसायन वा हर्मोनले रुने उत्प्रेरित गर्छ। त्यहाँ महिलाको मासिक अवधि वा उनी गर्भवती हुँदा तिनीहरू धेरै भावुक हुन्छन्। के तपाईँले कहिले याद गर्नुभएको छ कि तपाईँ आफ्नो मानिस महिनावारी हुँदा धेरै रुन चाहनुहुन्छ? के तपाईँले आफ्नो गर्भ अवस्थामा वा तपाईँको बच्चा जन्मेपछि धेरै आँसु बगाएको फेला पार्नुभयो? यो सामान्य हो। संसारभरका धेरै महिलाहरूको यस्तै अनुभव छ। त्यसैले यदि यो तपाईँको अनुभव हो भने नडराउनुहोस्। यो एकदमै सामान्य छ। तपाईँसँग केही गलत भएको छैन र सामान्यतया तपाईँको हर्मोन सन्तुलनमा आउँदछ।
0: रुनु पनि एक शब्द नबोली तपाईँलाई सान्त्वना चाहिन्छ भनेर तपाईँ वरपरका अरूलाई थाहा दिनको लागि उत्तम तरिका हुन सक्छ। केही हप्ता अघि म चर्चमा बसिरहेको थिएँ। मैले भर्खर सुनेको थिएँ कि मेरो आमाको मस्तिष्कमा क्यान्सर भएको छ, उनको अवस्था गम्भीर छ। यो विचार ममा चर्चको समयमा आयो र मैले आफैलाई मद्दत गर्न सकिनँ। म रुन थालेँ र म रोक्नै सकिनँ। के तपाईँसँग यस्तो समय आएको छ जब तपाईँ यति दुःख र डराउनु भएको थियो कि तपाईँ रुन सक्नुहुन्न? म चर्च जस्तो सार्वजनिक स्थानमा रोइरहेकोले मलाई धेरै नराम्रो लाग्यो, विशेष गरी त्यहाँ मानिसहरू खुसी भएकाले। तर मैले फेला पारे कि चर्च वास्तवमा रुनको लागि राम्रो ठाउँ थियो। मलाई नचिनेका धेरै महिलाहरूले मेरो ठुलो आँसु र मेरो कापिरहेको शरीर देखे र मेरो वरिपरि आफ्ना हातहरू राखेर मलाई आँखाको आँसु पुछ्न कपडा दिए। प्रिय मित्र, मलाई ती अङ्गालोहरू र ती महिलाहरूको प्रार्थना चाहिएको थियो। मेरो आँसुले उनीहरूलाई बतायो कि मलाई अरू मानिसहरूको सान्त्वना चाहिन्छ र एक शब्द बिना हेरचाह गर्ने इसाई महिलाहरूले उनीहरूको दया मलाई देखाए। म पक्का छु कि परमेश्वर यसबाट धेरै प्रसन्न हुनुभयो।
1: केही व्यक्तिहरू आफूलाई कमजोर ठानुन्, अरूले सोचुन् भन्ने चाहँदैनन् भनेर रुँदैनन्। पुरुषहरूले विशेष गरी यो गर्छन् किनभने तिनीहरू भावनात्मक वा कमजोर छन् भनेर अरूले सोचेको चाहँदैनन्। यो स्वास्थ्यकर होइन। एक व्यक्तिले कठिन परिस्थितिको अनुभव गरेपछि आँसु शरीरलाई शान्त पार्न र तनाव मुक्त गर्न मद्दत गर्ने तरिका हो। यदि कुनै व्यक्तिलाई लामो समयसम्म रुन नदिने हो भने यसले अस्वस्थ बनाउन सक्छ। शरीरले चिजहरू हलचल गरिरहन्छ, सायद क्रोध वा चिन्ताको माध्यमबाट, जबसम्म यो रोएर स्वस्थ भावनात्मक रूपमा बाहिरिँदैन। रुनुले कठिन भावनाहरूलाई नियन्त्रणमा ल्याएर शरीरलाई पुनर्स्थापना गर्न मद्दत गर्दछ।
0: आँसुको बारेमा अन्तिम शब्द यहाँ छ। यदि तपाईँ सधैँ रोइरहनु भएको छ, साथी, त्यहाँ केही हुन सक्छ जुन तपाईँको शरीरले तपाईँलाई बताउन खोजिरहेको छ। यसलाई व्यवस्था नगर्नुहोस्। तपाईँले डिप्रेसन भनिने केही अनुभव गरिरहनु भएको हुन सक्छ। यो एक चिकित्सक अवस्था हो। मस्तिष्कमा रसायनहरू छन् जसले हामीलाई जीवनसँग सामना गर्न मद्दत गर्दछ। यदि यी रसायनहरू सन्तुलनमा छैनन् भने पीडित व्यक्तिलाई राम्रो भोलिको आशा गर्न गाह्रो हुन्छ। तिनीहरूले आफ्नो दुःख नियन्त्रण गर्न सक्दैनन्। डिप्रेसन भएको व्यक्ति सधैँ रुन सक्छ, सामान्य भन्दा धेरै वा कम सुत्न सक्छ, धेरै खान सक्छ वा खाना खाँदैनन्। तिनीहरू आफ्नै जीवन समाप्त गर्न पनि चाहन्छन्। यदि तपाईँ यसरी महसुस गर्नुहुन्छ भने तपाईँलाई थाहा छ कि त्यहाँ मद्दत र आशा छ। यदि तपाईँ सक्नुहुन्छ भने डाक्टरलाई भेट्नुहोस्। उहाँले तपाईँको अवस्थाको मूल्याङ्कन गर्न सक्नुहुनेछ। मस्तिष्कमा आवश्यक पर्ने रसायनहरूलाई विनियमित गर्न मद्दत गर्ने औषधि आज उपलब्ध भइसकेको छ। सायद यो तपाईँलाई अनौठो लाग्न सक्छ कि सानो चक्कीले वास्तवमा तपाईँलाई भावनात्मक रूपमा राम्रो महसुस गर्न मद्दत गर्न सक्छ। मलाई थाहा छ तपाईँ कस्तो महसुस गर्नुहुन्छ, किनकि मलाई पनि त्यस्तै लाग्यो। तर आज म पनि यस प्रकारको औषधि खाइरहेको छु र म अब निराश छैन।
1: प्रिय दिदी बहिनीहरू, तपाईँले सुन्दै हुनुहुन्छ कार्यक्रम नारी आशा। साँच्चै नै दिदी बहिनीहरू, हामी सबैजना कहिले काहीँ रुनुपर्छ, तर याद गर्नुहोस्, आँसु परमेश्वरले सिर्जना गरेको हो र यसले तपाईँको शरीर र भावनालाई मद्दत गर्न सक्छ। तिनीहरूलाई बचाउनु हुने परमेश्वरले तपाईँलाई पनि सान्त्वना दिन सक्नुहुन्छ।
0: आजको नारी आशामा हामीले पहिले नै आँसुहरू हाम्रो जीवनको एक महत्त्वपूर्ण हिस्सा हो र तिनीहरू कत्तिको मूल्यवान छन् भनेर कुरा गरिसकेका छौँ। हामी रोएका हरेक आँसुको बारेमा परमेश्वर जान्नुहुन्छ। प्रिय मित्र, हामी किन रुन्छौँ भनेर उहाँ जान्नुहुन्छ। हाम्रो मायालु परमेश्वरले हाम्रो दुःखको आँसुलाई आनन्दको आँसुमा कसरी बदल्न सक्नुहुन्छ भन्ने बारेमा अब हामी थप कुराकानी गर्नेछौँ। के तपाईँले कहिले सोच्नु भएको छ कि हाम्रो जीवनको मौसमहरू तिनीहरू रोचक छन्? होइन र हामी नेपालमा बस्छौँ र हाम्रो नेपालमा 6 ऋतुहरू छन्। ग्रीष्म ऋतु, वर्षा ऋतु, शरद ऋतु, शिशिर ऋतु, हेमन्त ऋतु। मलाई मौसम परिवर्तन मनपर्छ। गर्मीका दिनहरू सुक्खा र तातो हुन्छ। वसन्त ऋतुमा रुखका पालुवाहरू बिस्तारै पलाउन सुरु हुन्छ। जाडो नहुन्जेल जाडोमा रमाइलो हुन्छ। परिवार वा साथीहरूसँग न्यानो चर्को आगोको वरिपरि बस्दा वर्षको त्यो समय धेरै विशेष हुन्छ। यो बाहिरको चिसोभन्दा फरक हुन्छ। बिस्तारै दिनहरू न्यानो हुँदै जाँदा एकदमै मरेको देखिने रुखहरूले आफ्ना नयाँ पातहरू अङ्कुराउँछन् र हामीले थाहा पाउनु अघि नै पहिलो नयाँ पातहरू देखा पर्न थाल्छन्। जब म मौसमहरूको बारेमा सोच्दछु, जुन यति भर

0: बग्दै जान। तपाईँ सोध्न सक्नुहुन्छ घृणाको लागि समय कसरी हुन सक्छ, के परमेश्वरले हामीले अरूलाई घृणा गरेको चाहनुहुन्छ? होइन, परमेश्वरले हामीले अरू मानिसहरूलाई घृणा गरेको चाहनुहुन्न, तर केही मानिसहरूले गर्ने कामलाई हामीले घृणा गरेको उहाँ चाहनुहुन्छ। हामीले यसलाई घृणा गर्नुपर्छ जब मानिसहरूले अरूलाई दुर्व्यवहार गर्छन् वा जब बच्चाहरूलाई दुर्व्यवहार गरिन्छ वा छोडिन्छ। यो कविताले हामीलाई सम्झाउँछ कि परमेश्वरले हाम्रो जीवनको लागि योजना बनाउनु भएको छ। उहाँले जीवनको चक्र प्रदान गर्नुहुन्छ र प्रत्येक चक्रले हामीलाई सिकाउनको लागि केही छ। यी पदहरूमा सूचीबद्ध सबै अनुभवहरू उपयुक्त छन्। निश्चित समयमा परमेश्वरको समय एकदम सही छ र परमेश्वरसँग शान्ति पाउनको लागि रहस्य भनेको उहाँले हाम्रो जीवनमा यो अनुमति दिनुभएको छ भनेर स्वीकार गर्नु हो र यसबाट सिक्नु हो। आज म चाहन्छु कि हामीले विशेष गरी यी शब्दहरूको बारेमा सोचौँ। रुने एउटा समय छ र हाँस्ने एउटा समय छ, शोक गर्ने एउटा समय छ र नाच्ने समय। हामी सबैले शोक गर्ने र उदासीको अनुभव गर्ने समय छ। हाम्रो शोकको भावना सामान्यतया केही गुमाएपछि ल्याइन्छ। हामी हराएको सम्बन्धमा शोक गर्न सक्छौँ वा हामीले केही हुने आशा गरेको थियौँ, तर हाम्रो सबैभन्दा गहिरो शोक सामान्यतया त्यस्तो समयमा हुन्छ जब हामीले आफूले माया गरेको व्यक्तिलाई बिरामी वा मृत्युमा गुमाउनु परेको हुन्छ। यस्तो पीडा हामीले कसरी सहने? हाम्रो शोकको बीचमा यो कल्पना गर्न असम्भव छ कि एक समय आउँछ जब हामी फेरि हाँस्नेछौँ वा फेरि नाच्नेछौँ। यो समय हो जब धेरै मानिसहरू परमेश्वरमा फर्कन्छन्। तिनीहरू निराशा वा रिसमा उहाँतिर फर्कन सक्छन् वा तिनीहरू आशाको लागि उहाँतिर फर्कन सक्छन्। कुनै कुराले हामीलाई परमेश्वरमा फर्काउँछ, यो हामीले गर्न सक्ने उत्तम कुरा हो। हामीले कस्तो महसुस गरिरहेका छौँ भनेर मात्र होइन, तर उहाँले हाम्रो दुःख बुझ्नुहुन्छ र साझा गर्नुहुन्छ। उहाँ टाढा टाढा बसेर हामीलाई गलत कामको लागि सजाय दिने परमेश्वर हुनुहुन्न। उहाँ प्रेम र समझका परमेश्वर हुनुहुन्छ। हामी जस्तो सुकै परिस्थितिमा पनि उहाँको नजिक भएको उहाँ चाहनुहुन्छ। मलाई यो शोक र रोएको समयको बारेमा परमेश्वरको वचनबाट केही थप पदहरू पढ्न मन लाग्यो। यसो आफैले भन्नुभएको छ लुका 6:21, धन्य तिमी अहिले भोकाउनेहरू किनभने तिमीहरू तृप्त हुनेछौ, धन्य तिमी अहिले रुनेहरू किनभने तिमीहरू हाँस्नेछौ। म तपाईँहरूलाई परमेश्वरको सत्य वचन बाइबलबाट एउटा कथा सुनाउँछु। प्रभु ख्रिस्ट आफ्नो साथी लाजरसको मृत्युपछि आफ्ना असल साथीहरू मरियम र मार्थालाई भेट्न जानुभयो। युहन्ना 11:34। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूले तिनलाई कहाँ राखेका छौ? तिनीहरूले उहाँलाई भने, प्रभु आएर हेर्नुहोस्, तपाईँले देख्नुभयो। येशूले आफ्ना नजिकका साथीहरूको दुःख साझा गर्नुभयो। यदि तपाईँ आफ्नो जीवनमा भएको हानिमा आफ्नो हृदयमा शोक र रोइरहनु भएको छ भने येशूले तपाईँको शोक बाँड्न चाहनुहुन्छ र उहाँ तपाईँको रोएको समयमा अहिले असम्भव देखिने समय आनन्दको समयमा तपाईँसँग हिँड्न चाहनुहुन्छ। बाइबलमा भजन सङ्ग्रह 84:6 यसरी लेखिएको छ, तिनीहरू बाकाको बेसी भएर जाँदा तिनीहरूले त्यसलाई जलस्रोत बनाउँछन्, शरद ऋतुको वर्षाले त्यहाँ तलाउहरू बन्दछ। येशूको साथी लाजरसको मृत्युपछि येशूले दिदी बहिनीहरूको शोक मात्र साझा गर्नु भएन, तर उहाँले मानिसहरूलाई देखाउनु भयो कि उहाँ परमेश्वरको पुत्रको रूपमा जीवन र मृत्युमाथि शक्ति हुनुहुन्छ। उहाँले लाजरसलाई फेरि जीवित पार्नु भयो, जसरी परमेश्वरले येशूलाई मृत्युको 3 दिनपछि फेरि जीवित पार्नुहुनेछ। येशूले तिनीहरूलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हो। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ, अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन। के तिमी यो विश्वास गर्छौ? तिनले उहाँलाई भनिन्, हो प्रभु, म विश्वास गर्दछु। तपाईँ संसारमा आउनुहुने ख्रिस्ट परमेश्वरका पुत्र हुनुहुन्छ।
1: धेरै मानिसहरू जीवनको यो अन्त्य हो भन्ने विश्वास गर्छन्। ओहो, कस्तो दुःखको कुरा! परमेश्वरको आफ्नै प्रिय पुत्र येशु ख्रिस्टले हामीलाई परमेश्वरसँग सधैँभरि रहनको लागि बाटो बनाउनु भएको छ। परमेश्वरको प्रतिज्ञा के हो? हामी यूहन्ना 3:16 भेट्दछौँ। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्।
0: आज तपाईँलाई त्यसै गर्न निम्तो दिनुभएको छ। तपाईँलाई आनन्दित अनन्त जीवन प्रदान गर्ने परमेश्वरमा भरोसा राख्नुहोस्। हामी आशा गर्दछ कि परमेश्वरको सित्तैको निमन्त्रणा स्वीकार गर्नुहोस्।
1: प्रिय दिदी बहिनी, आज हामीले कुरा गर्यौँ कि हाम्रो आँसु कति महत्त्वपूर्ण छ भनेर, अनि परमेश्वरले तपाईँ र मेरो सबैको आँसु पुछ्न सक्नुहुन्छ। यदि हामीले परमेश्वरमा विश्वास गर्यौँ र हाम्रो जीवन उहाँमा समर्पण गर्यौँ भने आउने युगमा उहाँले हाम्रा सबै आँसुहरू पुछिदिनुहुनेछ। प्रिय श्रोता मित्र, आजको कार्यक्रम यहाँहरूलाई कस्तो लाग्यो? यदि केही सल्लाह, सुझाव र प्रतिक्रिया भए कार्यक्रमको अन्त्यमा दिने ठेगानामा लेखी पठाउनुहोला। हामीलाई सधैँ नै यहाँहरूको प्रतिक्रियाको अपेक्षा रहनेछ। आजलाई भने हामी यहाँहरूबाट बिदा हुन चाहन्छौँ। हवस् त, जय मसीह, साथै नमस्कार।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौँ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने, निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: This is Radio Chimiki 107.2 MHz.
2: नमस्कार, कार्यक्रम जीवन रक्षामा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको कार्यक्रम जीवन रक्षामा हामी विशेषतः रसुवाको भोटेकोशी बाढी पछिको प्रभाव र नागरिक स्तरमा देखिएको मनोस्वास्थ्य र मानसिक स्वास्थ्यको अवस्था र यसलाई सुधारका लागि सरोकारवाला निकायको भूमिकाका बारेमा हामी कुराकानी गर्दैछौँ। कुराकानीका लागि चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महत स्टुडियोमा हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ डाक्टर।
3: धन्यवाद यो महत्त्वपूर्ण तपाईँको CIN रेडियो टिभीमा यो महत्त्वपूर्ण विषयमा कुरा गर्न मौका दिनुभएको।
2: अहिले के छ, लगभग 2 हप्ताभन्दा बढी समय बित्यो भोटेकोशी बाढी आएको। मानसिक स्वास्थ्यको अवस्था बाढी प्रभावितहरूमा कस्तो खालको, कुन चरणको समस्या अथवा अवस्था हो, अथवा यो कुनै पनि प्रकारको विपद पछिको कति समयपछि मानसिक स्वास्थ्यमा केही समस्या अथवा विचलन देखिन्छ र त्यसको अहिले देखिरहेको छ, तपाईँहरूले त्यसमा काम गर्दै हुनुहुन्छ?
3: धन्यवाद लिलजी, यो एकदमै महत्त्वपूर्ण कुरा सोध्नुभयो। अब हामी सबैलाई थाहा छ यो जुन भोटेकोशीको बाढी चाहिँ त्यो अकल्पनीय प्रलय जस्तै भन्नुपर्छ, किनभने हाम्रा कुनै पुस्ताले त्यो खालको प्रलय त्यति फास्ट र त्यति ढङ्गको क्षति चाहिँ देखेका थिएनन्। अब यसमा चाहिँ कस्तो हुन्छ भने, अब अहिले हामी 18-19 दिन भएको छ यो बाढी फ्ल्यास फ्लडको हो। अब त्यो फ्लड गइराखेको र त्यसको केही दिन चाहिँ मान्छेलाई अझै पनि जस्तो आफ्नो हराएका छन् नि, मान्छेहरू हराएका होलान्, बितेको जसको बढी भेटेको अथवा बितेको पनि थाहा छैन, भेटेको पनि थाहा छैन, बेपत्तामा भएका अथवा परिवारका मान्छे सबै छन् तर सम्पत्ति घर परिवार खेतबारी आफ्नो चौपाया पशु सबै छैनन्।
2: भनेको जुनसुकै अवस्था भए पनि मानसिक रूपमा कुनै न कुनै असर प्रभाव त्यहाँ रहन्छ।
3: अब त्यो गुमाएको छन् नि त, सबभन्दा ठुलो कुरो चाहिँ के भने, हिजो जुन राम्रो अवस्थाको इमेज थियो मनमा, दिमागमा, घर, खेत, गाडी, सडक, गाईबस्तु, आफन्त, सबभन्दा त त्यहाँ बजार छ, बजार क्षेत्रमा बजार, नभए जहाँ जस्तो अवस्था थियो त्यो त एउटा मान्छेको निम्ति त सुरक्षित त्यही थियो नि त। तर अब आज चाहिँ त्यो केही पनि छैन कि, तपाईँको कम्प्लिटली त्यो स्वेप्ट भने बढारेको जस्तो स्थिति छ। अनि मान्छे भए पनि उनीहरूलाई, उनीहरूको मनमा खुसी पटक्कै छैन, हेर्नुहोस् होइन। अनि कतिपय त तपाईँको अझै पनि बोल्न गाह्रो भइराखेको अवस्था छ। कतिले चाहिँ बोल्न थालेका छन्, खोल्न थालेका छन्, आफ्नो मान्छे भेटिँदै हुन्थ्यो भन्ने उहाँहरूको दुःख गुनासो हुन्छ। जसको बितिया छ त्यो अथवा अब जे जे नष्ट भएको छ त्यो सम्झेर एकदम धेरै रुने, बिलौना गर्ने चरणमै हुनुहुन्छ।
2: जस्तो अब यसमा कतिपय व्यक्तिहरूको आफन्तको मृत्यु भएको र त्यसमा शव पनि प्राप्त भएका व्यक्तिहरू पनि त्यहाँ छन् र कयौँ व्यक्तिहरू अझै बेपत्ता रहेको तर वास्तविकता के हो भन्ने थाहा नभएको पनि छ र त्यो सँगसँगै सम्पत्तिको जुन खालको क्षति भएको छ, विभिन्न 3-4 वटा यो वर्गीकरण गर्दा सायद त्यसरी देखिन्छ होला। अब मानसिक रूपमा असर पर्ने भनेको सबैलाई उही र उस्तै हो कि जनधनको क्षति भएकोमा अर्कै प्रकारको, अनि घर खेतबारी बगेको मान्छेहरूको अर्कै प्रकारको, जसले आफ्नो केही भएन तर दिख्यो त्यस्तो व्यक्तिमा अलि फरक प्रकारको हुन्छ मानसिक असर।
3: यो यस्तो मानसिक असर चाहिँ तपाईँको क्षति कति भयो भन्ने भन्दा पनि त्यो व्यक्तिको मनले त्यसलाई कसरी बुझ्छ भन्नेमा भर पर्छ। कसैको सबै चिज नहुँदाखेरि पनि सम्हालिएका मान्छे पनि त्यहाँ छन्, अब कसैको धेरै क्षति भएको छैन, सामान्य नै जस्तो उठ्न सक्ने स्थिति पर्याप्त छ, तर पनि असाध्यै धेरै डराउने, आत्तिने, होइन, सुत्न नसक्ने, छटपटिने, अब कोही आयो भने पनि आफ्नो खबर ल्याइदिन्छ कि भन्ने, हराएको मान्छे खोजिराख्ने, त्यही बारे मात्रै कुरा गर्ने, त्यो चाहिँ अलि धेरै त्यो खालको कमजोर मनस्थिति भएका व्यक्तिहरू, र जसको सपोर्ट सिस्टम हुन्छ नि परिवार, सबै आफन्त परिवार सबै नै अधिकांश चाहिँ हराएका छन्, बितेका छन्, र कोही मात्रै मान्छे बाँचेका छन् भने उनीहरू चाहिँ तपाईँको अस्ति मात्रै हो हाम्रो त्यो अर्को टिमले नुवाकोटमा एकदम एक्युट साइकोसिस भन्छ, एकदमै त्यो उहाँको आफन्तहरू नै बित्नु भएको, अनि सायद त्यो भान्जी या को छन् त्यहाँ, तिनीहरूलाई एकदमै कुट्न जाने एकदमै एग्रेसिभ अवस्थामा भेटिनु भएको थियो कि, त्यहाँ को संस्थाका थिए तर उनीहरूले त्यसलाई व्यवस्था गरिरहेको थिएन। पछि हाम्रो साथीहरूले भन्नुभयो यस्तो छ भने चाहिँ ल त्रिशुली अस्पतालमा खबर गरेर एम्बुलेन्स बोलाउँ भने, मैले त्यहाँ दुईजना साइकियाट्रिस्ट पनि हुनुहुन्छ अहिले, अनि त्यो एम्बुलेन्समा राखेर बल्ल बल्ल त्यही पनि फेरि हेर्ने मान्छे चाहिन्छ नि त, एकजना आफन्तलाई भनेर सम्झाएर पठाएर अहिले उहाँ चाहिँ त्यो अस्पतालमा भर्ना गर्ने दुईवटा बेड पनि छ त्रिशुली अस्पतालमा, त्यहीँ उपचार गराइराख्नु भएको छ।
2: भनेको चोट अनुसारको प्रभाव कम बेसी,
3: चोट अनुसारको प्रभाव जो पहिल्यै पनि अलरेडी मानसिक समस्याबाट गुज्रेर अब निको हुँदै गएका अथवा निको भएका औषधि खाइरहेकाहरूमा त यो त ठुलो वज्रपात भयो,
2: भनेको झन् थप्ने बढिने बढ्ने,
3: अब निको हुन लाग्यो भने झन् बल्झिने भयो कि, अब झन् दोहोरिने भयो, अब किनभने यो त असह्य आघात हो नि त, ठुलो उहाँ साइकोलोजिकल ट्रमा हो, त्यसलाई सहने क्षमता चाहिँ त्यति बलियो मान्छेको जस्तै बलियो मान्छेलाई पनि निकै गाह्रो हुने देखिन्छ कि त्यहाँ पुगेर।
2: हामीले अहिले सामाजिक सञ्जालमा केही भिडियोहरू हेर्दाखेरि त्यो बाढी प्रभावित क्षेत्रका जस्तो देखिने र त्यहाँ पुगेका अरू पत्रकार अथवा यो अहिले पछिल्लो समयमा विभिन्न सामग्रीहरू डिजिटल सामग्रीहरू बनाउनको लागि पुगेका व्यक्तिहरूमाथि त्यो आक्रोश पोखिराखेको जस्तो, यो खिच्न किन आएको भन्ने जस्तो, त्यो जुन आक्रोशित केही स्थानीयहरू हामीले देखिरहेका छौँ सामाजिक सञ्जालमा, त्यो भनेको यही बाढी पछि मात्रै हो कि अथवा पहिलेदेखि कसैमा मानसिक रूपमा केही समस्या थियो भने उनीहरू अझ बढी समस्यामा परेर त्यो व्यक्त गरेको भनेर भन्न सकिन्छ?
3: यो यस्तो हुन्छ है, अलिकति हामीले मिडियाका साथीहरूलाई पनि हामी, म चाहिँ धेरैचोटि धेरै ठाउँमा नै भन्छु, यो असाध्यै सेन्सिटिभ अवस्था हो कि, यहाँ चाहिँ खबर छापेर अब राज्यका निकायले झकझगाउनु पर्छ भन्ने भन्दा नि राज्य पनि त्यहाँ खटेकै छ कि, एउटा रियालिटी अहिलेको कन्टेक्स्टमा, होइन, अनि अब मान्छेलाई यस्तो शान्त चाहिएको छ कि, त्यो त्यो त्यो जो पीडितहरू छन् उनीहरूलाई झ्याउँझ्याउँ र हल्ला गरिदिने मान्छे होइन कि, शान्तसँग बसिदिने, उसैसँग रहने, उसलाई जानकारी चाहिए, ठिक्कै जानकारी दिने, र कम्ती उसले खायो खाएन याद गरिदिने, बेचैन छ भने उसलाई अलिकति अप्ठ्यारो भएको छ तपाईँले के मद्दत गरौँ मात्र भनेर थोरै कुरा गर्ने, धेरै सुनिदिने र एउटा भरोसा दिने अवस्था हो। अनि अब हाम्रो चाहिँ त्यही त यो सेन्सिटिभिटी अवस्थालाई, व्यक्तिको यत्रो धेरै ठुलो मनोआघातलाई हामी सञ्चारकर्मीहरूले चाहिँ छिटो मिडियामा न्युज बनाउनलाई तछाड मछाड गर्दाखेरि खासमा त्यो मिडियाको एथिक्सले नै नगर्नै भन्छ कि यस्तो बेलामा, किन कतिपय मान्छे तपाईँको काजक्रिया गर्न पाएको छैनन्, कतिपयले काजक्रिया गरे पनि नआइपोहाल्छ कि मेरो मान्छे, न कतैले अड्केर पो आउँछ कि भन्ने हुन्छ नि त, मान्छेसँग डिक्लियर राज्यले गरे होइन यो यो मान्छे चाहिँ अब छैन है भनेर डिक्लेयर गरेको छैन, डिएनए टेस्टबाट पनि सबै त्यो भेरिफाई भइसकेको छैन, त्यसैले यो अवस्थामा मान्छेलाई आफूलाई सम्हाल्नै निकै गाह्रो भाटामा, अरूलाई अन्तर्वार्ता दिइराख्ने, अरूका प्रश्न सुन्न सक्ने त्यो त्यो खालको मनस्थिति नै हुँदैन कि, किनभने उनीहरूको मेमोरीले अहिले तपाईँले सोधे प्रश्नै बिर्सिन्छ, हेर्नुहोस् यति छिटो बिर्सिन्छ कि उसको त्यो कम्प्लिट मेमोरीमा त्यही डिस्ट्रक्सन, त्यही ड्यामेज, त्यही हराएको मान्छेहरू, अनि उसको सग्लो ठाउँ अब अहिले केही पनि छैन भन्दा त्यो आफ्नो मानसपटलमै सङ्घर्ष गरे हुन्छ कि यस्तो भएको हो र मेरो त सबै थियो नि भन्ने हुन्छ नि त, मेरो त घर थियो, खेत थियो, के थियो, मान्छे थियो, त्यहाँ केही पनि छैन, यो नि हो र भनेर उसले आफूलाई बुझाउनै गाह्रो भएको हुन्छ कि स्वीकार नै अप्ठ्यारो। यो अहिलेको अवस्था भनेको अङ्ग्रेजीमा डिनायल एन्ड एक्सेप्टेन्स भन्छ कि, स्वीकार गर्ने कि होइन यो भएकै होइन, अस्वीकार गर्ने भित्री मनले भएकै होइन भन्छ, किनभने हो भन्ने बित्तिकै त केही पनि छैन नि त, अनि त्यो नभएको अवस्था आफूलाई सम्हाल्न झन् गाह्रो हुन्छ कि। यस्तो बेलामा चाहिँ मान्छेको हामीले चाहिँ मनोसामाजिक प्राथमिक सहयोग, साइकोलोजिकल फर्स्ट एड चाहिँ यस्तो बेला चाहिने हो। त्यहाँनिर चाहिँ उसलाई बाधा नपुर्याइकन उसको साथमा रहिदिने हो, उसलाई गाह्रो हुँदैछ अवस्था भने तत्काल बुझाएर उपचारमा लैजाने हो, होइन ऊ त्यहीँ स्टेबल हुँदै गइरहेको छ भने उसँग बस्दिने, उसलाई पानी चाहिन्छ दिने, उसलाई टोयलेट जान लगायो भने बेलुकाको अवस्था छ भने लाइटहरू कस्तो छ हेरिदिने, अनि उसलाई छटपटी भयो भने त्यो अलिकति निकै छटपटाउनु भएको छ गाह्रो भयो भनेर मात्र भनिदिने, त्यति मात्र भनिदिने मान्छे हुँदा पनि धेरै भरोसा हुन्छ कि।
2: तर जस्तो अहिले तपाईँले भन्नुभयो कि सञ्चार माध्यम र विभिन्न यो न्यू मिडियाको प्रतिनिधित्व गर्दै अहिले धेरै सङ्ख्यात्मक रूपमा बढी भयो र चिच्याएको कराएको अथवा आक्रोशित भएको त्यस्तो सामग्री हालिदियो भने धेरै मान्छेले हेर्छन् र कमेन्ट गर्छन्, त्यो भाइरल हुन्छ भन्ने मनस्थिति अलि बढी देखिन थाल्यो होइन। त्यसो भए के गर्नु पर्यो त, अब जस्तो कोही पनि व्यक्ति बाढी प्रभावित क्षेत्रमा पुग्नुभयो, मानव पत्रकार सञ्चारकर्मी कोही भने कस्तो अवस्थामा हामीले उनीहरूलाई शान्त अवस्थामै रहन दिनुपर्छ?
3: अब यस्तो हो, तपाईँ मिडिया कर्मी साथीहरूले अब त्यहाँ त अहिले कतिपय त सम्हालिएर बस्न आउनु भएको छ होइन, त्यहाँमध्ये सबभन्दा सम्हालिएको मान्छेसँग के का लागि आफू गएको हो, त्यो परिवारका मान्छेहरू कुरा गर्न राजी हुन्छन् कि हुँदैनन्, पहिला त उसको कन्सेन्ट भन्छ नि, इन्फर्म्ड कन्सेन्ट भन्छौँ, सुसूचित उसले चाहिँ स्वीकार्नु पर्यो, अनुमति दिनु पर्यो, त्यो अनुमति दिँदाखेरि उसले के कुरा चाहिँ भन्ने, म यो कुराबारे बोल्दिनँ है भन्ने पनि दबाब दिनु भएन होइन, किनभने उसलाई गाह्रो हुन्छ यो कुरा, म कतिपय त्यो आफूलाई गाह्रोबाट जोगाउनलाई फेरि त्यो घटनासँग सम्बन्धित प्रश्न आउँछ भनेर नि एकदम अभोइड गर्छन् कि, त्यसलाई त्यो
2: टार्न खोजिराखेको
3: टार्न साक्षात्कारै गर्न चाहँदैन कि, अनि अब यसरी खिचे भिडियोमा हालिदिया हुन्छ अनि बाहिर हो विचारहरू भनेर भगवान्ले यो दिउन् भनेर, उनीहरूलाई त्यो चाहियो होइन नि त, बाहिरको पब्लिक सिम्प्याथी चाहियो होइन, उनीहरूलाई जे जे चाहियो हो त्यहीँको उनीहरूको आफ्नो जो जो छन् त्यहाँ भएका मान्छेहरूमै एकले अर्कालाई सहयोग गर्न सक्ने बनाइदिनु पर्ने हो, गाह्रो भएको छ भने राज्यले के सहयोग दिन कुरा उपलब्ध छ जो बुझाइदिने हो त्यहाँ पुर्याइदिने हो, र उनीहरूको मनको अवस्थालाई गाह्रो हुन्छ भनेर त्यहाँ अवरात र खट्ने टिम चाहिँ राखिराख्नुपर्ने हो कि तपाईँको।
2: तर जस्तो अब हामी जब कुनै पनि पीडा अथवा आघातमा भएको व्यक्तिलाई जब बितिसकेको घटनाको बारेमा हामी फेरि सोधिराखेका हुन्छौँ अथवा त्यो सम्झाइराखेका हुन्छौँ नि, यसले मानसिक रूपमा विक्षिप्त व्यक्तिहरूलाई त्यो उही विषय अथवा बितिसकेको कुरालाई पटक पटक सम्झाउँदाखेरि के कस्तो असर पर्छ?
3: तपाईँले बहुत राम्रो प्रश्न गर्नु, एक्चुअली मिडिया कर्मीहरूलाई अथवा कतिपय अहिले यो हामी साइको सोसियल सपोर्ट गर्न आएका छौँ भन्नेहरूलाई गाली गर्दै र आक्रोशित भएको कारण चाहिँ यही प्रश्नले हो, उनीहरूले त्यो घटनाबारे सोध्नु जरुरी भएन कि, उनीहरू जस्तो अवस्था छन् त्यस्तै अवस्थामा तपाईँलाई बस्न ठिक छ, तपाईँ कस्तो हुनुहुन्छ, म यहाँ छु, तपाईँलाई केही मैले सहयोग गर्नुपर्छ भने भन्नुहोस् भन्ने, यो एउटा खालको जस्तो छि एकदमै नजिकको छिमेकीले नबोलिकन पनि खुइए गर्दै भरिदिन्छ नि, त्यो ठुलो आपद विपद पर्यो भने समय दिन्छ लड्न लायो भने, त्यस्तो सपोर्ट चाहियो। अब यहाँ पढेर मनोसामाजिक सपोर्ट गर्ने विज्ञ भनेर जानेहरू किताबमा पढाएको कुरो यो भन्नुपर्छ भने अनुसार म यस्तो मान्छे हो ल म तपाईँलाई यो कुरा गर्छु भनेर सुरुमै त्यही डिजास्टरको कुरा ल्याउने, अनि त्यतिखेर तपाईँले भोग्नु भएको कुराहरू हामीलाई दुःख लाग्यो भनेर बयान गर्दै सम्झाइदिने, अनि त्यसपछि अब तपाईँ कस्तो हुनुहुन्छ भनेर सोध्ने कि, यो तरिका चाहिँ यो यो पीडालाई झन् गाह्रो बनाइदिने अवस्था हो कि पीडितहरूलाई, त्यही भएर पीडितहरूसँग त आफ्नो परिचय दिने हो, म यस्तो मान्छे हो, अब हाम्रो भाषामा यसलाई यसो भन्छ, तपाईँले जसरी बुझ्दैनुहुन्छ तपाईँको सहयोगी हो, तपाईँलाई के छ तपाईँको मनको अप्ठ्यारोलाई चाहिँ गाह्रो भयो भने तपाईँ भन्न चाहनु भने म सुन्छु, यो मैले अन्त कहीँ भन्दिनँ, तपाईँलाई हेल्प चाहियो भने सम्बन्धित निकायलाई मैले भन्नु भन्छु, तर म तपाईँको सहयोगी हो है भनेर त्यति भनेर उसैसँग बस्दै पनि जहाँ अलि बारपछि नानी यता न भनेर उसले भन्नु थाल्छ कि, अथवा फलानु तपाईँ यहाँ भन्नु न भनेर मलाई बहुत गाह्रो भयो भन्ला, छटपटि भयो भन्ला, अब त्यो गाह्रो छटपटि देखेपछि कहाँ अब आफूलाई चाहिँ म साइको सोसियल वर्कर काउन्सिलर भनेपछि आफै छटपटेर त भएन नि, त्यो छटपटिनुपर्ने अवस्थालाई सम्हाल्न सक्ने व्यक्ति मात्रै जानुपर्थ्यो त्यहाँ, किनभने अहिले चाहिँ कस्तो देखेँ मैले त्यहाँ भन्दा धेरैले आफूले सम्हाल्न थाल्नु भएको छ, अनि यो यही हो कि तपाईँको काउन्सिलिङ नै काउन्सिलर नआइदिए हुन्थ्यो भन्ने पनि अहिले फिडब्याक आइरहेको छ हेर्नुहोस्,
2: किन त्यसको कारण चाहिँ त्यसको कारण काउन्सिलरको काम त त्यसले मनको घाउ पीडा मा मलम लगाउँछ भन्ने सामान्य बुझाइ
3: त झन् दुख्यो नि त लिलजी, उहाँले के गर्नु भने ए तपाईँ यत्रो बाढी भोगिया मान्छे तपाईँलाई यस्तो भएको छ ल भन्नुहोस् भन्दै त्यही स्टोरी भन्न लाउने त होइन नि त, उहाँलाई चाहिँ जे अवस्था देखिया छ त्यो अवस्था बुझेर तपाईँलाई गाह्रो छ तपाईँलाई हेल्प गर्न हामी छौँ है, तपाईँलाई एकदमै गाह्रो भयो भने तपाईँले जतिखेर पनि हामीलाई भन्न मिल्छ, अझ कतिपय बेला अब तपाईँ उसो सेल्टर उसो घरमा तपाईँ त 24 घन्टा भन्नु पाउनु नबस्नु सक्नुहुन्छ, त्यतिखेर त्यस्तो रह्यो भने नम्बर दिने अनि यहाँ हेल्प छ भनेर देखाइदिने होइन, हो त्यो कुराहरू बुझाएर अरू बेला उसँग बिस्तारै बिस्तारै बसेपछि उसले कुरा गर्न थाल्छ नि त, अनि अहिले कस्तो हुनुहुन्छ तपाईँ ठिक हुनुहुन्छ, तपाईँले सम्हाल्न सक्नु भएको छ, सुत्न सक्नु भएको छ, निन्द्रामा पनि त्यही दृश्य आएको हुनसक्छ, उसले बोल्न थाल्छ नि बोल्ने बोलेको बेला सुन्दिने अनि थपको अरू केही भन्न चाहनुहुन्छ अरू केही भन्न चाहनुहुन्छ भनेर त्यो भन्नु पर्दैन कि, यो बेला चाहिँ त्यो अरू थप भन्नुहोस् न भन्ने बेलै होइन, उसले जति बोल्छ त्यतिमै तपाईँलाई यति भयो नि भन्नुभयो होइन, मलाई विश्वास गर्नुभयो धन्यवाद, अरू जति तपाईँलाई जे जे मसँग सेयर गर्नुहुन्छ भन्नुहुन्छ म छु है तपाईँसँग अथवा हाम्रो टिम छ, तपाईँलाई औषधि उपचार त्यस्तो खाइराख्या गाह्रो छ भने भन्नुहोस् त्यो पनि हामी व्यवस्था गर्छौँ, अनि निन्द्रै लागेको छैन एकदमै गाह्रो भएको छ छटपटी भएको छ त देखिन्छ नि त काउन्सिलरहरूले साइकोलोजिस्टले अथवा मेन्टल हेल्थको फिल्डकोले तपाईँलाई यस्तो यस्तो देखिरहेको छ हामीले गाह्रो निकै भए जस्तो लाग्यो कस्तो छ हजुरलाई त्यति मात्र सोधे त पुग्यो नि,
2: तर जस्तो अब अघि यहाँले पनि भन्नुभयो कि अहिले काउन्सिलर मनोपरामर्श जो दिने व्यक्ति भनेर भन्छौँ उहीमाथि प्रश्न उठिरहेको छ भन्नुभयो, र अहिले पछिल्लो समयमा त्यस क्षेत्रका बालबालिका अथवा जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो काउन्सिलिङ सेवा दिएपछि मात्रै अझ सामान्य अवस्थामा लैजान सकिन्छ फेरि सबैले भनिरहेका छन्, काउन्सिलिङको बेलामा पनि गर्ने संवाद नै हो, पत्रकार भनेर अथवा सञ्चारकर्मी गएका व्यक्तिले पनि गर्ने संवादै हो होइन, अथवा जो समाजमा हामी अलिकति जाने बुझेको अनुभवी भन्छौँ उसले चाहिँ अरूको कुरा सुनिन्छ भन्छौँ उसले गर्ने पनि संवाद हो, यो तिनवटै संवादमा के कुरा फरक छ ताकि हामी अहिले काउन्सिलिङकै संवाद खोजिरहेका छौँ?
3: यस्तो हो अब यस्तो डिजास्टरको बेला घाउ लागेको मनलाई कसैले मलाई सहयोग गर्दैछ है भन्ने आड के ढाडस महसुस गराउनु चाहिँ म निको हुने प्रक्रियालाई सपोर्ट गर्ने हो, अब त्यो भन्दैमा काउन्सिलिङमा चाहिँ तपाईँले उसले बोल्न नचाहँदा नै प्रश्न गरिराख्ने उसलाई झर्को लाग्ने गरी चाहिँ उसका जानकारीहरू सोधिराख्ने त्यो काम काउन्सिलरको प्रोफेसनले गर्नु पर्दैन, काउन्सिलरले त सम्बन्धित व्यक्तिको हावभाव व्यवहार भावना इमोसन अनुहारको चिया सबै हेरेर बुझिन्छ नि उसलाई कति गाह्रो भएको छ, हो त्यो गाह्रोलाई शब्दमा उसको उसँगै नजिक बस्दा तपाईँलाई कति गाह्रो भएको छ हेर्नुहोस् त तपाईँ यस्तो अप्ठ्यारो भएको छ पानी खानुहुन्छ त्यति मात्र भन्ने त कम्तीमा उसका मान्छे अरू बेला त्यही भन्ने मान्छे थिए अहिले छैनन् हामीले त्यतिखेर यति मात्र भन्दै पनि उसले बिस्तारो सम्हालिँदै सम्हालिँदै अनि उसलाई जुन बेला कुरा गर्न मन लागेको छ आफ्नो जे जे बिग्रे भत्के अथवा गुनासो होला यस्तो हुने रहेछ यसो भन्थ्यो हराएका बितेका मान्छेहरूले भनेका विगतका सबै कुराहरू भन्न मन लाग्ला नि हो त्यतिखेर त्यो स्टेजमा बसेर सुन्न मिल्छ अनि तपाईँलाई गाह्रो हुन्छ भने चाहिँ तपाईँले जुन बेला पनि मलाई गाह्रो भयो अब छोडिदिनुहोस् एक्लै भन्नुहोस् अथवा अब कुरा नगरौँ भन्नुहोस् म रोकिन्छु र उसलाई कम्प्लिटली फ्रिडम दिनुपऱ्यो कि त्यो व्यक्तिलाई मलाई गाह्रो भयो भने मैले अब बोल्नु पर्दैन नानीसँग अथवा यस्तो हात उठाइदिनुहोस् म तपाईँलाई अरू प्रश्न गर्दिनँ भन्नु पऱ्यो त्यसपछि आएर अनि जुन बेला उसले अब म कुरा गर्छु नि त मेरो मनको कुरा गर्न मन लाग्यो भन्ने छ भने म यहाँ छु भनेर त्यो एउटा ऊ कुन विश्वास दिलाउने र कुन बेला कुरा गर्न मन लाग्छ त्यतिखेर चाहिँ त्यो मान्छे छ भन्ने आश्वस्त पार्ने एउटा कुरा अर्को चाहिँ यतिखेर भनेको त्यो व्यक्तिको दैनिकी चल्या छ कि छैन ऊ समयमा उठ्या छ कि छैन सुत्या छ कि छैन खाएको छ कि छैन टोयलेट दिसापिसाब गरेको छ कि छैन पानी पर्याप्त खाएको छ कि छैन उसले गर्ने जुन मन्दिर जप सप यदि विश्वास छ भने गरेका छ कि छैन हो यो रुटिनको कुराहरू चाहिँ एकदम धेरै ख्याल गर्नुपर्छ त्यही चिज बालबालिकालाई अलिकति तपाईँले खेलौनाको सामग्री राख्नु एउटा आउँछ अर्को आउँछ अर्को आउँछ अनि बिस्तारै खेल्न थाल्छन् उनीहरूको त्यो बिर्साइ छिटो हुन्छ कि बालबालिकाले त्यो खेल्न थालेपछि त्यो त्यतिको सम्झिँदैन अनि बालबालिकालाई पनि फेरि तिम्रो अब उसले भत्केको ठाउँहरू बनाउला के बनाउला त्यो पेन्टको बारे चित्रको बारे कुरा गर्न चाहे सोध्ने नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने नि त मनमा कस्तो लाग्यो यो गर्दा हो त्यो चाहिँ उसले मलाई अहिले त अलि राम्रो भएको छ हल्का भएको छ खुसी भएको छ हो उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि तपाईँको उपस्थितिमा भ्यालिडेट हो म अब खुसी छु है भन्ने उसलाई पनि लाग्यो र भन्यो नि त अनि तपाईँ साथी हुनुहुन्छ तपाईँले पनि हो मैले पनि देखेँ तिमी अहिले भनिराख्दा नि अनुहार पनि फरक छ अघि यस्तो थियो चित्र लेख्यौ यस्तो गर्यो ठुलो मान्छेले पनि त्यही कुरो उसले जब सजिलै भन्ने स्थिति हुँदै जान्छ भन्दाखेरि ऊ फरक भएर आउँछ नि अनि अहिले कस्तो हुनुहुन्छ भने अहिले त मलाई सजिलो भएको छ अलि हल्का भयो भन्छ नि हो उसलाई पनि त्यो तपाईँलाई अहिले त्यही त मैले पनि मसँग कुरा गर्दा देखेँ नि तपाईँको स्वर तपाईँको अनुहार त्यो भ्यालिडेट गरिदिने हो नि त इमोसनलाई
2: जस बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन
3: जबले पर्छ एकदमै पर्छ उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ त्यो भएर हेर्नुभयो भने त्यहाँ बाबुआमाहरू अरू एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि उसको ब्रेन चाहिँ त्यो एडल्टको पो मेच्योर्ड ब्रेन भइसकेपछि उसलाई एक्सपिरियन्सले अरू चिजमा लान दिँदैन तर बच्चाको ब्रेन चाहिँ त्यो एकदम एक्टिभ हुन्छ त्यसैले उसले चाहिँ उसलाई डाइभर्ट गर्नलाई उसैको ब्रेनले नै सपोर्ट गर्छ त्यहाँनिर बालबालिकाले खेलाउने विभिन्न क्रियाकलाप
2: भनेको अहिले यो जब भोटेकुसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि अथवा फेरि दोहोरिने अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा
3: अब यस्तो बालबालिकाको त्यहाँ चाहिँ एउटा कस्तो स्थिति एकदमै दुःख लाग्दो एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने बाबुआमा पनि छैनन् एउटा बच्चा बाँचेको छ कि अथवा एउटा 10-12 वर्षको नै त्यो छोरी छोरा बाँचेको छ कि
2: सरकारले पछिल्लो विवरण चाहिँ 100 बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ अझै बढ्दै जानेवाला
3: बढ्दै जान्छन् अझ त्यहाँ एउटा केस मलाई थाहा छ त्यो चाहिँ सरकारको लिस्टमा आएको छ थाहा छैन बाबुआमा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीमा छन् तर काका काकीले के भनेको छैन भने तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ
2: तत्काल त्यो पीडा होला कि भन्ने डरले त्यसो भनेको हुन सक्छ
3: अब त्यही उनीहरूले भन्न सकिरहेका छैनन् कि गाह्रो भएको छ अब यही एउटा छोरी छ होइन त्यो दाईको दाई भाउजूको अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि
2: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो अथवा एउटा विज्ञको दृष्टिकोणबाट मानौ अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो प्रष्ट भयो तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ त्यो बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ
3: होइन बताउनु चाहिँ जरुरी छ आवश्यक छ तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ जो अहिलेको गार्जेन हुनुभएको छ उहाँलाई गाह्रो भएको छ नि हामी जस्ता मान्छेहरूको मद्दत लिएर त्यो सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त मेरो पनि बितिया रहेछ अब उसो मात्र होइन अरूको पनि धेरै बितिया छ
2: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन तर समाजले गाउँले परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल
3: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तारै होइन अब यस्तो यस्तो हो, हामीले जस्तो अब त्यो भनेर चाहिँ उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लग्या जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहनेछ अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे जे शरीर उसको लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनु रहन्छ, हामी पनि आशा त हामीले नि अब दाई भाउजू जे जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ, तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, अब तर पनि तिमीलाई अब जसले गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति, अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौँ नि, अब तिमी कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन, कम्तीमा तिमीसँग त हामी छौँ नि, यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, त्यो सबै छिमेकीका जो जो छन् बसेर उसलाई राम्रोसँग सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला अथवा एक केही दिन नबोल्ला डिप्रेस्ड होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय उसले फेरि आफूले पनि आत्महत्या गर्ने सोच राख्न सक्छ कि, म किन बाँच्ने, मेरो कोही चाहिँ बहुनी छैन आमा नि छैन, म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे जे भने नि अथवा अरूले जे जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ कि,
2: त्यो भावना चाहिँ कति उमेर त्यो उमेर समूह अनुसार फरक पर्ने हो,
3: उमेरमा नि आउन सक्छ, इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको जे उसको त एउटै लाइफ हो नि, तपाईँको यसो जोडिया नि, अनि त्यो बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि, त्यो नहुँदाखेरि चाहिँ एउटा डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ, उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, उसको शोक चाहिँ एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि फेरि चुपचाप बस्दिने, केही गर्न खोजे जस्तो नि गर्ने, अनि फेरि नर्मलमा फर्किने कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, जता गरे नि बाउआमालाई बाउले यसो गर्थे आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ, त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारो आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस्, अब किनभने एउटा चाहिँ कस्तो भने यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, अनि अब त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि, किनभने त्यो आफ्नो बसमा छैन, अब दैवले नै लान चाह्यो भने जसरी नै लाँदो रहेछ भन्ने मान्छेले बिस्तारै त्यसरी तयार हुँदै जान्छन्
2: कि, यदि त्यसो भए बालबालिकाहरूमा त्यो उनीहरूलाई थप पीडा नहोस् भन्नको लागि चाहिँ अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
3: उनीहरूलाई त्यो अभिभावक,
2: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनको लागि,
3: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पऱ्यो, स्कुलमा पनि जानु पऱ्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तारो साथीत्व बल्ला, त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटीमा नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ, तर यो बच्चा जोखिममा छ है भन्ने चाहिँ ख्याल गर्नुपऱ्यो, जस्तो अब छोरी मान्छे हो भने तपाईँको ट्राफिकिङमा जाने जोखिम धेरै हुन्छ हेर्नुहोस् होइन, ट्राफिकिङमा लाने जोखिम किन हुन्छ भने अब त्यस्तै मान्छेलाई म अलि समयपछि हेर्नुहोस् अलि सिचुएसन ठिकै भइसकेपछि म काठमाडौँ लगेर पढाइदिन्छु, म गुम्बा यस्तोमा राखिदिन्छु सबै हुन्छ भन्ने मान्छे जान्छन् कि, अनि ती मान्छेले कसरी लान्छन् भन्ने थाहा हुँदैन, त्यही भएर त्यो पाटो पनि त्यहाँ कम्युनिटीलाई अभिभावकलाई बुझाउनु पर्ने त्यो अर्को पाटो
2: अहिले अभिभावकविहीन पनि छोरा मान्छे र छोरी मान्छेको त्यो जोखिम खतरा चाहिँ फरक फरक हुने
3: फरक हुन्छ, छोरीको त झन् धेरै छ, छोराको पनि छ, फेरि छोरालाई पनि त अब लगाएर तपाईँको कहाँ लगाएर राखिदिन्छु भन्ने श्रम लगाइदिने, अब शरीरका अङ्गहरू झिकेर चाहिँ अब गरिदिने बेचिदिने यस्ता खालका घटना त सुनिएको छ नि,
2: अघि तपाईँले जुन अभिभावक गुमाएका बालबालिकाको कुरा गर्दै हुनुहुन्थ्यो र बुवा आमा दुइटै गुमाएका बालबालिकाहरू पनि समाजमा छन् र बुवा आमामध्ये एकजना गुमाएका परिवारका अरू सदस्यहरू बाँकी रहेको त्यस्तो बालबालिकाहरू पनि हामीले भेट्यौँ देख्यौँ होइन, अब समायोजन गर्ने कुरामा अथवा उनीहरूलाई त्यो शोकबाट बिस्तारै निकाल्नको लागि अथवा निस्कनको लागि बुवा आमा दुवै गुमाएको बालबालिका अथवा दुईमध्ये एक गुमाएको बालबालिका अथवा परिवारको कोही नरहेको बालबालिका अथवा परिवारको कोही सदस्य रहेको बालबालिकाहरू उनीहरूलाई समायोजन गर्दाखेरि अथवा पुनस्थापना गर्ने सन्दर्भमा चाहिँ के कुरामा ध्यान दिन आवश्यक छ?
3: एउटा कुरो चाहिँ कस्तो भने उनीहरूलाई उनीहरूको ठाउँबाट उनीहरूको इच्छा विपरीत टाढा लगेर बालगृहहरूमा राखेर गर्नु चाहिँ अहिले त्यति राम्रो हितकर चाहिँ हुँदैन। केही समय बरु केही महिना त्यही नै राखेर उनीहरूलाई तयारी गर्दै गर्दै अब अलि ठुलो भएका जस्तो भनौँ 10-11-12 वर्ष भएकाहरूलाई अब विभिन्न सरकारकै उसमा प्रस्तावनामा आएछ यो SOS अब विभिन्न ठाउँमा अभिभावकै नभएकालाई त्यसरी गर्ने भन्ने छ।
2: समयको लागि कुराकानी होला, यहाँलाई धेरै धन्यवाद छ।
3: यहाँलाई पनि धेरै धेरै धन्यवाद। यो असाध्यै महत्त्वपूर्ण समय र यो सन्देश पनि आम मानिसमा पनि जानु जरुरी छ। यो तिनवटा जिल्ला त असाध्यै प्रभावित भइहाल्यो तर त्यहाँ चाहिँ देशैभरिका मान्छे परेका छन्। हेर्नुहोस् कर्णालीमा अस्ति जहाँ जुम्लामा सबभन्दा धेरै परेका छन्, कालीकोटमा परेका छन्, हरेक जिल्लामा केही न केही मान्छेहरू त्यसमा परे, सल्यानमा पनि परेर भेटियो होइन। त्यसैले यो देशैभरको निम्ति पीडा हो होइन, र त्यो ठाउँका मान्छेको लागि त त्यो बयानै गर्न नसकिने पीडा हो। त्यसमा यहाँ जस्तो मिडिया कर्मीले पनि सही जानकारी दिएर यहाँ यस्तो सेवाहरू छन् भन्ने कुरा चाहिँ सबैले बुझ्न पाउनु र गलत र अफवाहहरूमा चाहिँ मान्छेले समय नदिउन् भन्ने मेसेज पनि यसले दिन्छ भन्ने मलाई लाग्छ। र यो फेसबुकमा बस्ने अनि अब ये अहिले बनाइदिए हेरेर यही हो साँचो भन्ने होइन, यो खालको नभएको राज्यले प्रमाणित गरेको छैन ल हाम्रो मान्छे भेट्यो भने यस्तोमा नअल्झिने मेसेजहरू चाहिँ यहाँहरूकोबाट जाओस्। यो समय दिनु धेरै धेरै धन्यवाद।
2: यो सँगै आजलाई कार्यक्रम जीवन रक्षाको समय सकिएको छ। आजको कार्यक्रम जीवन रक्षामा रसुवाको भोटेकोसी बाढीपछि नागरिकहरूमा प्रभावितहरूमा देखिएको मानसिक असर र सुधारका लागि सरकारी तथा गैर सरकारी निकाय क्षेत्र र परिवारको समुदायको व्यक्तिले गर्न सक्ने काम, खेल्न सक्ने भूमिकाको बारेमा CMC नेपालका प्राविधिक निर्देशक तथा चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गर्यौँ। अर्को अङ्कमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका सामग्री लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि प्रविधिमा साथ दिने राजेन्द्र रिजाललाई धेरै धन्यवाद। हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
1: रेडियो छिमेकी तपाईँ सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद भन्दछ। सर्वाधिक पढिने आजको वचन दैनिक उपासना पुस्तिका तपाईँ सबैको लागि उपहार स्वरूप निःशुल्क उपलब्ध छ।
4: We know that in all things God works for good for those who love him, those whom he has called according to his purpose. And that was Romans chapter 8 verse 28.
5: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
6: साहसपूर्वक प्रार्थना गर्नुहोस्। चौथो भाग चैमसी आज सोमबार सेप्टेम्बर 14 तारिक भदौ 29 गते। आजको बाइबल लेखण्ड यहोशूको पुस्तक 10 अध्यायको 12 र 13 पदबाट रहेको छ र यहाँसरी लेखेको छ। यहोशूले भने, हे सूर्य त अडिरह, सूर्य आकाशमण्डलको बीचमा अडिरह्यो। परमेश्वरले भन्नुभयो, मलाई पुकार र म तिमीलाई जवाफ दिनेछु र तिमीलाई नजानेका महान र शक्तिशाली कुराहरू देखाउनेछु। यो कुरा तपाईँले यर्मियाको पुस्तक 33 अध्यायको 3 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले परमेश्वरलाई ठुला कुराहरूका साथै साना कुराहरूको लागि पनि पुकार्नुपर्छ। यहोशूको सेना 5 शत्रु सेनाहरूको संयुक्त शक्तिसँग लडिरहेको थियो र उनले जित्दै थिए, तर उनको समय सकिँदै थियो र उनलाई दिनको थप उज्यालो चाहिएको थियो। त्यसैले उनले यस्तो काम गरे जुन इतिहासमा कसैले पनि पहिले कहिले गरेको थिएन। परमप्रभुले यमोरीहरूलाई इजरायलीहरूका हातमा सुम्पनु भएको दिन यहोशूले परमप्रभुसँग इजरायलीहरूको उपस्थितिमा भने, हे सूर्य त अडिरह, जाति शत्रुमाथि प्रतिशोध नलिउन्जेल, सूर्य र चन्द्र थामिए। यो कुरोको लेख यासारको पुस्तकमा पनि छ। सूर्य आकाशमण्डलको बीचमा अडिरह्यो र दिनभरि नै अस्ताउनलाई आतुरी गरेन। परमप्रभुले मानिसको कुरा सुन्नुभयो। त्यो दिन जस्तो उहिले र पछि कहिले भएन। अवश्य इजरायलीहरूका निम्ति परमप्रभुले युद्ध गर्नुभयो। यो कुरा तपाईँले यहोशूको पुस्तक 10 अध्यायको 12 14 पदसम्म हेर्न सक्नुहुन्छ। 5 राजाहरूसँग लडिरहेका यहोशू जस्तै तपाईँ पनि निराशा, रोग, हताशा पराजय र मृत्युसँग लडिरहनु भएको हुन सक्छ। प्रार्थनामा प्रतिउत्तर दिनुहोस्। इमानदार, निरन्तर र साहसी प्रार्थना। तपाईँ परमेश्वरको परिवारको सदस्य हुनुहुन्छ। तपाईँ उहाँ कहाँ बिरानो व्यक्तिको रूपमा होइन, तर उत्तराधिकारीको रूपमा आउन सक्नुहुन्छ। उहाँको सिंहासनमा साहसपूर्वक आउन सक्नुहुन्छ। यो कुरा तपाईँले हिब्रूको पुस्तक 4:16 हेर्न सक्नुहुन्छ। तपाईँले के हासिल गर्नु भएको छ भन्ने कुराको कारण होइन, तर ख्रिस्टले तपाईँको लागि जे गर्नु भएको छ त्यसको कारण आफ्ना बिन्तीहरू आग्रहपूर्वक प्रकट गर्नुहोस्। यो कुरा तपाईँले फिलिपीको पुस्तक 4:6 हेर्न सक्नुहुन्छ। ख्रिस्टले तपाईँको लागि आफ्नो रगत बगाउनु भएको हुनाले तपाईँले इच्छित परिणामहरू प्राप्त गर्नुहुनेछ भन्ने थाहा पाउँदै तपाईँले निर्धक्क भई परमेश्वरको सामु आफ्नो हृदय पोखाउन सक्नुहुन्छ र साहसपूर्वक प्रार्थना गर्न सक्नुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
5: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
7: मोबाइल नम्बर 98082408470।
5: इमेल ठेगाना mos.radioministry@gmail.com।
7: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
5: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
8: खुल्यो खुल्यो खुल्यो
9: होइन हो, के खुल्यो हजुर?
8: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
9: ओहो, हो र?
8: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 97549-17-23, 98-13-59-84-72।
8: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।
11: रेडियो सिमेकी 107.2 मेगाहर्ट्ज।

हेर म तिम्रै साथमा छु, मैले तिमीलाई भनेकै थिएँ, तिमीलाई छोड्ने छुइन न त त्याग्ने नै छु। तिम्रो नाउँलाई मैले मेरो हत्केलामा खोपेर राखेको छु, मेरो आवाजलाई सुन।

प्रभु तपाईँको बाटो हेर्नको लागि काम गर्ने परमेश्वर अरू को छ र केवल तपाईँसँग रहनलाई पवित्र स्थानको तृष्णा

0: listening to Radio Chimiki.
1: Mwah! Mwah! La, la, la! Yeta naawai bwari, tolai basa. Chachut nagara. Aaja kati din re?
2: 3 din bhayo.
1: Timlai thaha chha ri na? अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ. कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ.
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि.
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर.
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्. यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्. अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले.
3: हो, तिमीले ठिक भन्यौ बुहारी. महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ. यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ. यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ. कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन. मैले बुझेँ, अबदेखि गर्दिनँ. हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले.
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु.
5: नेपाल सरकार विज्ञापन बोर्ड.

0: हरेक शनिबार र आइतबार बिहान 10 बजे सुन्न नभुल्नुहोला भाषाको सन्देश कार्यक्रम डाक्टर वरिष्ठ पास्टर सिमोन पाण्डेज्यूबाट।
1: तपाईँहरूलाई मनपर्ने रेडियो एफएम स्टेशन रेडियो छिमेकी 107.2 मेगाहर्ज।

0: प्रतिक्रिया तथा विज्ञापनको लागि रेडियोको सम्पर्क नम्बर 9876414140 9867214140। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।
1: The Lord is my shepherd, I shall not want. Psalms chapter 23, verse 1.
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: साहसपूर्वक प्रार्थना गर्नुहोस्। चौथो भाग चैमसी, आज सोमबार सेप्टेम्बर 14 तारिक भदौ 29 गते। आजको बाइबल खण्ड यहोशूको पुस्तक 10 अध्यायको 12 र 13 पदबाट रहेको छ र यहाँसरी लेखेको छ। यहोशूले भने, हे सूर्य त अडिरह। सूर्य आकाशमण्डलको बीचमा अडिरह्यो। परमेश्वरले भन्नुभयो, मलाई पुकार र म तिमीलाई जवाफ दिनेछु र तिमीलाई नजानेका महान र शक्तिशाली कुराहरू देखाउनेछु। यो कुरा तपाईँले यर्मियाको पुस्तक 33 अध्यायको 3 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले परमेश्वरलाई ठूला कुराहरूका साथै साना कुराहरूको लागि पनि पुकार्नुपर्छ। यहोशूको सेना 5 शत्रु सेनाहरूको संयुक्त शक्तिसँग लडिरहेको थियो र उनले जित्दै थिए, तर उनको समय सकिँदै थियो र उनलाई दिनको थप उज्यालो चाहिएको थियो। त्यसैले उनले यस्तो काम गरे जुन इतिहासमा कसैले पनि पहिले कहिले गरेको थिएन। परमप्रभुले यमोरीहरूलाई इजरायलीहरूका हातमा सुम्पनु भएको दिन यहोशूले परमप्रभुसँग इजरायलीहरूको उपस्थितिमा भने, हे सूर्य त अडिरह। जाति शत्रुमाथि प्रतिशोध नलिउन्जेल सूर्य र चन्द्र थामिए। यो कुरोको लेख यासारको पुस्तकमा पनि छ। सूर्य आकाशमण्डलको बीचमा अडिरह्यो र दिनभरि नै अस्ताउनलाई आतुरी गरेन। परमप्रभुले मानिसको कुरा सुन्नुभयो। त्यो दिन जस्तो उहिले र पछि कहिले भएन। अवश्य इजरायलीहरूका निम्ति परमप्रभुले युद्ध गर्नुभयो। यो कुरा तपाईँले यहोशूको पुस्तक 10 अध्यायको 12 14 पदसम्म हेर्न सक्नुहुन्छ। 5 राजाहरूसँग लडिरहेका यहोशू जस्तै तपाईँ पनि निराशा, रोग, हताशा, पराजय र मृत्युसँग लडिरहनु भएको हुन सक्छ। प्रार्थनामा प्रतिउत्तर दिनुहोस्। इमानदार, निरन्तर र साहसी प्रार्थना। तपाईँ परमेश्वरको परिवारको सदस्य हुनुहुन्छ। तपाईँ वहाँ कहाँ बिरानो व्यक्तिको रूपमा होइन, तर उत्तराधिकारीको रूपमा आउन सक्नुहुन्छ। वहाँको सिंहासनमा साहसपूर्वक आउन सक्नुहुन्छ। यो कुरा तपाईँले हिब्रूको पुस्तक 4 अध्यायको 16 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले के हासिल गर्नु भएको छ भन्ने कुराको कारण होइन, तर ख्रिस्टले तपाईँको लागि जे गर्नु भएको छ त्यसको कारण आफ्ना बिन्तीहरू आग्रहपूर्वक प्रकट गर्नुहोस्। यो कुरा तपाईँले फिलिपीको पुस्तक 4 अध्यायको 6 पदमा हेर्न सक्नुहुन्छ। ख्रिस्टले तपाईँको लागि आफ्नो रगत बगाउनु भएको हुनाले तपाईँले इच्छित परिणामहरू प्राप्त गर्नुहुनेछ भन्ने थाहा पाउँदै तपाईँले निर्धक्क भई परमेश्वरको सामु आफ्नो हृदय पोखाउन सक्नुहुन्छ र साहसपूर्वक प्रार्थना गर्न सक्नुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 9802408470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: खुल्यो खुल्यो खुल्यो
6: होइन हो, के खुल्यो हजुर?
5: नेपालकै सबैभन्दा सस्तो कालिकानगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
6: ओहो, हो र?
5: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घन्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 9749717223, 9813594472।
5: ड्राई क्लिनर्सको लागि एक मात्र नाम, ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

0: आफ्नै साथी रेडियो छिमेकी 107.2 मेगाहर्ज
1: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ हुन्न त।
2: हुन्छ
3: हुन्छ।
1: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरेक शनिबार र आइतबार बिहान 10 बजे सुन्न नभुल्नुहोला भाषाको सन्देश कार्यक्रम डाक्टर वरिष्ठ पास्टर सिमोन पाण्डे ज्यूबाट।
1: रेडियो छिमेकीलाई माया गरी प्रार्थना आर्थिक तथा विभिन्न तरिकाले व्यक्तिगत र सामूहिक रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, मण्डलीहरू, सङ्घ संस्थाहरू तथा सम्पूर्णमा यस रेडियो छिमेकीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: तपाईँको छिमेकी मेरो छिमेकी, यो हो रेडियो छिमेकी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: The Bible tells us, but the fruit of the Spirit is love, joy, peace, patience, kindness, goodness, faithfulness, gentleness, and self-control. Against such things there is no law. That's Galatians 5:22-23.
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू।
3: प्रतिज्ञामा टिकिरहनु। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन डाँडा। आज म तपाईँलाई पुराना दिनहरूतर्फ लैजान चाहन्छु। के क्षणका लागि के तपाईँ मसँगै ती सुरुवातका दिनहरूमा फर्कनुहुन्छ, जब म साह्रै निराश हुँदै उत्सुकताका साथ सोच्थे, म त केवल यो व्हीलचेयरबाट बाहिर निस्कन चाहन्छु। मेरो मतलब, म त्यति बेला भर्खर 17 वर्षकी ठिटी, एक खेलाडी, पहाड चढ्ने, टेनिस खेल्ने, पौडी खेल्ने र दगुर्ने युवती थिएँ। अनि डाक्टरहरूले मलाई मेरा हात र गोडाहरूले अब कहिले काम गर्ने छैनन् भनेर भने। म चारैवटा हात खुट्टा नचल्ने अपाङ्ग भएकी थिएँ। यदि तपाईँ त्यति बेला मसँग हुनुभएको भए, यदि तपाईँ आफ्नो बाइबल लिएर अस्पतालमा मलाई भेट्न आउनुभएको भए, मैले तपाईँलाई प्रश्नै प्रश्नको वर्षा गराउने थिएँ। म त्यति बेला ठ्याक्कै त्यस्तै गर्थेँ। आफ्नो बाइबल लिएर मेरो कोठामा आउने हरेक इसाई विश्वासीलाई म सोध्थेँ, आखिर परमेश्वरले के गरिरहनु भएको छ? तपाईँ अनुमान गर्न सक्नुहुन्छ, म माथि विभिन्न प्रकारका धर्मशास्त्रीय उत्तरहरूको ओहिरो लाग्दथ्यो। म इसाई टेलिभिजन र रेडियोहरू सुन्थेँ, अनि जति धेरै मैले हेरेँ, सुने र पढे, मैले परमेश्वरका प्रतिज्ञाहरूका बारेमा मात्रै सुनिरहे। जब मैले गहन रूपमा बाइबल अध्ययन गरेँ, तब यशुले प्रतिज्ञाहरूद्वारा प्रार्थनाको उत्तर दिनुभएको तरिकाले मेरो मन छोयो, अनि उहाँले कहिल्यै कसैलाई पनि व्यवस्था गर्नुभएको जस्तो लागेन। उहाँले अन्धहरूको आँखा र बहिराहरूको कान खोलिदिएर दुःख पाइरहेकोहरूप्रति दया देखाउनुभयो। उहाँले त पक्षघात भएकाहरूलाई पनि आफ्नै खुट्टामा उठाएर खडा गराइदिनुभयो। बाइबलका धेरै पदहरूले मलाई परमेश्वरको इच्छा अनुसार जे पनि माग्न सक्छु र यशुले त्यो गरिदिनुहुनेछ भन्ने कुरा औलाएको देखेर म छक्क परेकी थिएँ। स्वाभाविक रूपमा मैले सोचेँ कि यदि यशुले त्यति बेला मानिसहरूका प्रार्थनाको उत्तर दिनुभयो भने उहाँले अहिले मलाई पनि उठाउन चाहनुहुन्छ। दुःख पाइरहेकी एउटी किशोरीको पुकार सुन्नु उहाँको इच्छासँग पूर्ण रूपमा नमिल्ने कुरै भएन। त्यसैले मैले यहुन्नाको सुसमाचारबाट त्यो अद्भुत प्रतिज्ञालाई दह्रोसँग समातेँ। यहुन्ना 16:23 सुरु गर्दै जहाँ यशुले भन्नुहुन्छ, त्यो दिन तिमीहरूले मलाई केही सोध्ने छैनौ, साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले मेरो नाउँमा पितासँग जे माग्छौ उहाँले त्यो तिमीहरूलाई दिनुहुनेछ। अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ, माग अनि तिमीहरूले पाउनेछौ, यसरी तिमीहरूको आनन्द पूर्ण होस्। अहो, यो कति महान प्रतिज्ञा! अनि त्यसैले यसुको सामर्थ्य र अद्भुत नाममा मैले परमेश्वरसँग मलाई यो व्हीलचेयरबाट उठाइदिनुहोस् भनेर मागे। तर मैले जति पटक मागे पनि मैले कहिले चङ्गाइ पाइन, कम्तीमा मैले चाहेको जस्तो चङ्गाइ पाइन। धेरै वर्षपछि मात्रै मैले यहुन्ना 16 भन्न खोजेको कुराको गहिरो अर्थ बुझ्न सके, किनकि त्यहाँ यशुले उहाँको नाममा कुराहरू माग्ने विषयमा ठूलो जोड दिनुभएको छ। अनि यशुको नाममा कुनै कुराको प्रार्थना गर्नु भनेको परमेश्वरलाई हाम्रो जीवनमा यसरी काम गर्न माग्नु हो, ताकि हामी अझ बढी ख्रिस्ट जस्तै बन्न सकौं र यशुको नामसँग सुहाउने गुणहरू प्राप्त गर्न सकौं। यशुको नामसँग सुहाउने के कुरा मैले पाउने आशा गर्न सक्थे र? मैले त चङ्गाईको लागि प्रार्थना गरेकी थिएँ, तर परमेश्वरले मलाई त्यो भन्दा अझ बहुमूल्य कुरा दिनुभयो, जुन कुरा उहाँको नामको वास्तविक अर्थसँग अझ नजिक थियो। परमेश्वरले मलाई प्रेम दिनुभयो, आफ्नै पुत्रप्रतिको प्रेम। उहाँले मलाई सहनशीलता, धैर्य र निरन्तरको लगनशीलता दिनुभयो। उहाँले मलाई पिताको इच्छामाथि भरोसा गर्ने हृदय र मभन्दा धेरै ठूलो कष्टमा परेकाहरूप्रति करुणा र दया दिनुभयो। बिस्तारै समय बित्दै जाँदा मैले बुझ्न थालेँ कि मूलत यशुको नाममा प्रार्थना गर्नु भनेको आफूलाई स्वार्थहीन बनाइनका लागि माग्नु रहेछ। मैले हिँड्न त सकिनँ, तर मैले पर्खन सिकेँ। मैले आफ्ना हातहरू फिर्ता पाइनँ, तर मैले परमेश्वरको हृदय भेटाए। मलाई दगुर्ने क्षमता दिइएन, तर परमेश्वरले मलाई विश्राम दिनुभयो। परमेश्वरले मेरो प्रार्थनाको उत्तर यस्तो तरिकाले दिनुभयो जसले पूर्ण रूपमा ख्रिस्टको नामलाई प्रस्तुत गर्यो। किनकि हेर्नुहोस्, अनि कृपया मेरो यो कुरा ध्यान दिएर सुन्नुहोस्, जीवनमा हिँड्नुभन्दा पनि धेरै महत्त्वपूर्ण कुराहरू छन्। आफ्ना हातहरू चलाउन पाउनु, कसैलाई समात्नु वा अङ्कमाल गर्नुभन्दा पनि धेरै महत्त्वपूर्ण कुराहरू जीवनमा छन्। त्योभन्दा बढी महत्त्वपूर्ण के हुन सक्छ र? त्यो अझ गहिरो चङ्गाई त यसु जस्तै बन्नु हो। अनि तपाईँ विलचेयरमै बसेर पनि एकदमै राम्रोसँग त्यस्तै भन्न सक्नुहुन्छ। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802408470। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौँ। अहिलेलाई भने बिदा हुन्छौँ। जय मसी।
4: कस्तो
5: जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 MHz.
1: The Bible says, "This is the confidence we have in approaching God, that if we ask anything according to His will, He hears us." That's 1 John chapter 5, verse 14.
2: अँध्यारो बाट उज्यालो तर्फ
3: लानुहोस् यीशु,
2: अन्धकार देखि ज्योति तर्फ, मृत्यु देखि जीवन तर्फ उज्यालो किरण. ग्रेस एफएम 107.6 MHz को प्रस्तुति रेडियो कार्यक्रम उज्यालो

0: जयमसी तथा नमस्कार यहाँहरू सम्पूर्णलाई। कार्यक्रम उज्यालो किरणको नयाँ श्रृङ्खलामा हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तुता गोविन्द विश्वकर्मा। कार्यक्रम उज्यालो किरण अध्ययारोबाट उज्यालोतर्फ, मृत्युदेखि जीवनतर्फ हाम्रो जीवन रूपान्तरण भएको त्यो एउटा घटना, त्यो एउटा अनुभव भोगाईलाई कार्यक्रम मार्फत हामीले लिएर आउने गर्दछौँ। सोही क्रममा आज मसँग कुराकानी गर्नलाई र यहाँहरूको बिचमा एउटा उत्साहको गवाई र आफ्नो जीवनको अनुभूति सुनाउनका लागि नेपालगञ्ज बाँकेबाट पाल्नुभएका आदरणीय सिनियर पास्टर प्रभजन साईज्यू मसँग हुनुहुन्छ। उहाँ नेपालगञ्ज स्थित नेपाल सुसमाचार मण्डली अथवा जिएनएन मिनिस्ट्रीका उहाँ वरिष्ठ पास्टर पनि हुनुहुन्छ। म उहाँलाई कार्यक्रममा स्वागत गर्न गइरहेको छु। पास्टरज्यू, हजुरलाई स्वागत छ।
1: धेरै धन्यवाद हजुर। जय मसी।
0: आराम कस्तो हुनुहुन्छ?
1: एकदमै ठिक छ, प्रभुको कृपा दया, हजुरको प्रार्थनाले सब ठिक छ हजुर। धन्यवाद
0: हजुरको म गवाहीबाट नै म हाम्रो श्रोताको लागि यो कार्यक्रमको यो सुरुवात म गर्न चाहन्छु। छोटो गवाही म सुन्न चाहन्छु पास्टरज्यू।
1: सर्वप्रथम म धेरै धेरै हजुरलाई धन्यवाद दिन चाहन्छु मौका अवसरको लागि। अनि र यसमा अब मेरो गवाही हुन त हरेक मान्छेको गवाही हुन्छ
0: हजुर।
1: अब मेरो अलिकता लामै छ, लामो त लामै हुन्छ सबैको। सर्टकटमा भन्नुपर्दा मेरो नाम त प्रभजन नै हो, होइन? म हुम्लामा, हुम्लाको गोठी भन्ने ठाउँमा जन्म भयो मेरो। जन्म भइसकेपछि म एसिएसम्म म त्यहीं हुम्लामा पढेँ। त्यहाँ पछि हुम्लामा त्यसरी माथिल्लो लेभलको कलेजहरू थिएन, भनौँ न इन्टरभन्दा माथि। त्यो पछि म जुम्ला आएँ विशेष कारणवश। जुम्ला बसेँ, जुम्ला 5-7 वर्ष बसिसकेपछि त्यहाँ नेपाल सरकार र त्यतिखेरको होइन माओवादी भन्थ्यो भने त्यो हाम्रो गृहयुद्ध जस्तै थियो नि त, त्यो आक्रमण भयो। त्यतिखेर ठुलो समस्या पऱ्यो, म बल्ल बल्ल बाँचेर अनि हुम्ला गयो। त्यतातिर नजाउँ लामो हुन्छ र हुम्लामा त्यहाँ अनि जिबिसेतिर अनि जबको एप्लाई गरियो। त्यहाँ पछि अनि त्यो ट्रेनिङमा म नेपाल आएँ। त्यस्तो गर्ने क्रममा म यस्तै त्यतिखेरको देशको एउटा अशान्ति थियो न, भनौँ न
0: आन्तरिक कलह थियो,
1: आन्तरिक कलह थियो,
0: समय थियो,
1: द्वन्द थियो। हाम्रो पहाडतिर एक गाउँबाट अर्को गाउँ जान धेरै गाह्रो। अनि त्यतिखेर ज्यान बचे भइहाल्ला, जब सब अनि धन पैसा भन्ने कुरा पर्दछ, ज्यान बचाउनै मुस्किल थियो। अनि त्यस्तो परिस्थितिमा फेरि म डर छेरुवा मान्छे परेँ, झगडा भन्न बित्तिकै म भागिहाल्ने। अनि त्यसरी अब सानो हुँदा त गरियो, पछि झगडादेखि डराउँथे। त्यो क्रममा पछि हाम्रो गाउँका केटाहरू, 2-4 जना केटाहरू भागेर आए, उनीहरूले इन्डिया छोडिदियो भन्ने क्रममा म इन्डियै पुगेँ। इन्डिया पुगिसकेपछि इन्डियामा अनि केरला भन्ने ठाउँमा त्यहाँ मान्छे क्रिस्चियन धेरै हुने रहेछन्।
0: हजुर हजुर।
1: अनि त्यहाँ क्रिस्चियन धेरै हुने खाली कोठामा हालेलुया हालेलुया भन्ने, म त अब देवी देवतामा विश्वास गर्ने मान्छे, हुम्लातिर अब देवी देवताको छ्यात त्यो एभिडेन्स प्रमाण देखेको मान्छे। त्यस्तै खुल्ला कोठामा न फोटा छ, न कुनै मूर्ति छ, न केही त्यहाँ देवताको थान छ, त्यसै रुन्छन्, कराउँछन्, ताली बन्छन्, हालेलुया भन्छन्। मलाई रिस उठ्यो। रिस उठिसकेपछि यिनीहरूलाई सिकाउनु पर्यो, यिनीहरूले केही पनि जाने रहेनछन्। अब खास यी खा ईश्वरमा आस्था त गर्दा रहेछन्, हावातालमा गर्ने रहेछन्, यिनलाई सिकाउनु पर्यो भनेर म नजिक गएँ।
0: देवी देवता छ, न मूर्ति छ, न केही
1: छैन,
0: त्यतिकै पनि हालेलुया मात्रै भनिरहेका छन्।
1: हामी त ध्वजा, त्यो मूर्ति, विभिन्न थानमा विश्व त्यस्तो देखा मान्छे हुम्ला जुम्लातिर, हजुरले काठमाडौँतिर त्यस्तो नदेखा हुन सक्छ। अनि यिनीहरूलाई सिकाउनु पर्यो भनेर त्यहाँ नजिक जाँदा त्यहाँ अब शिक्षित मान्छेको कुरै अर्कै हुन्छ। अनि कुराकानी गर्ने क्रममा उहाँबाट देवी देवताको बारे मैले धेरै भनिसक्दा सुन्नुभयो लास्टमा, होइन बाबु, छन चाहिँ छन्, एउटा काम तिमी मान्छौ भने एउटा काम के गर, छन त छन्, तर ती को हुन् भन्ने कुरा सिक भनिसकेपछि मलाई जाग्यो जिज्ञासा। को हुन् भन्ने, ती त ईश्वरै हुन् नि। मैले भन्दा ईश्वर होइनन्, यसको बारेमा पढ्नुपर्छ बाबु भनेर भने, कहाँ यी देवी देवताबारे पढ्नुपर्छ, अब हाम्रो त थाहै छैन नि त पढ्ने, त्यहाँ त थियोलोजिकल स्टडी कलेज हुने रहेछन्। यसको बारेमा पढ्नुपर्छ, सिक, बुझ, पहिला साइनो चिन, तब सम्बोधन गर। त्यति साइनो नचिनेर सम्बोधन गरिरहेछौ बाबु, मान्छौ भने यसो गर भन्दा मलाई अनि पढ्ने इन्ट्रेस्ट आएर बुझौँ त। म क्रिस्चियन त मरे पनि हुन्न, तर मेरै देवी देवता भगवान्को बारेमा बुझ्न चाहन्छु, तिनको बारेमा पढाइ हुन्छ भन्दा सब पढाइ हुन्छ भनिसकेपछि म त्यहाँपछि
0: पढ्नुपर्छ, बुझ्नुपर्छ
1: हो, त्यो थियोलोजिकल भन्ने रहेछ ईश्वर शास्त्र, त्यो पढ्न इन्ट्रेस्ट भयो। त्यहाँ पछि मैले त्यही 5 वर्ष बिताएँ केरलामा, विभिन्न कारण छन् सबैतिर नजाउँ। अनि 5 वर्षमा पढ्दा यो देवी देवता मान्नु भनेको, मूर्ति पुज्नु भनेको त ईश्वर शास्त्रमा कि त केटाकेटीले स्कुलमा प्री नर्सरी क्लासमै भर्ना भए जस्तै त्यो ढुङ्गा खेल्ने समय रहेछ. म अहिले यो भन्छु कि माइन्ड नगर्नु भएको होस् होइन, देख्ने दर्शकवृन्द सुन्ने श्रोताहरूले, र यो जो निर्जीव चिजलाई ढुङ्गा फोटा यिनीहरूलाई ईश्वर भनेर जो हाम्रो विश्वास छ नि नेपाल भारतमा, यो भनेको ईश्वरीय सेक्टरमा केटाकेटीहरू स्कुल पठाउँदाखेरि पहिला पढ्ने लेभल नभएको त्यो क्षमता नभएकोहरूले ढुङ्गा खेलाउन लाउँछन् नि, हो त्यस्तो जस्तो लाग्यो कि निर्जीव नबुझेर
0: त्यही भएर छ. तर त्यो आस्था किन गरिराखेका छौँ, कसमाथि आस्था गरिराखेका छौँ, अझै राम्रोसँग वास्तविक म को हुँ भन्ने कुरा चाहिँ नबुझिकन त्यो एउटा आस्था
1: गरेको. यो मलाई विश्वास त यो छ कि मान्छे सृष्टिबाट नै जन्मियो. सुरु सुरुमा त यस्तो धेरै प्रमाणित कुराहरू प्रमाण भेटाएर होइन अध्ययन गरेर गर्ने थिएन नि त हामी धेरै पुरानो चालचलन अनुसार. तर ईश्वरीय आत्मा पुरानो मान्छेमा पनि थियो, अहिले पनि छ. ती ईश्वरले दिएको जुन हामी मान्छेमा त ईश्वरको आत्मा हुन्छ नि त, अब म त पास्टर मान्छेमा त यो त पूर्ण विश्वास गर्छौँ. अनि ईश्वरको आत्मा छ मा यो त्यसलाई पछ्याउँ या दुष्ट आत्माले पछ्याउँ या पवित्र आत्माले पछ्याउँ, दुइटै आत्मा छ. पुराना दिनका मान्छेहरूले पनि ईश्वरको बारेमा जस्तै पुरानो हुम्लातिरको कुरा अब तपाईँलाई भन्दा अप्ठ्यारो लाग्ला अनौठो लाग्ला, हुम्लातिर के भन्थे भने अब ईश्वरलाई भगवान् भन्थे. अहिले भगवान्को अर्थ नबुझेर भगवान् नै भन्थे, अहिले त भगवान्को अर्थ अलग रहेछ. भगवान्ले मान्छेलाई बनाउँदा पहिला सुन बनाएछ, रूपा बनाएछ, चाँदी बनाएछ, फलाम बनाएछ, लास्टमा गएर खरानीको बनाएछ. पहिला कान बनाउन बिर्सिने रहेछ, लास्टमा खरानीको बनाइसकेपछि कान बनाएछ. त्यहाँपछि ए मनुष्य भन्दा त्यतिखेर हजुर भनेर तब बोलेछ. पहिला सुन चाँदीको बेलै कान बनाएको भए त हामी सुनका मान्छे हुन्थ्यौँ, हिराका मान्छे हुन्थ्यौँ. त्यतिखेर भगवान्ले कानै बनाउन बिर्सिनु भएछ, कहाँबाट सुन्थ्यो. लास्टमा खरानीको बनाउँदाखेरि कान बनाउने याद बसेर कान बनाएछन् र त्यहाँपछि बोलाउँदाखेरि सुनेछ. त्यसैले कन्यायो भने फुर्सो फुर्सो आउँछ नि, हो त्यही भएर हामी खरानी कहाँ भनेर बुढापाकाले भन्थे त्यो. अनि अलि बिचमा हाँसो लाग्थ्यो. तर अहिले एक प्रकारको जुन अहिले हामी ईश्वर शास्त्र पढ्दा ईश्वरले भूमिको माटोबाट मान्छेले बनाएको कुरा यथार्थ बाहिर आउँदा ए बुढापाका मान्छेलाई पनि एक प्रकारको अवधारणा त रहेछ नि अध्ययन नगरे पनि, त्यो कुरा मलाई धेरै अनुभवमा त्यो आउन थाल्यो. त्यसैले
0: तपाईँ ईश्वर प्रति आस्था त सानैदेखि राख्नुहुन्थ्यो होइन, तर एउटा गलत तौरबाट भनौँ न, साँचो रूपमा नचिनिकन तपाईँ आस्था राख्नुहुन्थ्यो. तर चाहिँ जब तपाईँ केरलामा पुग्नुभयो त्यहाँ तपाईँले इसाईहरूलाई देख्नुभयो जसले चाहिँ त्यहाँ मूर्ति छैन तर उनीहरू ईश्वर भक्ति गरिरहेका छन्, तपाईँ क्रिस्चियन हुन्छ भन्ने त तपाईँलाई विश्वास थिएन, भित्रैबाट म क्रिस्चियन हुँदैन है भन्ने थियो. हजुरलाई जस्तो के कुराले यीशुलाई विश्वास गर्न प्रेरित गर्यो?
1: यो त यीशुलाई विश्वास गर्ने भन्ने कुरा त जब मैले त्यो ईश्वर शास्त्र पढ्दै गएँ
0: हजुर,
1: त्यहाँनिर पढ्ने क्रममा पनि म प्रार्थना त्यो एकजना डन हर्गेट भन्ने हुनुहुन्थ्यो मलाई सिकाउने, उहाँ पास्टर हुनुहुन्थ्यो, उहाँ अमेरिकाको, उहाँले सिकाउँदा उहाँ इङ्ग्लिसमा भन्नुहुन्थ्यो अगाडि गएर, म पछाडि अब सुरु सुरुको मान्छे सुन्थेँ के हो भन्ने इन्ट्रेस्ट छ. हि इज लिभिङ गड भनेको इङ्ग्लिसमा उहाँ जीवित ईश्वर हुनुहुन्छ, अनि हि इज ओम्निप्रेजेन्ट उहाँ जहाँ पनि हुनुहुन्छ, वाट एभर हि वान्ट्स हि क्यान डु, जे पनि उहाँ चाहनुहुन्छ उहाँ गर्न सक्नुहुन्छ, उहाँ साँच्चै हुनुहुन्छ भन्ने. यो उहाँको श्रीमती डक्टर इन्डियाबाट अमेरिका पढाउनु हुन्थ्यो, यत्रो यत्रो विद्वानहरू के पागल हुन लागेको छन् यस्तो भन्ने, केही न केही पक्कै पागल त छैन, म छु कि यी छन्, म आफैमा क्वेसन गर्थेँ. एक दिन मलाई यस्तो अनुभव भयो कि होइन, जीवित ईश्वर हुनुहुन्छ भने त कि त देख्नु पर्यो, कि त बोल्नु पर्यो, कि त सुन्नु पर्यो उहाँको आवाज, कि केही न केही प्रमाण त हुनु पर्यो. अहिले पढ्दै गर्दा दुष्ट पुस्ताले मात्र प्रमाण खोज्ने रहेछ, साँचो व्यक्तिले त विश्वास गर्ने रहेछ. उतिखेर म त भने नि त या हामीहरू म एकदमै खत्तम मान्छे. त्यहाँपछि मेरो श्रीमती त्यहीँ हुनुहुन्थ्यो सुशीला कुमारी सिंह, अनि बच्चासहित त्यहीँ थियौँ हामी केरलामा. एक दिन के भन्यो भने ल सुशीला, अब दिउँसो त कामै काम हुन्छ, अब राति खानासाना भयो, अब सुन्ने बेला भयो, मलाई कहाँ गयो भनेर चिन्ता नमान्नु. तल चेपल रोम भन्ने थियो हल थियो, प्रेयर त्यहाँ गर्थे म, त्यो जीवित ईश्वर भनेर सुन्छौँ सधैँ, ती को रहेछन् म उहाँलाई हेर्न चाहन्छु, कि त उहाँसँग बोल्न चाहन्छु, एक प्रमाण नहुँदासम्म म कसरी विश्वास गरौँ. ल अब म बरु रातभरि त्यहीँ बस्न सक्छु, मलाई कहाँ गएर नसुन्नु, भोलि बिहान आउँछु. कहीँ राति कुरा गरिहाल्नु भने रात पनि आउन सक्छौँ, होइन भने म भोलि बिहानै आउँछु होला भनेर मैले त्यो भनेर म त्यहाँ जान्थेँ. मैले छ रातभरि उहाँसँग ल तपाईँ साँच्चै जीवित भनेर सुन्छु, आउनुहोस् बोल्नुहोस् कि त कि देखिनुहोस् कि त ल म हात पसार्छु मेरो हातमा टेक्नुहोस् नबरु केही न केही प्रमाण चाहियो यस्तो मूर्ख मान्छेले गर्ने काम मैले गरेँ म अहिले धेरै पटक सरी भन्छु परमेश्वरमा अनि अति भयो यो त महामूर्ख रहेछ त सोध्नुभयो होला परमेश्वरले तेर्सो दिनमा उहाँ बोल्नुभयो बोल्न चाहिँ बोल्नुभयो म पहिला त्यही संस्थाको सेक्युरिटी थिएँ गेटमा पछि भर्खर भर्खर म त्यहाँको सेक्युरिटीबाट म्यानेजर भएको
2: थिएँ
1: होइन अपरेसन म्यानेजर बनाइदिनु भयो उहाँ पास्टर डन हर्केटले अनि अब एकदमै यु आर द टेस्टेड म्यानेजर भन्नुभयो पछि गर्नुभयो भर्खर म्यानेजर भएको मान्छे आवाज के आयो तुरन्त यो ठाउँ छोडेर आफ्नो ठाउँ जा त्यो आवाज मैले एक दुई प्रश्न सुने एकचोटि होइन दुईचोटि होइन बार बार सुने मैले त्यो रात मात्र एक रात सुने मलाई डर लाग्यो भागेर गएँ अर्को रात गएँ त्यो गर्दै एक दिन त बिहानै काम गर्ने त्यहाँ रबर ट्यापिङ भन्ने हुन्छ रबरको रुख ट्यापिङ गर्नुपर्छ रबर निकाल्न दुध निकाल्न त्यो गर्दाखेरि बिहानै बोल्नुभयो पछि मैले गएर पास्टरजीसँग पास्टरज्यू म त यहाँबाट गइहाल्छु म त्यहाँबाट छोडेर म नेपाल आएको त्यो जीवित ईश्वरको बारेमा सुने पहिलो प्रमाण त त्यो भयो सबै कुरा बुझ्दा बुझ्दा बुझ्दा बुझ्दा ईश्वर एक मात्र र उहाँ पुग्नलाई प्रवेश पत्र भनेको इन्ट्री कार्ड भनेको येशूको नाममा पाप क्षमा नमाग्दासम्म हामी पाप क्षमा नहुने पाप क्षमा भएपछि मात्र पूर्ण धर्मी हुने नत्र भने पूर्ण धर्मी त कोही छैनौँ यो कुरा खासै परिवर्तन गर्ने कुरा जुन बाइबलले सत्य कुरा बाइबलको शिक्षा यदि म तसँग छौँ भने को तेरो विरोधमा हुन सक्छ र त्यसैले मलाई चेन्जेस कसरी भयो सत्य कुरा जो कुरा
2: तपाईँले सत्यता त्यहाँ थाहा पाउनुभयो बुझ्नुभयो होइन अब त्यहाँबाट तपाईँलाई प्रभुले दर्शन दिनुभयो कि गएर आफ्नो ठाउँमा आफ्नो गाउँमा फर्केर धेरै ती मानिसहरूलाई चाहिँ सुसमाचार सुनाऊ भन्ने तपाईँलाई प्रभुको एउटा भिजन तपाईँले बोकेर तपाईँ नेपाल फर्किनुभयो होइन त्यो सुरुवाती दिनमा चाहिँ तपाईँले मण्डली स्थापनादेखि लिएर सेवकाईदेखि लिएर ती सबै काममा कतिको चुनौतीहरूको सामना गर्नुभयो
1: चुनौतीको कुरा त अब हुम्लाबाट सिधा इन्डिया गएको मान्छे नेपालमा सहर बजारमा त कोही कोही चिनै छैन क्रिस्चियन भन्ने त झनै ऊ थिएन त्यहाँबाट म नेपाल नै आएँ त्यहाँ म 5 वर्ष पर्दा लगभग 6 लाख जति आइसी कमाएको रहेछ हामीले चिट भन्ने हुन्थ्यो त्यस्तो यताउति गरेर कमाएको रहेछौँ त्यो पैसा ल्याएको थिएँ त्यहाँ पछि आएँ आइसकेपछि मेरो सोच के भने घर लगाउने घरमा एउटा लामो हल बनाउने किनभने मलाई अलिकति थाहा थियो कि क्रिस्चियनहरूलाई सिधै इन्डियामा पनि नेपालमा त्यस्तै कि घर भाडामा दिनु दिए पनि भोलि महिना त्यस्तै गर्न आफ्नो इच्छालाई गर्न नपाइने जहाँ घर बनाउँछु त्यहीँ हल बनाउँछु
2: त्यहीँ चर्च स्थापना
1: त्यहीँ मैले सङ्गति गर्छु जीवनभरि प्रभु यसु यसु भनेर बिताउँछु मैले देखेँ सुने त अब भने र त्यो योजनामा आएको थिएँ त्यो पैसाको नेपाल अन्त रामनगर भन्ने ठाउँमा घर बनाएँ
2: हजुर
1: तल घर कोठा बनाएँ माथि हल बनाएँ आधामा गएर सिद्धियो
2: हजुर
1: सिद्धिँदाखेरि त्यहाँ भत्क्यो त्यहाँ पछि यहाँ एकजना दीपक खड्का भन्ने सर हुनुहुन्छ एनजिसीमा
2: हजुर
1: उहाँले त्यहाँ गएर त्यो परिस्थिति देखिसकेपछि उहाँ र यो एनजिसी भन्ने सेवाकै छ अहिले पनि होइन त्यो उहाँबाट मलाई 2 लाख रुपियाँ सहायता भयो त्यो पुरा गर्नलाई
2: हजुर
1: त्यो म जिन्दगीभरि कहिले बिताउन बिर्सिन्न त्यो कुरा परमेश्वरले उहाँलाई दिने आशिष त छँदैछ माथि अनि त्यसरी बल्ल बल्ल पुरा गरियो अब झ्याल ढोका छैन केही छैन पैसो 1 रुपियाँ नहुँदासम्म मैले घर बनाएँ लास्टसम्म मेरो घरमा मेरो ससुराली पनि अब साहुकार साहुकार हुन्छ साहुकार अब पहिल्यैको धनाढ्य उहाँ एकदमै होइन अब अनि मेरो अब मेरो आफ्नो घरमा त त्यस्तै हामी नर्मल फ्यामिली हो अनि होइन त नेपाल नै आएस इन्डियाबाट तेरो भएको पैसा कहीँ बिजनेस यताउतिमा लगाउन छोडेर त्यो घर बनाउँछ पछि घर चाट्ने त्यो के खाने पछि भनेर भन्दा
2: सानोर मैले रोकेँ हजुरले चाहिँ इन्डियामा रहँदाखेरि त्यहाँ तपाईँले काम गर्नुभयो होइन परिश्रम

0: हुने, यीशुमा मुक्ति उद्धार छ भनेर सुनाउने र मेरो घरमा एउटा हल बनाउने। अब त्यो सिकेका मान्छे त भविष्यमा आउँछन् अनि प्रार्थना गर्नलाई एउटा ठुलो कोठा चाहिन्छ, त्यसलाई हल बनाउने। जिन्दगीमा अब के गर्ने भने केही उद्देश्य छैन, सिर्फ एउटा उद्देश्य यीशुमा मुक्ति छ, मृत्युपछि स्वर्ग जान चाहन्छु भने यीशुमा विश्वास गर। यही भन्छु, म भोकै राखे पनि उहाँको महिमा त्यही गरेर पनि भोकै रहन्छु, ठिक छ। खाना दिनुहुन्छ भने ठिक छ, जन्मदिन ईश्वरले सब कुरा गर्न सक्नुहुन्छ भन्ने त्यो 100% विश्वासमा मेरो योजना यो गराउँला त्यो गराउँला, भोलि बच्चालाई के खुवाउँला म के खुवाउँला भन्ने केही पनि जिरो भयो। म सिर्फ यति मात्र मेरो दिमागले सोचेँ कि मान्छे ईश्वरलाई नजानेर ढुङ्गा मुढा मूर्ति र पशु पन्छीलाई ईश्वर भनिरहेका छन्, साँचो ईश्वर चिनाउने यही मात्र उद्देश्य हो, मलाई खुवाउने कि नखुवाउने ईश्वरको हातमा भने त्यसो छोडेका थिएँ। त्यो क्रममा मेरो त्यो प्रकारको मूर्ख सोच भनौँ न, अहिले संसारिक सबै जनमानसको सोचमा मूर्ख डिसिजन गरेको थिएँ। तर अहिले बिब्लिकल्ली त्यो म त्यसमा गर्व गर्छु त्यो सोचेकोमा। त्यो प्रसङ्गमा घर खाना त खानु पर्यो, त्यो सोच्न बित्तिकै खाना त पुग्दैन, तर त्यो खानाको लागि त्यहाँपछि म रुपडियाबाट, रुपडिया भन्ने बोर्डर छ नेपालको तल, रुपडिया गएर त्यहाँबाट क्यारिङ हुन्छ, अहिले पनि हुन्छ, त्यतिखेर पनि हुन्थ्यो। हामी गरिब केही नहुने कोही नहुने क्यारिङ गर्छ, त्यस क्यारिङ भने हजुरले बुझ्नुहुन्न होला, रुपडियामा जाने त्यो पसलमा कपडा फ्रीमा दिन्छ। नेपालमा कोही विश्वासीको मान्छेको कुरा गरेर म कपडा ल्याएर तपाईँले बुझाउँछु। अब तिनीहरूले त्यो बिजनेस गर्छन् इन्डाइरेक्ट भित्रभित्र, तर बाहिर त्यो कपडा ल्याइदिएको बापत 25 रुपियाँ मिल्थ्यो एउटा पिस ल्याएको। एउटा सुरीदार भन्छ त्यो के होइन, त्यो दौरा सुरुवाल के भन्छ त्यो कुर्ता सुरुवाल सिलाउने सेट ल्यायो भने 25 रुपियाँ एक सेटको। त्यही क्रममा दिनमा 4-5 सेट ल्याउने, सात-आठ सेट ल्याउने, दिनमा 200 रुपियाँ भन्यो भने पुग्यो। ओके, आजको लागि भयो, बाँकी कुरा गाउँ गाउँमा मेरो परिवारलाई लजाउँ भाइ भन्ने गाउँ गाउँ गएर यसको बारे सुनाउँथेँ।
1: तपाईँ नेपालगञ्जमा हुँदाखेरि त्यो सुरुवातको सेनमा तपाईँले मण्डली त्यहाँ चर्च जसरी अब जानेर नजानेर पनि चर्च स्थापना गर्नुभयो होइन, त्यसपछि एउटा रोजगारीको हिसाबले हेर्नु पर्दाखेरि रोजगारी त छैन तर पनि सबै कुरा परमेश्वरमा समर्पित भएर अगाडि बढ्नुभयो र के खाउँला के लाउँला भन्ने कुराको चिन्ता नगरिकन सबै प्रभुको लागि मण्डलीमा मानिसहरूलाई सुसमाचार सुनाउने कुराहरूमा तपाईँहरू क्रियाशील भएर लाग्नु भयो होइन। अब अहिलेको अवस्था के छ र त्यो बेलादेखिको यो मिनिस्ट्रीको यो सेवकाईको यात्रालाई चाहिँ छोटो रूपमा सम्झिनु पर्दाखेरि कसरी सम्झिनुहुन्छ पास्टरज्यू?
0: अब त्यतिखेरको चुनौतीको कुरा अलिकता इन्डिङ गरेर म यहाँ आउँछु। त्यहाँपछि एक दिन म चर्चमा मेरो फ्यामिली खाना नखाएर गएका छौँ, खाना घरमा खाना खानै छैन, शनिबारकै दिन भोकै चर्च गएका छन्, त्यस्तो अवस्था पनि त्यस्तो सामना गर्नु पर्यो। अब क्रिस्चियन भइसकेपछि क्रिस्चियन मान्छे कोही पनि चिन्दैन, नन क्रिस्चियनले त म क्रिस्चियन भएको उहीँ इन्डियामै मेरा दाजुभाइहरूले यति हेला गर्नुभयो होइन, अब नामै नगारौँ, त जस्तो धर्म बेच्ने जात बेच्ने त कलङ्क होस् हाम्रो भनेर भन्नुभयो। अनि म कलङ्क के हो, मेरो पनि दिमाग छ, मैले के गरेको छु मलाई थाहा छ, कसैले कलङ्क भन्दैमा तल भुइँमा जाने र कसैले गरिस भन्दैमा ती टुप्पा पुग्ने म त्यस्तो क्वालिटीको मान्छे होइन भने त्यो प्रकार धेरै सामना गर्नु पर्यो। अब अहिलेको अवस्था र त्यतिखेरको अवस्था मैले जो त्यो विश्वास छ नि, मेरो जीवनको चिन्ता मेरो जन्मदाताले गर्नुहुन्छ, मैले चिन्ता के गर्नु पर्यो, जो अन्धकार अन्धविश्वास जो मान्छे मृत्युपछि स्वर्ग जान पाउँदैनन्, आज स्वर्ग जानलाई क्रिया काज गरेको धेरै धन पैसा खर्च गरेर तीर्थ व्रत गरेर कोसिस त गरिरहेछन् नि त, तिनीहरूले पनि ईश्वरलाई भगवान्लाई त होइन राम्रो कोसिस गरिरहेछन्। उहाँहरूलाई त्यस्तो आस्तिक मान्छेलाई सही कुरा सिकाउँ सत्य कुरा सिकाउँ भने त कति असल होला, मलाई त्यो दर्शन प्रभुले हालिसकेपछि त्यो गरेँ। त्यो गर्ने क्रम एकदमै भने नि खाना नखाएर भोकै चर्चमा गइयो, त्यो अवस्थाको मान्छे आज अहिले को अवस्था अब के व्याख्या गरौँ अहिले। त्यता पश्चिमतिर मान्छे मलाई त यस्तोसम्म भन्न थाले कि अब मलाई धेरै पटक पुलिस प्रशासनबाट होस् अन्य राजनीति क्षेत्रबाट होस् सबैले यो त डलरै हो डलरै हो भनेर हल्ला गर्छ। अनि म भन्छु कि हजुर म डलरै हुँ, डलर खान्छस् गरे भन्छन्, अनि डलर खान्छु, डलर खानु क्या पाप हो, तपाईँलाई चुरेर खान मिल्ने, तपाईँलाई खानै नखाने खानै नहुने जाँड खान मिल्ने, घुस खान मिल्ने, भ्रष्टाचार खान गर्न मिल्ने, मलाई ओहो पास्टरज्यू तपाईँ कति राम्रो काम गरे आज सत्य सुरुवातमा सिकाउनु रहेछ मुक्ति उद्धारको बारेमा, तपाईँलाई म अलिकति भेटिदिन्छु भने कसले डलर देऊ त कोही चाइनिज सिउकर देऊ त इन्डियन आइसी देऊ त दिया कुरा खान नमिल्ने, डलर खान्छ भने डलरै खान्छौँ, आइसी खान्छ भने आइसी खान्छौँ, खाना चाहिँ त खान्छौँ, भोकै त छैन, काहीँ नभए पनि

0: यसरी आँखाबाट पनि झार्नुहुन्छ, खाना चाहिँ खान्छौँ, यति आशिष छ कि अहिले त्यो घरबाट सुरु भएको सेवकाइ अहिले शाखा मात्रै 122 छन्, अनि त्यहाँभन्दैको म पनि पास्टर हो र अब अहिलेको आशिष त दिन प्रतिदिन मान्छे प्रभुमा आउँछन्, दिनदिनै हामी सुसमा चाहिँ सुनाउँछौँ र यो कुरा म त यसरी भन्छु, पहिला हजुर प्लिज एकछिन 5 मिनट छ कि भनेर रिक्वेस्ट गरेर सुनाउनु भनेर सिकाउँथेँ। अहिले त अहिलेको त अटेरहरूलाई सिधा अर्डर गर्नु, हेलो दाइ यहाँ आउनु त एकछिन भने के हो भने आउनु न एकछिन के हो भने तपाईँ भने एकदमै व्यस्त छ भनेर भन्नुभयो भने त्यो भन्दा पनि महान काम तपाईँले पाउँदैन छ, कुरा पाउँदैन छ, आउनुहोस् भनेर अधिकारपूर्ण तरिकाले सुनाउनु, किनभने त्यो उहाँहरूको लागि हो। डर नमान्नु, भय नमान्नु, किनभने हामी त स्वार्थमा गर्दैनौँ, हाम्रो मान्छेले बचाउन उहाँहरूको लागि गर्छौँ, उहाँहरू नबुझेर पो विरोध गर्नुहुन्छ भनेर यो प्रकारले गर्छौँ। त्यसैले सेवकाइमा अहिले यति आशिषित छौँ, यति छ, अब म व्याख्या गर्न सक्दिनँ, म जस्तो आशिषित कोही छैन जस्तो लाग्छ अहिले, त्यस्तो म छु।
1: आदरणीय श्रोता, कार्यक्रम उज्यालो किरणमा छौँ र मसँग हुनुहुन्छ नेपाल सुसमाचार मण्डली नेपालगञ्ज बाँकेका सिनियर पास्टर प्रवचन साईज्यू। अब कार्यक्रमको अन्तिमतिर, अन्तिम चरणमा हामी प्रवेश गर्दैछौँ। यो हाम्रो कार्यक्रमको थिम छ अँध्यारोबाट उज्यालोतर्फ, मृत्युदेखि जीवनतर्फ, यो कार्यक्रमको हाम्रो स्लोगन नै छ होइन पास्टरज्यू। अब हजुरको जीवनबाट अथवा तपाईँले अहिले सेवकाई पुर्याइरहनु भएको ती हरेक, तपाईँ दूरदराज पुग्नु भएको छ होइन, विभिन्न ठाउँमा पुग्नु भएको छ, मानिसहरूमा त्यो किसिमको एउटा रूपान्तरण, परिवर्तन तपाईँले देख्नु पनि भएको छ होला, पक्कै पनि सुसमाचारले र प्रभुको वचनले मानिसको जीवनमा काम गरेको तपाईँले देख्नु भएको छ होला, तपाईँ आफ्नो जीवनमा पनि त्यो रूपान्तरण तपाईँले देख्नु भएको छ होला। यो जुन हाम्रो कार्यक्रमको मर्म छ, यो कुरा तपाईँको जीवनमा कतिको मेल खान्छ पास्टरज्यू?
0: एकदमै, मैले अघि नै केही कुरा अघि नै भनिहालेँ, जुन यो अन्धकारबाट ज्योतिमा होइन, एउटा मृत्युबाट जीवनमा, अहिले संस्कार मान्छेले त विश्वास गर्दैन, यहाँ जिएका छौँ मऱ्यो भने सिद्ध भन्छन्, तर यो अहिले मैले यहाँ धरतीमा अब मर्छस् भनेर डाक्टर साहबले भन्यो भने मलाई त झन् खुसी बढी लाग्छ जस्तो लाग्छ। किनभने अब मरिसक्यो, हामी त मर्न चाहिँ कहिले मर्दैनौँ भन्छौँ, हामी सुत्छौँ भन्छौँ क्रिस्चियन भाषामा, हामी मर्दैनौँ सुत्छौँ, एक दिन जी उठ्नेछौँ। को मरेर आयो भन्ने क्रममा धेरै ठाउँमा सुन्छौँ, येशु ख्रिस्ट संसारमा एकजना व्यक्ति आउनुभयो जो मृत्युबाट बौरी उठ्नुभयो। त्यसैले आज मेरो जीवन जस्तो दुःख कष्ट भयो भने मैले प्रभुलाई पाइसकेपछि अब यहाँ पछिको झन् असल जीवन पाउँछु। जुन अब अन्धकारमा थिएँ, अन्धविश्वासमा थिएँ भन्ने कुरा त उही अघि नै भनिहालेँ मैले धेरै पटक, पशुलाई ईश्वर भन्थ्यौँ, निर्जीव चिज ढुङ्गा माटोलाई ईश्वर भन्थ्यौँ। त्यसैले आज म त अन्धकारबाट ज्योतिमा आएँ होइन, अनि मृत्युबाट जीवनमा आएँ। त्यो मृत्युबाट जीवनमा भनेको मृत्यु, बाइबली भाषा मृत्यु भनेको मरिसकेपछि अनन्त अनन्तसम्म नरकमा जानुलाई मृत्यु भन्छ। अब जीवन भनेको मृत्युपछि स्वर्गमा जानुलाई जीवन भन्छ। यो कुरा सबै बुझ्दै गर्दा आज म आँखा खुलेको व्यक्ति, म मृत्युबाट जीवनमा आएको व्यक्ति, संसारको एकदमै आशिषित व्यक्ति, अर्को यही धरतीमै मैले अर्को जन्म पाइहालेँ, सानो सानो स्वर्ग यहीँ भेटाइहालेँ जस्तो मलाई लाग्छ, कतिपटक मैले भन्या पनि छु। त्यसैले मेरो जीवनको परिवर्तन र यो चेन्जेस त कुरै नगर्नुहोस्, अब यो त दिन रात बित्छ, त्यसैले आकाश पातलको फरक भएको छ।
1: पास्टरज्यू धन्यवाद छ यो कार्यक्रम उज्यालो किरणमा आफ्नो समय दिनुभयो। तपाईँमा जुन खालको ऊर्जा, त्यो उमङ्ग छ, पक्कै पनि त्यो साँचो ईश्वरलाई जुन तपाईँले पहिचान गर्नु भएर उहाँलाई पछ्याउँदै र उहाँको लागि आफ्नो जीवन समर्पण गर्नुभएको कारणले त्यो उत्साह तपाईँले आफ्नो जीवनमा ल्याइरहनु भएको छ र दिन प्रतिदिन त्यो उत्साहित भएर जिइरहनु भएको छ, मैले त्यो देखिरहेको छु। पक्कै पनि आजको कुराकानीबाट हाम्रो श्रोता दर्शकहरूले एउटा आशिष र अनुग्रह प्राप्त गर्नुभयो र उत्साह पाउनुभयो भन्ने मैले विश्वास गरेको छु। कार्यक्रमको अन्तिममा छौँ पास्टरज्यू, केही छुट्टीका कुराहरू छन् भने कृपया प्लिज।
0: मेरो जीवनमा जुन प्रकारले एक दिन चिन्तामा थिएँ, एक दिन अभावमा थिएँ, एक दिन सङ्कटमा थिएँ, एक दिन अन्धकारमा थिएँ, एक दिन संसारमा थिएँ, आज मैले यो सबै कुराबाट आएर मेरो जीवन अर्कै भएको छ होइन, परिवर्तित। सबैलाई म यो भन्न चाहन्छु, क्रिस्चियनिटीमा लाग्नु भनेको धर्म परिवर्तन, जात परिवर्तन, संस्कृति परिवर्तन, अर्को परिवर्तन होइन। क्रिस्चियनिटी हुनु भनेको, इसाई हुनु भनेको एक मात्र ईश्वरलाई मान्नु। सुसमाचार भनेको त्यो सुसमाचार समाचार हो जो समाचारले स्वर्ग पुर्याउँछ मान्छेलाई, अरू कुनै पनि समाचारले स्वर्ग पुर्याउँदैन। कुनै पनि शुभ खबरले स्वर्ग पुर्याउँदैन। सुसमाचार येशु आउनुभयो, मुक्तिदाता बनेर ईश्वर येशु पनि आउनुभयो, हाम्रा पापहरू मर्नुभयो, मरिसकेपछि गाडिनुभयो, तिन दिनपछि मृत्युलाई जितेर उठ्नुभयो, मृत्युपछि के हुन्छ बताउनुभयो, उहाँ फेरि उडेर जानुभएको छ, उचालिएर फेरि न्याय गर्न आउँदै हुनुहुन्छ। यो विषय गर्नु योभन्दा ठुलो काम केही पनि छैन। त्यसैले म सबै आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई म भन्न चाहन्छु, हुन सक्छ भने जीवनमा जसरी पनि यसोको नाममा पश्चाताप, पापको पश्चाताप गर्नुहोला प्लिज। यसमा कुनै न मैले केही पाउँछु न हजुरले केही पाउनुहुन्छ, हजुरहरूले पाउने कुरा मुक्ति, उद्धार, अनन्त जीवन हो यदि विश्वास गर्नुहुन्छ भने। विश्वास गर्नु भने केही आपत्ति छैन, मृत्युपछि नरकमा गइन्छ, यति कुरा कन्फर्म हो, 100% म 100% मेरो तर्फबाट भन्छु। त्यसैले सबैलाई म विन्ती गर्छु, श्रोताजन दर्शकवृन्द सबैलाई म भन्छु, अनि म जस्तो मूर्ख तुच्छ अयोग्य अज्ञानी व्यक्तिले पनि जुन ईश्वरीय कृपामा जुन यो कुरा मेरो मनबाट आउँछ, यो कुरालाई यो प्रवचनशैली बोलेको भन्दा पनि यो ईश्वर श्रेष्ठ ईश्वरीय ज्ञानको निचोड बोलेको भनेर मानिलिदिनुहोला, र मैले भनेको कुरा अझै अध्ययन गर्नुहोला। अहिले त अध्ययनका सबै उ छ होइन, त्यस सबैलाई म भन्न चाहन्छु, ईश्वर चाहिँ जो ईश्वर हामीले मानेका छौँ त्यो ईश्वर सत्य ईश्वर हो कि होइन, के अरे सबै अध्ययन गर्नुहोला, पढ्नुहोला, यसको निचोडमा पढ्न नभएपछि निचोडमा यही कुरा विश्वास गर्नुहोला कि ईश्वर एक मात्र हुनुहुन्छ, उहाँ यसो भनेर आउनुभयो, उहाँमा विश्वास बिना स्वर्ग गइँदैन, अरू कुनै धर्म कर्महरू यो राइटनेस आर वेस्ट रियाक्ट फर मी भनेर ईश्वरले भन्नु, तर धर्म कार्यहरू त मेरो निम्ति घर पोछा लाउने जोत्रा भन्दा पनि फोर्छन् भनेर ईश्वरले भन्नुभयो। त्यस कारण धर्म कर्म गरेर स्वर्गै पुग्ला भनेर नचिताउनुहोस्, यो असम्भव असल प्रयास तर असम्भव प्रयास हो, येशुमा सिधै सजिलै स्वर्ग गइन्छ, त्यहाँ सबैले मेरो दिने यही उपहार छ भन्ने यही सन्देश छ, अनि हामी सबै मृत्युपछि स्वर्ग जानुपर्छ, स्वर्ग जानलाई येशु बिना सम्भव छैन, यही म विन्ती गर्छु, सिक्नु होला बुझ्नु होला यही अनुरोध छ।
1: हजुर धन्यवाद पास्टरज्यू यो समय दिनुभएको लागि। आदरणीय श्रोता कार्यक्रम उज्यालो किरणमा आज हामीसँग हुनुहुन्थ्यो नेपाल सुसमाचार मण्डली नेपालगञ्जका सिनियर पास्टर प्रवचन साईज्यू। आफ्नो प्रतिक्रिया, आफ्नो प्रश्न, जिज्ञासा सोध्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर 98 68 55 33 39 तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। हवस् त आजका लागि कार्यक्रम उज्यालो किरणको यो श्रृङ्खलाबाट हामी सबैलाई एकैसाथ बिदा दिनुहोस्, हामी फेरि उपस्थित हुने नै छौँ। हवस् त जय मसीह।
0: जय मसीह। नमस्ते।

रेडियो छिमेकी तपाईँ सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद भन्दछ। सर्वाधिक पढिने आजको वचन दैनिक उपासना पुस्तिका तपाईँ सबैको लागि उपहार स्वरूप निःशुल्क उपलब्ध छ।

0: यो हो रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
4: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।

0: सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: Scripture teaches, consider it pure joy, my brothers, when you face trials of many kinds. That's James 1 verse 2.
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: साहसपूर्वक प्रार्थना गर्नुहोस्। चौथो भाग चैमसी आज सोमबार सेप्टेम्बर 14 तारिक भदौ 29 गते। आजको बाइबल खण्ड यहोशूको पुस्तक 10 अध्यायको 12 र 13 पदबाट रहेको छ र यहाँसरी लेखेको छ। यहोशूले भने, हे सूर्य त अडिरह, सूर्य आकाशमण्डलको बीचमा अडिरह्यो। परमेश्वरले भन्नुभयो, मलाई पुकार र म तिमीलाई जवाफ दिनेछु र तिमीलाई नजानेका महान र शक्तिशाली कुराहरू देखाउनेछु। यो कुरा तपाईँले यर्मियाको पुस्तक 33 अध्यायको 3 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले परमेश्वरलाई ठुला कुराहरूका साथै साना कुराहरूको लागि पनि पुकार्नुपर्छ। यहोशूको सेना 5 शत्रु सेनाहरूको संयुक्त शक्तिसँग लडिरहेको थियो र उनले जित्दै थिए, तर उनको समय सकिँदै थियो र उनलाई दिनको थप उज्यालो चाहिएको थियो। त्यसैले उनले यस्तो काम गरे जुन इतिहासमा कसैले पनि पहिले कहिले गरेको थिएन। परमप्रभुले यमोरीहरूलाई इजरायलीहरूका हातमा सुम्पनु भएको दिन यहोशूले परमप्रभुसँग इजरायलीहरूको उपस्थितिमा भने, हे सूर्य त अडिरह, जाति शत्रुमाथि प्रतिशोध नलिउन्जेल सूर्य र चन्द्र थामिए। यो कुरोको लेख यासारको पुस्तकमा पनि छ। सूर्य आकाशमण्डलको बीचमा अडिरह्यो र दिनभरि नै अस्ताउनलाई आतुरी गरेन। परमप्रभुले मानिसको कुरा सुन्नुभयो। त्यो दिन जस्तो उहिले र पछि कहिले भएन। अवश्य इजरायलीहरूका निम्ति परमप्रभुले युद्ध गर्नुभयो। यो कुरा तपाईँले यहोशूको पुस्तक 10 अध्यायको 12 14 पदसम्म हेर्न सक्नुहुन्छ। 5 राजाहरूसँग लडिरहेका यहोशू जस्तै तपाईँ पनि निराशा, रोग, हताशा, पराजय र मृत्युसँग लडिरहनु भएको हुन सक्छ। प्रार्थनामा प्रतिउत्तर दिनुहोस्। इमानदार, निरन्तर र साहसी प्रार्थना। तपाईँ परमेश्वरको परिवारको सदस्य हुनुहुन्छ। तपाईँ उहाँ कहाँ बिरानो व्यक्तिको रूपमा होइन, तर उत्तराधिकारीको रूपमा आउन सक्नुहुन्छ। उहाँको सिंहासनमा साहसपूर्वक आउन सक्नुहुन्छ। यो कुरा तपाईँले हिब्रूको पुस्तक 4 अध्यायको 16 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले के हासिल गर्नु भएको छ भन्ने कुराको कारण होइन, तर ख्रिस्टले तपाईँको लागि जे गर्नु भएको छ त्यसको कारण आफ्ना बिन्तीहरू आग्रहपूर्वक प्रकट गर्नुहोस्। यो कुरा तपाईँले फिलिपीको पुस्तक 4 अध्यायको 6 पदमा हेर्न सक्नुहुन्छ। ख्रिस्टले तपाईँको लागि आफ्नो रगत बगाउनु भएको हुनाले तपाईँले इच्छित परिणामहरू प्राप्त गर्नुहुनेछ भन्ने थाहा पाउँदै तपाईँले निर्धक्क भई परमेश्वरको सामु आफ्नो हृदय पोखाउन सक्नुहुन्छ र साहसपूर्वक प्रार्थना गर्न सक्नुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082408470।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: खुल्यो
6: होइन हो, के खुल्यो हजुर?
5: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
6: ओहो, हो र?
5: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र ट्रेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घन्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 97479-17-23, 98139-54-72।
5: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईको सेवामा समर्पित।
8: तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्जमा।

0: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
1: आ, पर्दैन आमा, त्यहीँ पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झे, सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: This is Radio Chimiki, 107.2 MHz.
1: हरेक शनिबार र आइतबार बिहान 10 बजे सुन्न नभुल्नुहोला भाषाको सन्देश कार्यक्रम डाक्टर वरिष्ठ पास्टर सिमोन पाण्डेज्यूबाट।

नमस्कार श्रोता मित्र, क्रिस्टियन आध्यात्मिक कार्यक्रम वे द पाठशालामा यहाँहरू सबैलाई हार्दिक स्वागत छ। यो सुन्दर समयमा यसरी तपाईँलाई रेडियो मार्फत भेट्न पाउँदा धेरै खुसी लागेको छ। हामी आशा गर्दछौँ कि यो कार्यक्रम सुनेर यहाँहरूले जीवनमा धेरै आशिष प्राप्त गरिरहनु भएको छ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: यो आत्मिक गीतपछि फेरि पनि कार्यक्रममा स्वागत भन्दै अबको प्रस्तुति रहेको छ पवित्र धर्मशास्त्रबाट हृदयस्पर्शी सन्देश।
1: पुरानो नियम सर्वेक्षण भाग 37।
2: परमेश्वरको पवित्र वचन अध्ययनमा स्वागत छ। यो अध्ययन पुस्तकहरूको पुस्तक बाइबलको सर्वेक्षण हो। त्यहाँ भावार्थ छ जसमा सर्वेक्षण सम्पूर्ण बाइबलको परिचय अनि अवलोकन हो। हाम्रो सर्वेक्षण उत्पत्तिको पुस्तकसित आरम्भ भएर अहिले पहिलो अनि दोस्रो सामुएलको इतिहास पुस्तकहरूमा आइपुगेको छ। सामुएलको पुस्तकमा हामीले दाऊदलाई भेट्यौं, जुन मानिस परमेश्वरको मनले खाएको मानिस थिए, जो परमेश्वरको सारा इच्छा पूरा गर्न जोस साथ चाहन्थे। हामीले देख्यौं यस धार्मिक मानिस पापमा लड्यो अनि तिनको जीवन हाम्रो निम्ति चेतावनी साथै उदाहरण बन्यो। पुरानो नियमको ऐतिहासिक साहित्य तीन श्रेणीमा विभक्त छ। सर्वप्रथम त्यहाँ रूपकात्मक इतिहास पुस्तकहरू, यहोशू न्यायकर्ता अनि रूथ। आखिरी तीन इतिहास पुस्तकहरू बन्धुवाईमा पठाइएको इतिहास पुस्तकहरूको रूपमा वर्गीकृत गरिएको छ। एज्रा, नहेमे अनि एस्तर, ती दुई वर्गीकरणहरूमाझ छ ऐतिहासिक पुस्तकहरू राज्य साहित्य ऐतिहासिक पुस्तकहरू बुझिन्छ। सामुएल, राजाहरू अनि इतिहासको पुस्तकहरू, अहिले हामीले तिनीहरूतिर बढिरहेछौँ। जसै हामी सामुएलको पुस्तकहरू सर्वेक्षण गर्छौँ, हामी एक अति महत्वपूर्ण चरित्र भेट्छौँ बाइबलमा। त्यहाँ अनेकौं बाइबल चरित्रहरू छन्, तिनीहरू मुख्य चरित्रहरू। जब तपाईँले देख्नुहुन्छ कि दाऊदको जीवनको प्रेरणात्मक वर्णनको लागि कति धेरै ठाउँ दिइएको छ, तपाईँले मान्नुहुनेछ कि दाऊद ती चरित्रहरूमध्ये एक हो। पहिलो सामुएलको आधा अनि दोस्रो सामुएल सबैले हामीलाई यस मानिस दाऊदको विषयमा बताउँदछ। दाऊदले झण्डै आधा जति भजन सङ्ग्रह लेखे। दाऊदद्वारा लिखित ती भजनहरूले पनि यस महान व्यक्तिको जीवनको भित्रको अन्तर्दृष्टि दिँदछ। शास्त्रमा तिनको कहानीको लागि दिएको ठाउँको रकमको नापबाट दाऊद निसङ्कोच बाइबलमा परमेश्वरको महान व्यक्तिहरूमा एक थिए। हामीले कतिपय अध्यायहरू दाऊदको जीवनमा विचार गर्यौं। हामीले विचार गर्यौं जब दाऊद गोठालो केटो थिए। हामीले संगीतकार दाऊदलाई विचार गर्यौं, दाऊद योद्धा, दाऊद सेनापति, दाऊद भगौडा अनि आखिरमा दाऊद राजा। तर जसै दोस्रो सामुएल 11 अध्याय भेट्छौं, हामी यस मानिसको जीवनमा लामो अध्यारो अध्याय विचार्न थाल्छौं। बाइबलले हामीलाई प्रतिवेदन दिँदछ, त्यो दाऊदको जीवनको अन्धकार अध्यायको सुस्पष्ट बेहोरा दिँदछ। हामीले होसियार साथ दाऊद पापी विचार गर्नुपर्छ। जसै हाम्रो गत बैठकमा दाऊदमा पापी दाऊद विचार गर्यौं, हामीले प्रश्न गर्यौं, कसरी वास्तवमा परमेश्वरको मनले खाएको यस मानिस, जो परमेश्वरको सारा इच्छा पालन गर्न लालायित थिए, वास्तवमा अति धार्मिक मानिस लड्न सके जसरी तिनी लडे। हामीले केही दाऊदको पापको चरित्र विचार गर्यौं। शास्त्रले त्यस पापमाथि चुना दल्ने झमट गर्दैन। दाऊदको पाप एकदमै जानीबुझी हत्या अनि व्यभिचारको रूपमा थियो। दाऊदले उरियाको निष्ठाप्रति धोका गर्यो। दाऊदले उरियाको पत्नी लगे अनि उरियाको हत्या गरिदिए। हामीले दाऊदको पापको चरित्र विचार गर्यौं अनि देख्यौं त्यो दाऊदको पाप वास्तवमा थियो। हामीले तिनको पापको कारण पनि विचार गर्यौं, कसरी यस परमेश्वरको मानिसले पाप गर्यो। हामीले हेर्यौं कि दाऊदले पाप गरे कारण दाऊद मान्छे थिए अनि पाप गर्न नसक्ने मानिस कोही पनि छैन। दाऊदले पाप गरे किनकि तिनी परमेश्वरको इच्छाबाट पर हटे अनि यस कारणले पनि दाऊदले पाप गरे किनकि तिनी तिनको सफलताको शिखरमा थिए, भरपूर थिए तिनी। तपाईँलाई ती व्यवस्थाको पुस्तकको सारा चेतावनीहरू याद छ। जब तिमीहरू त्यो भूमिभित्र हुन्छौ अनि जब तिमीहरू भरपूर हुन्छौ, त्यो होसियार हुने समय हो, त्यो प्रभुमा दरिलो हुने समय हो, किनकि त्यहाँ जहाँ तिमीहरू साह्रै नाजुक हुन्छौ। दाऊद नाजुक थिए किनकि दाऊद भरपूर थिए, पापको शक्तिले तिनलाई तल झार्यो। यद्यपि परमेश्वरले तिनलाई क्षमा दिनुभयो, हामीले दाऊदको पापको परिणाम पनि विचार गर्यौं। जब तपाईँले दोस्रो सामुएल 11 अध्यायदेखि 18सम्ममा दाऊदको पापको कहानी पढ्नुहुन्छ, तपाईँले मान्नुहुनेछ कि तपाईँले मुख्यत दाऊदको पापको परिणामहरूको विषयमा पढिरहनु भएको छ। जसै तपाईँले दाऊदको पापको परिणामको कहानी पढ्नुहुन्छ, तपाईँले दाऊदले त्यस समय देखाएको महानता भन्दा ज्यादा अन्य केही देख्नुहुने छैन। मेरो मतलब यो होइन कि दाऊदले पाप गर्यो कारण तिनी महान हुन्, अर्थात् पाप गरेको कारण तिनी महान हुन्। जसै तपाईँले दाऊदको पापको कहानी अध्ययन गर्नुहुन्छ, तपाईँले यो हेर्न पर्छ अनि खास गरी तिनको पापको परिणाम। यस समय तिनको जीवनमा पापको सामन अर्थात् पापको सामना गरेको बाटोले दाऊदले तिनको महानता देखाए अनि तिनको पापप्रति प्रतिक्रिया देखाएको बाटोले। यो बाइबल सर्वेक्षणको मेरो एक उद्देश्य हो, सहसम्बन्ध। मैले सुरुमा भने, जब मैले यस अध्ययन पाठ्यक्रमको परिचय दिइरहेको थिएँ, अरूमध्ये मेरो एक उद्देश्य बाइबलका पुस्तकहरू कसरी एक अर्कासित सम्बन्धित छ त्यो देखाउनु थियो, वा बाइबलको एकत्व देखाउनु। बाइबल सर्वेक्षणबारे उत्तेजित पार्ने एउटा कुरा यो पत्तो लगाउनु कि कसरी बाइबलका पुस्तकहरू परस्पर सम्बन्धित छ वा कसरी तिनीहरू एकसाथ मिल्छ। उदाहरणको लागि ऐतिहासिक पुस्तकहरू सर्वेक्षण गरेपछि जब तपाईँले भविष्यवक्ताहरूलाई भेट्नुहुन्छ तपाईँले बुझ्नुहुनेछ कि तपाईँले अघिबाटै ऐतिहासिक सन्दर्भ पाइसक्नु भएको छ जसमा यी महान भविष्यवक्ताहरू जिए, प्रचार गरे, दुःख भोगे अनि मरे। ऐतिहासिक साहित्यले तपाईँलाई बाइबलको एक महान पुस्तक भजन सङ्ग्रह बुझ्नलाई पनि इक्विप गर्छ। इतिहास पुस्तकहरूले भजन सङ्ग्रहमाथि ऐतिहासिक उद्देश्य दिँदछ, खास गरी दाउदको भजन सङ्ग्रह। यस ऐतिहासिक साहित्यले हामीहरूलाई दाउदको जीवनको विषयमा जानकारी दिँदछ जसले तपाईँलाई दाउदको भजन सङ्ग्रह बुझ्नलाई सहायता गर्नेछ। दाउदको भजन अनि दोस्रो सामुएल 11-18 सुन्दर प्रकारले एकसाथ आउँदछ। तर विशेष गरी भजन सङ्ग्रहमा त्यो तिनको जीवनको अवधिमा लेखिएको थियो त्यो तपाईँले दाउदको महानता बुझ्नुहुनेछ, यहाँसम्म कि तिनको जीवनको असफलताको समयमा पनि। यो हो जसै तपाईँ भजन सङ्ग्रह पाउनुहुन्छ जो दाउदले तिनको पापको परिणामको सामना गरिरहेको बेला लेखेको थियो। तपाईँले बुझ्नुहुनेछ मेरो मतलब के हो जब म भन्छु दाउदले तिनको पापको परिणामको प्रतिक्रिया जनाउँदा भन्दा ज्यादा अरू बेला तिनको महानता देखाएनन्। उदाहरणको लागि भजन सङ्ग्रह 55 त्यस समय लेखिएको थियो जति बेला दाउदले खबर पाए कि तिनको भरोसेदार मित्र अनि सल्लाहकार अहितोपेलले दाउदको आफ्नै छोरो अफसालोमलाई सल्लाह दियो, जसले जितेको यरुसलेमको अग्लो स्थानमा पाल टाँगे इसरायलीहरूले देख्ने गरी तिनका बाबुका उपपत्नीहरूलाई बलात्कार गर्यो। तपाईँलाई कस्तो लाग्छ तपाईँको प्रिय मित्रले तपाईँको छोरालाई तपाईँको पत्नीलाई बलात्कार गर्नु लगायो भने, अर्थात् लगायो भन्ने खबर तपाईँले पाउनुभयो भने। त्यो थियो वातावरण जसमा दाउदले भजन 55 लेखे। जब त्यस प्रकारको पृष्ठभूमिसित जानकारीसित भजन 55 पढ्नुहुन्छ तपाईँले यो बुझ्नुहुनेछ। यही समयमा याद गर्नुहोस् दाउदले भजन 23 पनि लेखे अनि भने, परमप्रभु मेरो गोठाला हुनुहुन्छ, मलाई केहीको खाँचो हुँदैन, मेरो सुखचैनको पानी छ, मेरो कचौरा भरेर पोखिन्छ, म कुनै खतरादेखि डराउने छैन। भजन 23 लेख्ने मानिसले सारा जीवन खोलाको छेउमा सानो सेतो भेडासित बसेर बिताएन, तिनी समस्या नझेलेको मानिस थिएन। दाउदको समस्या असाधारण थियो। भजन 55 दाउदले तपाईँलाई तिनको भावनात्मक स्थितिबारे बताउँछन्। मेरो मनले मभित्र ज्यादै कष्ट पाएको छ र मृत्युको डर ममाथि आइलागेको छ र त्रासले मलाई व्याकुल पारेको छ। तर तिनको जीवनमा भएको त्यो सारा कुराहरूको त्रासको विचारमा पनि दाउद भन्छन्, तेरो भारी परमप्रभुमा राख र उहाँले तँलाई सम्हाल्नुहुनेछ। मलाई जस्तै, म यो सारा भारी परमप्रभुमाथि राख्नेछु। बिहान बेलुकी दिउँसो र राति प्रार्थनामा म यो उहाँमा राख्नेछु अनि म जान्दछु उहाँले मलाई माथि उठाउनुहुनेछ। तेरो भारी परमप्रभुमा राख, चाहे त्यो जेसुकै होस् अनि उहाँले तँलाई सम्हाल्नुहुनेछ। त्यसले तपाईँलाई दाउदको महानता देखाउँछ। भजन 55 तिनको जीवनको असफलता अनि तिनको असफलताको परिणामहरू मध्ये एक अति त्रासदी अवस्थामा दाउदले हामीलाई देखाउँछन् कि कसरी सफलता साथ असफल हुनु। त्यस भजनमा दाउद भन्छन्, यदि यो मलाई तुच्छ ठान्ने शत्रु भए त म सहन सक्थेँ, तर त चाहिँ त समानको मानिस, मेरो साथी र मेरो परम मित्र थिइस्। हामी आपसमा राम्रा राम्रा सल्लाह गर्थ्यौँ। हामी परमेश्वरको भवनमा भिडहरू साथै हिँड्थ्यौँ। अहितोपेल दाउदको पिता जस्तै थियो। जब दाउदले त्यस मानिसबाट धोका पाएको खबर पाए जो तिनको पिता जस्तो थियो अनि त्यो डरलाग्दो अत्याचारको आदेश थियो, अर्थात् आदेश दियो, तब दाउदले यो भजन 55 लेखेका थिए। दोस्रो सामुएल 11-18 दृश्य चित्रको अन्तसम्म अफसालोमले यरुसलेम पतन गर्यो अनि दाउदलाई वापस त्यो उजाड स्थानतिर खेदिदियो जुन स्थानमा तिनी जवान हुँदा भगौडा भएर गएका थिए। यो त्यस समय थियो जसै दाउद त्यस उजाड स्थानमा भागेर गएका थिए। सिमीले दाउदलाई सरापियो। दाउदको सेनापतिले भन्यो, मलाई गएर त्यो मरेको कुकुरको शिर उडाउन दिन हवस्, त्यसले तपाईँलाई सराप्नु हुँदैन। दाउदले भने, त्यसलाई सराप्नु देऊ, सम्भवत परमेश्वरले मलाई सराप्नु भन्नुभएको छ त्यसलाई, मैले यो पाउनुपर्छ र त्यसलाई सराप्नु देऊ। जसै दाउद यरुसलेमबाट बाहिर खेदिए तिनले भजन 3 लेखे। यहाँ दाउद केही यस प्रकार भन्छन्, सारा संसार मेरो विरुद्धमा छ, मेरो प्राणको विषयमा यसो भन्नेहरू धेरै छन्, त्यसको निम्ति उद्धार परमेश्वरमा छैन। सिमीले त्यसो भनिरहेको थियो जब उसले दाउदलाई सराप्दै ढुङ्गा हानिरहेको थियो। तर भजन 3 दाउद भन्छन्, अनि यहाँ जहाँ दाउदले तिनी धार्मिक मानिस हुन् भन्ने कुरा देखाउँछन्, तर हे परमप्रभु, तपाईँ मेरो वरिपरि ढाल हुनुहुन्छ, मेरो गौरव र मेरो शिर ठाडो गराउने तपाईँ नै हुनुहुन्छ। म ठूलो स्वरले परमप्रभुमा पुकारा गर्छु र उहाँले आफ्नो पवित्र डाँडाबाट मलाई जवाब दिनुहुनेछ र म पल्टेँ र निदाएँ, म उठेँ किनकि परमप्रभुले मलाई सम्हाल्नुभयो। जब दाउदले पछि फर्केर तिनको विगततिर हेर्छन्, दाउदले तिनको पथमा अद्भुत माइलखुट्टी देख्न सक्छन्। विगतका ती प्रार्थनाका जवाबहरूलाई फर्केर हेर्दा दाउदले निश्चयता पाए अनि वर्तमानमा परमेश्वरमा भरोसा गर्नु अनि भविष्यको लागि परमेश्वरमा भरोसा पर्नुलाई। भजन 4 दाउदले हामीलाई केही कुरा भन्छन्, त्यो पनि तिनको जीवनको यस अवधिमा मिल्छ। दाउदले हामीलाई भन्छन्, यदि हाम्रो भावनात्मक स्थिति पीडित हुन्छ भने हामी सुत्न सक्दैनौँ। कति समय तपाईँ सुत्न सक्नुहुन्न किनकि तपाईँले ठूलो निर्णय लिन पर्ने हुन्छ, त्यहाँ सठिक कुरो गर्नु उल्झिएको हुन्छ। तिनले हामीलाई भन्छन्, आधा रातमा जब तिनी सुत्न सक्दैनन् अनि सायद यो तिनको जीवनको अवधिमा हृदयमा सङ्कल्प गर्छन्। तिनको सङ्कल्प यो थियो, म धार्मिकताको बलिदान चढाउनेछु अनि मेरो भरोसा परमप्रभुमा राख्नेछु। जे ठिक छ म त्यो गर्नेछु। मैले गर्न पर्ने हरेक ठिक बलिदान म चढाउनेछु अनि म परमेश्वरमा भरोसा गर्नेछु। दाउद भन्छन्, ठिक गर्नलाई तिनको कारण तिनी मानिसहरूबाट घेरिएका थिए, जसहरूले भनिरहेका थिए, कसले हामीलाई असल कुरो देखाउला। हामीहरू सबै मानिसहरूबाट घेरिएका छौँ, जसहरूले कसैलाई खोजिरहेछन्, जसले ठिक कुरो गर्छ, लाभकर कुरो होइन। जब तिनीहरूले कसैले ठिक कुरा गरेको देख्छन्, त्यो साँच्चै तिनीहरूलाई हरेक कुरा मूल्यवान हुन्छ। तिनीहरू महानतम धन्य अनि तिनीहरूले जे देख्छन् त्यसबाट परमेश्वरलाई सङ्केत गर्दछन्। भजन 4 दाउदको सङ्कल्प धार्मिकताको बलि चढाउने अनि परमेश्वरमा तिनको भरोसा राख्ने थियो। तब दाउदले शान्ति पाउन सके अनि सुत्न सके। विद्वानहरू विश्वास गर्छन् कि भजन 4 पनि दाउदले तिनको पापको परिणामहरूको सामना गरिरहेको बेला लेखेका थिए। भजन 32 दाउदले तिनको पाप स्वीकार पश्चाताप अनि तिनले गरेको क्षमादानको बारेमा हामीलाई बताउँछन्। जब हामीले 2 Samuel 11:18 ऐतिहासिक परिदृश्य विचार गर्यौँ, हामीले देख्यौँ कि वर्षभरि दाउदले तिनको पाप ढाकेर राखे। त्यो तिनको जीवनको दुखी वर्ष हुन गयो। हामी मानिन सक्छौँ कि त्यस सालभरि दाउदले प्रार्थना गरेन, त्यस सालभरि दाउदले प्रचार गरेन, दाउदले परमेश्वरको स्तुति गरेन अनि तिनको महान लेबी सङ्गीत वादक दल अनि गायन दललाई त्यस सारा वर्ष डोर्याएन। सम्भवत त्यस सारा वर्षभरि दाउद त्यस आराधनाको पालमा गएन। यद्यपि यसो गर्नु तिनको निम्ति अर्थात् तिनको प्रतिदिनको प्रचलन थियो। आत्मिकी रूपमा दाउद शक्तिहीन भएका थिए अनि राजाको रूपमा तिनको शासन गर्ने क्षमता टुटेको थियो। एकपल्ट मैले बुट्टे चित्र देखेँ, त्यो सेतो घोडामाथि नाइट बसेको थियो। चित्रको मुनि यो शीर्षक थियो, मसित 1000 मानिसको शक्ति छ किनकि मेरो हृदय शुद्ध छ। त्यसको बात पनि सत्य हो। जब धार्मिक मानिसको जीवनमा पाप हुन्छ, त्यस मानिस आत्मिकी रूपमा शक्तिहीन हुन्छ अनि उसको नेतृत्व टुट्दछ। उसको गोठाले लौरो भाँचिन्छ। ऊ परमेश्वरको जनहरूको अगुवाको रूपमा परमेश्वरको सेवा गर्नु शक्तिहीन हुन्छ किनकि धार्मिक अगुवाहरूले उदाहरणबाट अगुवाई गर्दछन्। तिनको छुपाएको अवधिमा दाउदले ती सबको अनुभव गरिरहेका थिए। तर जब ती साहसी भविष्यवक्ता नाथानले दाउदलाई दोष लगाए अनि दाउदलाई तिनको पापसित सम्मुख गरे, त्यसपछि दाउदले हामीलाई देखाउँदछन् कि कसरी सफलतापूर्ण साथ असफल हुनु। दाउदले भजन सङ्ग्रह 32 हामीलाई त्यो पाप स्वीकार अनि पश्चातापको फलको अनुभवबारे बताउँछन्। कसैले भने आत्मिक अनुभव विषयमा महत्त्वपूर्ण कुरा अनुभवको विस्तृत वर्णन होइन। बाइबलमा हेर्नुहोस्, परमेश्वरको महान जनहरूको कस्तो आत्मिक अनुभवहरू छ। तिनीहरूको अनुभवहरूको विस्तृत वर्णन साह्रै महान छ। तिनीहरूको अनुभवहरूको विस्तृत वर्णन अति भिन्न छ। तर यो याद गर्नुहोस्, तिनीहरूको अनुभवहरूको परिणाम धेरै समानान्तर तिनीहरू धेरै समान छ। भजन 32 दाउदले हामीलाई तिनको पाप स्वीकार अनि पश्चातापको अनुभवबारे बताइरहेछन्। दाउदले यसलाई यसरी राख्दछन्, दोष क्षमा भएकाहरूलाई के हुन्छ? जब पापहरू ढाकिन्छ तब कस्तो आनन्द हुन्छ? जसको अधर्मको लेखा परमप्रभुले राख्नुहुन्न तिनीहरूको आराम कस्तो हुन्छ? जब म चुप लागेँ तब मेरा हड्डीहरू दिनभरिको मेरो कङ्कला शब्दले गर्दा मकिए, किनकि दिन रात तपाईँको बाहुलीको भार ममाथि रह्यो। मेरो शरीरको पानी त ग्रीष्मको खरडीमा परिवर्तन भयो। मैले आफ्नो पाप तपाईँमा प्रकट गरेँ र मेरो अधर्म मैले लुकाएको छैन। मैले भने म आफ्ना अपराध परमप्रभुको सामने स्वीकार गर्नेछु र तपाईँले मेरो पापको अधर्म क्षमा अर्थात् मेरो पापको अधर्म क्षमा गर्नुभयो। भजन सङ्ग्रह 32 दाउदले के भनिरहेछन् भने, मेरो पाप स्वीकार र पश्चातापको पहिलो अनुभव थियो दोषको अनुपस्थिति। क्षमादानको आशिष त्यो मैले अनुभव गरेँ जब मैले पाप स्वीकारेँ अनि पश्चाताप गरेँ अनि प्रत्येकको लागि त्यस्तो हो। त्यो धार्मिक प्रार्थना हो। त्यसले धार्मिक मानिसले पाप गर्न सक्छ भन्ने सङ्केत गर्छ। निश्चय गर्छ धर्मशास्त्रमा कुनै कुरो यस्तो छैन जसले धार्मिक मानिसले पाप गर्न सक्दैन भन्छ, वा तपाईँ साह्रै धर्मी हुनुहुन्छ र पाप गर्नदेखि टाढा हुनुहुन्छ। पापको चेतावनी यसकारण म खडा छु भन्ने जसले विचार गर्दछ त्यो होसियार रहोस्, नत्र त त्यो लड्छ। पहिला कोरिन्थी 10:12, जुन विश्वासीले आफूले पाप गर्दिन भनी सोच्छ अत्यन्तै नाजुक हुन्छ। भजन 32 दाऊद भनिरहेछ, जब मैले पश्चाताप गर्न अस्वीकार गरेँ, जब मैले स्वीकार गर्न इन्कार गरेँ वा मेरो पाप मानिलिनु इन्कार गरेँ, म नीच दुखी थिएँ, म शरीरमा बिमार थिएँ, मेरो हृदयमा अनि आत्मामा दोषले वास्तवमा मेरो शरीरमा बिमार पार्यो। यदि तपाईँले भजन सङ्ग्रह होसियारसित पढ्नुभयो भने तपाईँले यसो भनिएको देख्नुहुन्छ, तर दाऊद लगातार भन्छन्, जब मैले मेरा पापहरू स्वीकार गरेँ हरेक कुरा बदलियो। पाप स्वीकार दुई शब्दहरूले बनिएको छ जसको मतलब समानता बोल्नु। पाप स्वीकारको लागि शब्द नयाँ नियममा होमोलेगेओ छ। होमोको अर्थ समानता, लेगेओ मतलब भन्नु, र पाप स्वीकारको मतलब समानता भन्नु हो। यसको साधारण अर्थ तपाईँ परमेश्वरसित सहमत हुनु, त्यो हो पाप स्वीकार। अब दाऊद भन्छ, जब मैले त्यसो गरेँ अहो कस्तो खुसी, कस्तो आनन्द, कस्तो आराम पाएँ, अनि त्यो क्षमादानको आशिष धार्मिकहरूले गर्न पाउन अर्थात् धार्मिकहरूले गर्न पर्ने प्रार्थना हो। तपाईँले कहिले आफैलाई यो प्रश्न गर्नुभएको छ, तपाईँका पापहरू क्षमा भयो भने तपाईँ कसरी जान्नुहुन्छ? कतिले भन्छन् बाइबलले भन्छ, यसैले तपाईँ जान्नुहुन्छ। बाइबलले भन्छ म यो विश्वास गर्छु, त्यसले यो स्थिर गर्छ। बाइबलले यो भन्छ, यदि मैले यो शङ्का गरेँ भने त्यसले यसलाई अस्थिर गर्छ। त्यहाँ भावार्थ छ जसमा तपाईँले साँच्चै जान्नुहुन्छ कि तपाईँको पापहरू क्षमा भयो, किनकि बाइबलले यो भन्छ अनि तपाईँले यो विश्वास गर्नुहुन्छ। तर तपाईँको पापहरू क्षमा भएको छ भनेर जान्ने अर्को तरिका छ, जब परमेश्वरले तपाईँको दोष मेटिदिनुहुन्छ तब तपाईँले तपाईँको पापहरू क्षमा भएको थाहा पाउनुहुन्छ। जब दोष हट्छ, जब तपाईँमा फेरि कुनै दोष रहँदैन, तब तपाईँले तपाईँको पापहरू क्षमा भएछ भनी जान्नुहुन्छ। तर दाऊद जस्तै तपाईँ अनि मसित परिणामहरू हुनेछन्। आज धेरै थेरापिस्टहरू अर्को प्रकारले दोष समस्यासित लेनदेन गर्छन्। उनीहरू यसो भनेर दोष समस्यासित लेनदेन गर्छन्, दोष जस्तो कुनै कुरो छैन, किनकि असल र खराब जस्तो कुनै कुरो नै छैन, तिमीले नगर्न पर्ने कुनै कुरा नै छैन, त्यहाँ यस्तो कुनै कुरो छैन जो तिमीले नगर्नु पर्थ्यो, तिमीले गर्नै नहुने कुनै यस्तो कुरो छैन, त्यहाँ नैतिक सम्पूर्ण छैन। त्यस प्रकारले धेरै लौकिक थेरापिस्टहरू दोषसित लेनदेन गर्ने कोसिस गर्छन्। उनीहरू भन्छन् दोष नानीहरूको लागि हो, किनकि नानीहरूले मात्र मानिसहरूलाई कुराहरू ठिक वा गलत हो भन्न दिन्छन्, अनि कसैले तिमीलाई तिमीले जे गरिरहेछौ त्यो गलत हो भन्न नदेऊ। ती नैतिक मानिसहरूसित साझेदार छौ जसले सोच्छ कि तिमीले गरिरहेका कुराहरू गलत हो अनि त्यसले तिमीलाई दोष अनुभव गर्ने बनाउँछ। ती नैतिक मानिसहरूदेखि टाढा बस, पूर्ण नैतिकता नभएका अनैतिक मानिसहरू भेट अनि तिमीले तिम्रो दोषको समस्या सुल्झाऊ। आज त्यस प्रकारले तिनीहरूको दोषको समस्या सुल्झाउने मानिसहरूदेखि म छक्क पर्छु। धर्मशास्त्रले दोषको समस्यालाई त्यसरी सङ्केत गर्दैन, दाऊदले त्यस प्रकारले सङ्केत गर्दैन। दाऊद भन्छ मसित दोषको समस्या छ किनकि म दोषी छु, मसित दोषको समस्या छ किनकि मैले पाप गरेँ। तपाईँको दोषको समाधान दाऊद हो, त्यो मानिलिनु कि तपाईँ दोषी हुनुहुन्छ, त्यो स्वीकार्नु कि तपाईँले पाप गर्नुभएको छ, त्यस पश्चात तपाईँले समाधानको आशीर्वाद अनुभव गर्नुहुनेछ, तपाईँको दोष मेटिनेछ। त्यो हो तपाईँको दोष समस्याको लागि परमेश्वरको समाधान। भजन 51 दाऊदको पाप स्वीकार हो तिनको पापको। भजन 32 हामीलाई दाऊदको पाप स्वीकारको परिणामबारे बताउँछ। भजन 51 आफै पाप स्वीकार हो, यो अद्भुत भजन हो। भजन 51 हामीलाई झ्याल दिन्छ जसद्वारा हामी दाऊदको महानता देख्न सक्छौँ। भजन 51 हामी यी तीन कुराहरू अवलोकन गर्नुहोस्। सर्वप्रथम अवलोकन गर्नुहोस्, दाऊदले तिनको पापको स्रोतको विषयमा परमेश्वरलाई प्रार्थना गरिरहेछ। तिनले परमेश्वरलाई भनिरहेछ, परमेश्वर मेरो भित्री मानिसमा म के छु त्यस विषयमा तपाईँ चाहनुहुन्छ कि म इमान्दार बनु, मेरो अस्तित्वको गुदीमा त्यस विषयमा म इमान्दार भएको तपाईँ चाहनुहुन्छ। अब मेरो भित्री मानिसको विषयमा मलाई सत्य बताउनुहोस्, मेरो अस्तित्वको गुदीमा। त्यस आवेदनको उत्तरमा परमेश्वरले दाऊदलाई प्रकाश दिनुभयो। तब दाऊदले भनेको तपाईँ सुन्नुहुन्छ, मतिर हेर्नुहोस्, म पापी हुँ, त्यो मेरो समस्या हो, म सदा पापी छु। म जब जवान मानिस थिएँ पापी थिएँ, जब म बालक थिएँ म पापी थिएँ, जब जन्मिँदै पापी थिएँ, मेरी आमाको गर्भमा बनिँदै म पापी थिएँ, मेरो आमाले गर्भधारण गर्दा नै म पापी थिएँ, त्यो मेरो समस्या हो, मेरो अस्तित्वको गुदी बीचमा म पापी छु। परमेश्वरले दाऊदलाई त्यो प्रकाश दिएपछि यो महान आवेदन अवलोकन गर्नुहोस्। यो पाप स्वीकार भजन 51 धेरै आवेदनहरू छन्, तर यो 10 पद अवलोकन गर्नुहोस्। हे परमेश्वर, ममा शुद्ध हृदय सृजनुहोस् र मभित्र स्थिर आत्मा पुनर्जीवित पार्नुहोस्। यस पदमा सृजनु भन्ने शब्द हिब्रूमा 12 हो। 12 अर्थ हो नभएकोबाट केही बनाउनु। सायद तपाईँले हाम्रो उत्पत्तिको अध्ययनमा याद गर्नुभयो होला, उत्पत्ति 1 अनि 2 12 केवल 3 प्रयोग भएको छ। 12 मतलब त्यहाँ केही छैन अनि परमेश्वरले 12 गर्नुभयो, औ त्यसको परिणाम त्यहाँ केही छ। भजन 51:10 जब दाऊदले यो महान आवेदन गरे, तिनले भनिरहेछन्, केही नभएकोबाट केही कुरा बनाउनुहोस्, ममा केही कुरा हाल्नुहोस्, मेरो अस्तित्वको गोदीमा जो म जन्मिँदा त्यहाँ थिएन, वा म घरिघरि पाप गरिरहनेछु। तपाईँले मेरो भित्री मनुष्यत्वमा सृजनाको आश्चर्य कर्म गर्नुहोस्। त्यो मात्र मेरो आशा छ तपाईँलाई महिमा दिने जीवन जिउनलाई। त्यस प्रार्थनाको जवाब हो जसलाई नयाँ नियमले नयाँ जन्म भन्छ। यीशु भन्नुहुन्छ, देहबाट जन्मेको देह हो, तिम्रो हृदयमा अर्को जन्मको आवश्यकता छ भनेकोमा अचम्म नमान। जब प्रेरितहरूले पत्रीहरूमा हामीलाई नयाँ जन्मबारे बताए, नयाँ जन्मलाई तिनीहरूले सृष्टि भने। यदि कुनै मानिस ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो। नयाँ गरी जन्मेका स्त्री तथा पुरुषहरूको हृदयको गुदीमा परमेश्वरले केही कुरा गर्नुभयो। दाऊदसित भविष्यवाणी अन्तर्दृष्टि छ। जब तिनले यो आवेदन यीशुले तिमीले नयाँ गरी जन्मिनै पर्छ भन्नुभएको 1000 पहिले प्रार्थना गरे। दाऊदको पुनरुद्धारको चाहनाको प्रेरणा पनि अवलोकन गर्नुहोस्। तिनी भन्छन्, यदि तपाईँले मलाई पुनरुद्धार गर्नुभए म फेरि गाउनेछु, सिकाउनेछु, म फेरि तपाईँको स्तुति गर्नेछु, पापीहरू तपाईँतिर फर्किनेछन्। याद गर्नुहोस्, दाऊद विराट भक्त मण्डलीको महान प्रचारक थिए। दाऊदले परमेश्वरको वचन मन पराउँथे, दिनरात परमेश्वरको वचन मनन गर्थे। दाऊदले परमेश्वरको वचन प्रचार गर्न, सिकाउन अनि परमेश्वरको वचन गाउन मन पराउँथे। तिनले परमेश्वरको आराधना अगुवाई गर्न मन पराउँथे। अचम्म छैन कि दाऊदमा केही गलत थियो, सो भविष्यवक्ता नाथानलाई याद थियो। सायद दाऊदले वर्षभरि ती कुराहरू गरेन, दाऊदको पुनरुद्धारले तिनलाई फेरि ती सब कुराहरू गर्न सम्भव बनायो। भजन 51 परमेश्वरले तिनको आत्मालाई पुनरुद्धार गर्नुहुनेछ भन्ने कुरामा अनि सारा यी अद्भुत आत्मिक आशिषहरू दिनुहुनेछ भन्ने कुरामा दाऊदको शंका छैन। भजनको अन्तमा साधारण प्रार्थनालाई याद गर्नुहोस्। जब तिनले प्रार्थना गरे, परमेश्वर तपाईँले होम बलि चाहनुहुन्न। दाऊदलाई यो थाहा थियो, दाऊदले सारा पशु भेट हुने पालमा चढाउन सक्थे, तर परमेश्वरले त्यो चाहनुहुन्न भन्ने पनि दाऊदलाई थाहा थियो। धेरै शब्दहरूमा दाऊदले भनिरहेछ, तपाईँले त्यो चाहनुहुन्न, परमेश्वरले मेरो भित्री मनुष्यत्वमा प्रकाश चाहनुहुन्छ, केवल बाहिरी व्यक्तित्व अर्थात् बाहिरी अभिव्यक्ति होइन। परमेश्वरले चूर्ण र पश्चतापी हृदय चाहनुहुन्छ। यसैले दाऊदले भने, मेरो अस्तित्वको गुदीमा मलाई तोड्नुहोस्, मेरो अस्तित्वको गुदीमा मलाई निको पार्नुहोस्, मेरो अस्तित्वको गुदीमा केही कुरा नयाँ सृजनुहोस्, त्यसपछि म तपाईँलाई महिमा दिने जीवन जिउनेछु। श्रोता, यदि तपाईँले पाप गर्नुभयो, पश्चताप गर्नु जान्नुहुन्न भने, अनि यदि तपाईँको आत्मामा नयाँ सृष्टिको दरकार छ भने, अनि यो पुनरुद्धार कसरी ल्याउनु सो थाहा छैन भने, भजन संग्रह 51 आउनुहोस् अनि भजन 51 तपाईँको पाप स्वीकारको प्रार्थना हुन दिनहोस् अनि पश्चाताप तपाईँले तपाईँको पाप स्वीकार र पश्चातापको सुन्दर कार्य गर्नुहुनेछ। यस अध्ययनबाट प्रभुले तपाईँलाई धेरै मात्रामा आशिष दिउन्।
0: अहिले यहाँहरूले भर्खरै सुन्नुभयो पवित्र धर्मशास्त्रबाट आत्मिक सन्देश। यहाँहरूलाई यो कार्यक्रम कस्तो लाग्यो? कुनै सुझाव, सल्लाह अनि प्रतिक्रियाहरू भएको खण्डमा हामीलाई अवश्य लेख्नुहोस्। साथै यदि तपाईँ अध्ययन सहायक पुस्तिका पनि प्राप्त गर्न चाहनुहुन्छ भने पत्रचारको ठेगाना समेत उपलब्ध गराउन सक्नुहुन्छ। हाम्रो ठेगाना यस प्रकार रहेको छ, कार्यक्रम वे द पाठशाला मिनी बाइबल, नेपाल राष्ट्रिय मण्डली संगति, एनसिएफ नेपाल, कुसुन्ती, ललितपुर, पोस्ट बक्स नम्बर 4689, काठमाडौँ नेपाल। सम्पर्क फोन नम्बर 01-5193-758, 01-5193-758, मोबाइल नम्बर 98 10 38103858836 फेसबुक www.facebook.com/mbcncfn इमेल ठेगाना mbcncfn@gmail.com हवस् त श्रोता मित्र, भोलि ठिक यसै बेला यसै रेडियो मार्फत हाम्रो भेट हुने नै छ। तबसम्मको लागि यस कार्यक्रमका सम्पूर्ण युनिट बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
3: रेडियो छिमेकीलाई माया गरी प्रार्थना, आर्थिक तथा विभिन्न तरिकाले व्यक्तिगत र सामूहिक रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, मण्डलीहरू, सङ्घ संस्थाहरू तथा सम्पूर्णमा यस रेडियो छिमेकीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
4: तपाईँको छिमेकी मेरो छिमेकी, यो रेडियो छिमेकी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।
5: In the Bible it says, "For it is by grace you have been saved, through faith, and this is not from yourselves, it's the gift of God." That's Ephesians 2 verse 8.
6: Dainik Atmik Karyakram, Spark My Faith.
7: Abraham ra Lot ko bhinnata. जेमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृङ्खलाको अङ्क 45 यहाँहरूलाई स्वागत छ। परमेश्वरको सामु आफूलाई नम्र बनाउनेहरूले परमेश्वरको आशीर्वाद पाउँछन्। यसको विपरीत, जसको हृदय घमण्डले भरिएको छ, जसलाई लाग्छ कि उनीहरूलाई परमेश्वरको आवश्यकता छैन, उनीहरूले आफ्नो अविश्वासको परिणाम भोग्नेछन्। हितोपदेशको पुस्तक 16:18 सर्वनाशको अघि अभिमान र पतनको अघि घमण्डी आत्मा आउँछ। आज हामी अब्राहम र उनको भतिजा लोतको जीवनको भिन्नतालाई हेर्नेछौँ। एउटाले परमेश्वरमा भरोसा राख्नेछ भने अर्कोले आफ्नै क्षमतामा, यसले उनीहरूको भावी जीवनलाई कसरी असर गर्नेछ भनेर हेरौँ। उत्पत्तिको पुस्तक 13:4 र जहाँ तिनले पहिले वेदी बनाएका थिए त्यहाँ अब्राहमले परमप्रभुका नाउँको पुकारा गरे। अब्राहम एक धनी मानिस थिए, उनीसँग धेरै जनावरहरू थिए र उनीसँग धेरै चाँदी र सुन पनि थियो। तर यी कुराहरूले अब्राहमलाई आफ्नो आशिषको स्रोत चिन्नबाट रोकेनन्। उनले परमप्रभुको सामु आफूलाई नम्र बनाए, उहाँलाई आफ्नो शक्तिको स्रोत स्वीकार गरे। उत्पत्तिको पुस्तक 13:8-9 यसै कारण अब्राहमले लोतलाई भने, तिम्रो र मेरो बीचमा र तिम्रो र मेरा गोठालाहरूका बीचमा झगडा नहोस्, किनकि हामी त नातिदार हौ। सारा देश तिम्रै अघि छ, तिमी मसँग अलग हौ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु, अथवा तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु। अब्राहमको नम्र हेरचाह गर्ने आचरण अझै पनि चम्किरहेको छ। उनी जुनसुकै भूमिमा बसे पनि परमेश्वरले उनलाई समृद्धि दिनुहुनेछ भन्ने विश्वास गर्छन्। त्यसैले उनले उदारतापूर्वक लोतलाई कुन भूमि उत्तम छ भनेर छनौट गर्ने अवसर दिन्छन्, अनि त्यसपछि अब्राहमले बाँकी रहेको सम्पत्ति दावी गर्नेछन्। उत्पत्तिको पुस्तक 13:10-11 लोतले आफ्नो आँखा उठाएर हेरे र इर्दनको बेसी चाहिँ परमप्रभुको बगैँचा जस्तै अथवा सोहरतिरको मिश्र देश जस्तै चारैतिर प्रशस्त पानीले भिजेको थियो। परमप्रभुले सदम र गोमोरा सर्वनाश गर्न अघिको कुरा यो हो। यसै कारण लोतले इर्दनको जम्मै बेसी रोजेर पूर्वतिर लागे, यसरी तिनीहरू छुटिए। लोतले कहाँ बसोबास गर्ने भनेर निर्णय गर्नु अघि परमेश्वरबाट बुद्धि खोजेनन्। उनले सदम सहर नजिकैको क्षेत्रमा पाल टाङ्ने छनौट गरे। उत्पत्तिको पुस्तक 13:13 सदमका मानिसहरू दुष्ट थिए र परमप्रभुको विरुद्धमा साह्रै पाप गर्थे। हामीलाई ठूलो खतरामा पार्ने निर्णयहरू गर्दा परमेश्वरलाई थाहा हुन्छ, तर उहाँले हाम्रो आफ्नै निर्णयहरू गर्ने स्वतन्त्र इच्छाको सम्मान गर्नुहुन्छ। लोतले कहाँ बस्ने भनेर निर्णय गर्नु अघि परमेश्वरमा भरोसा नगर्ने छनौट गरे। यो निर्णयले उनलाई लगभग आफ्नो ज्यान गुमाउनु पर्यो। उत्पत्तिको पुस्तक 13:14-17। लोत तिनीबाट अलग भएपछि परमप्रभुले अब्राहमलाई भन्नुभयो, अब तेरो आँखा उठाएर त भएको ठाउँबाट उत्तर, दक्षिण, पूर्व र पश्चिमतिर हेर। तैँले देखेका सबै ठाउँ म तँलाई र तेरा सन्तानलाई सधैँको निम्ति दिनेछु। म तेरो सन्तानलाई पृथ्वीको धुलो सरह बनाउनेछु, यहाँसम्म कि कसैले धुलो गर्न सक्छ भने तेरो सन्तान पनि गर्न सक्नेछ। उठ, तेरो देशको चारैतिर जा, किनकि म त्यो तँलाई दिनेछु। प्रिय श्रोता, तपाईँ कुन उदाहरण पछ्याउन रोज्नुहुन्छ? लोतको उदाहरण, जसले परमेश्वरको बुद्धि खोज्ने छनौट गरेनन्, उनले आफ्नो कार्यको लागि ठूलो परिणाम भोगे, वा के तपाईँ अब्राहम जस्तै नम्र हुन रोज्नुहुन्छ र परमेश्वरमा भरोसा राख्नुहुन्छ? तपाईँले गर्ने छनौटहरूले तपाईँको भविष्य निर्धारण गर्नेछ, चाहे त्यो राम्रो होस् चाहे नराम्रो। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
6: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
8: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349।
6: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा 1 अर्बभन्दा बढीको क्षति, पशुपन्छीमा मात्र 1 अर्ब 11 करोडको क्षति, रसुवा बाढी प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल, बजेटमा चिन्ता नगर्न प्रधानमन्त्रीको आग्रह।
1: उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने।
0: आज हरितालिका तीज, शिवालयमा व्रतालुहरूको घुइँचो, परम्परासँगै स्वास्थ्यमा पनि ध्यान दिन चिकित्सकको सुझाव, सुदूरपश्चिम प्रदेशको बजेट प्रभावित हुँदा कर्मचारीलाई तलब खुवाउने समस्या,
2: खर्च यति बेला नै बढी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौदो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
0: प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका तयार, असोजको तेस्रो सातामा अधिवेशन अन्त्य गर्ने तयारी, प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम भने हटाइयो।
3: भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमाको बाढीका कारणले असम्भव भयो, होइन।
0: र फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मुलुकी देवानी समिताको दफा 40 बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 वर्ष कुर्नुपर्ने प्रावधान छ। राज्यले मृत घोषणा नगरी किरिया खर्च, सहायता, बीमा दावी, मृतकका नाममा रहेको जग्गाको नामसारी र बैंक खाताको रकम निकाल्ने जस्ता अत्यावश्यक कामहरू अगाडि बढ्दैनन्। भोटेकोशीको बाढीले बेपत्ता बनाएका परिवारले कानूनी प्रावधान परिवर्तन गरी समस्या समाधान गरिदिन माग गरेकाले यस्ता अप्ठ्यारामा कानून संशोधनको बाटो लिनु उपयुक्त हुन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले भोटेकोशी बाढीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिनुभएको छ। सरकारले आगामी असोजभित्रै सड़क सञ्जाल सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा मन्त्री लम्सालले सड़क पुल निर्माणका लागि विभिन्न विषयगत 8 कार्यदल गठन गरिएको समेत जानकारी गराउनु भएको छ। आगामी मंगिरसम्म बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी प्रणाली पुनर्स्थापना गर्ने सरकारले योजना समेत बनाएको उहाँले बताउनु भएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज छलफल भएको छ। जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग सड़क र पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका छन्। सिंहदरबारमा भएको छलफलमा बाढ़ी प्रभावित क्षेत्रका प्रतिनिधिहरूले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो।
1: उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने, होइन जनतालाई तत्कालै चाहिँ अब पुनर्स्थापनाको कुरा छ, होइन पुनर्वासका कुरा छ, पुनर्स्थापनाका लङ टर्मको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
5: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै पनि चिन्ता नभएको बताउनु भएको थियो। बैठकमा बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान, जग्गा व्यवस्थापन तथा आवश्यक परे वन क्षेत्रसँग प्रभावितको जग्गा सट्टापट्टा गर्ने कानूनी व्यवस्था मिलाइदिन समेत जनप्रतिनिधिले माग गरेका छन्। यसैबीच नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै पक्राउ पर्नु भएको छ। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जायरीमा नेपाल सरकार र प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भोटेकोशी बाढीले कृषि क्षेत्रमा 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुप्त क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्याएको देखाएको हो। प्रतिवेदन अनुसार बाढीबाट विभिन्न स्थानीय तहमा 1,679 हेक्टर धान खेती प्रभावित भएको छ। त्यसबाट करिब 5,800 43 टन धान उत्पादन क्षमता उत्पादनमा क्षति भएको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति भएको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेतीमा क्षति पुगेको छ। प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ। करिब 214,827 कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको 85.1% हो। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। असोज 15 सम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको हो। क्यालेण्डर अनुसार भोलि र पर्सि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
3: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गरेर केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढाउँछौ। त्यसै गरेर समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढाउँछौ। सम्भवतः अधिवेशन चाहिँ 3रो हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमा आएको बाढीका कारणले असम्भव भयो होइन। त्यो दिन हामीले सामान्य बैठक त गर्यौँ, तर बिजनेसमा छिर्दै नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भवमा सीमित रह्यो। आपसी समन्वय गरेर मिति तय गरिने भन्ने छ।
5: कांग्रेस संस्थापन इतर पक्षले नेता कार्यकर्ताहरूको आत्मसम्मानमा कुनै पनि पदको सौदाबाजीको विषय हुन नसक्ने तर्क गरेको छ। संस्थापन पक्षले आगामी 15 महाधिवेशनमा सदस्यता अध्यावधि गरेका नगरेकालाई पनि भाग लिन पाउने र 14 महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्य समितिमा रहने गरी निर्णय गरेपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले सम्झौता नहुने बताएको हो। कांग्रेस नेता डाक्टर शशांक कोइरालाले एकलौटी रूपमा अगाडि बढ्ने विषय कुनै पनि हालतमा उचित नहुने बताउनुभयो।
6: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मानित सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
5: यसैबीच आन्तरिक तिक्तता मेटाउने पार्टी सभापति गगन थापा लचिलो बनेको भन्दै 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने नेताहरूले दावी गरेका छन्। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेह रसाइलीले निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुनेमा कुनै आशंका नभएको सीआईएनसँग बताउनुभयो।
7: पहिलो कुरा त शेरबहादुर देउवाले म सभापति हो भन्नु, सर्वोच्च अदालतको दुईटा फैसलाको उल्लङ्घन पनि हो, सर्वोच्च अदालतको फैसलाको अवमान पनि हो, त्यसको अवज्ञा गरेको पनि यसमा हाम्रो गम्भीरता थियो। दोस्रो कुरा, हामीले पार्टी एकताका सन्दर्भमा एकदमै लचिलो भएर उहाँले जे चाहिँ बाढाको मूल शब्दका रूपमा प्रतिष्ठाको विषय बनाउनु भएको थियो त्यो चाहिँ प्रतिष्ठाको विषयलाई हामीले चाहिँ सहजीकरण गरेका हौँ। अब त्यो बाटोबाट भन्दा अर्को बाटोबाट उहाँहरूलाई पार्टीको महाधिवेशनमा जो अब यसमा असहमत हुन्छ के अरे त्यसमा
5: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालीका तीज पर्व आज देशभर श्रद्धा र उत्साहका साथमा मनाइएको छ। तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा शिवालयका व्रतालु महिलाको घुइँचो लागेको थियो। आजको दिन व्रतालुले निराहार तथा श्रद्धापूर्वक व्रत बसी भगवान शिव र पार्वतीको विशेष पूजा आराधना गर्ने परम्परा छ। हिजो दर खाएसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तीजको मुख्य दिन आज हरितालिका व्रत बसिन्छ भने भोलिपल्ट चौथीका दिन गणेश भगवानको पूजा गर्ने चलन रहेको छ। परम्परा अनुसार तीजमा निराहार व्रत बस्ने चलन रहे पनि स्वास्थ्यलाई व्यवस्था गर्दा समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन्। त्यसले व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्था, शरीरको क्षमता र आवश्यक सावधानीलाई समेत ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डाक्टर रोशन कुमार झा,
8: सो यसमा चाहिँ निराहार उपास बस्ने, पानी समेत नखाने जुन छ त्यो हाम्रो धर्महरू अनुसार गर्ने हो, तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। विशेष गरी डायबिटिज भएका जसले चाहिँ नियमित आफ्नो सुगरको रोग सेवन गर्नुपर्ने हुन्छ र गर्भवती महिलाहरू र नियमित अरू कुनै औषधि खानुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यस्तो किसिमको चाहिँ निराहार चाहिँ उपास बस्नु हुँदैन, फास्टिङ बस्नु हुँदैन, भनेर हामी चाहिँ पटक पटक विभिन्न माध्यमबाट भनिरहन्छौँ।
5: सुदूरपश्चिम प्रदेशका कर्मचारीको तीज भनी यसपालि खल्लो भएको छ। सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष शुरू भएको दुई महिना पुग्न लाग्दा पनि बजेट पारित भएको छैन, जसका कारण प्रदेश सरकार मातहतका कार्यालयको नियमित कामकाज प्रभावित छ। बजेट कार्यान्वयनमा नआउँदा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसम्म प्रत्यक्ष रूपमा असर परेको छ।
9: सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि 37,70,00,00,000 रूपियाँको बजेट ल्याएको थियो। राजनीतिक विवादका कारण उक्त बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेलधुराका वैद्य निरीक्षक खेमराज पनेरु:
2: एकातिर काजबारको शुरूवाती, एकातिर खर्च यति बेला नै बढी चाहिनु पर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौदो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
9: दुई महिनादेखि तलब नआउँदा नियमित घर खर्च व्यवस्थापनमा समस्या देखिएको प्रदेश सरकार मार्फतका कर्मचारीहरूको गुनासो छ। प्रदेश लेखा इकाई कार्यालयका लेखापाल तिर्मल साउदका अनुसार चालू आर्थिक वर्षको बजेट नै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण र नियमित आर्थिक गतिविधि प्रभावित भएका छन्।
10: विकास निर्माण योजनाहरू पनि सुरु हुन ढिलो हुने र हाम्रो कर्मचारीहरूको पनि तलब भत्ता लगायत सुविधाहरू पनि भुक्तानी गर्न नसकेको अवस्था हुनाले त्यसको समस्या।
9: सुदूरपश्चिम प्रदेशमा अहिले राजनीतिक गठबन्धन परिवर्तन भएसँगै नेकपा र नेकपा एमालेको साझेदारीमा सरकार बनेको छ। प्रदेश मन्त्री परिषद बैठकले भने बजेटको अवरोध खोल्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल:
11: अहिले यहाँहरूलाई सबैलाई जानकारी छ, बजेट होलिडेको अवस्था रहेको छ र यो वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेटलाई नवगठित सरकारका प्राथमिकता समेत समावेश गरी बजेट पुनर्कन सहित परिमार्जन गर्ने आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
9: विगतको कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि बजेट पुनर्लेखनको विषय उठेको थियो। त्यही समयमा राजनीतिक गठबन्धन फेरिएसँगै शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो। तर्कराज भट्ट, सीआईएन रेडियो मर्गढी, डडेलधुरा।
5: साझा खबरमा अब एउटा खेल प्रसंग। अन्तर्राष्ट्रिय फुटबल संघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाको माग गर्दै ज्ञापन पत्र सहित धरना दिने भएको छ। इन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। ज्ञापन पत्र बुझाएपछि राखेपा परिसरमा एक घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाले जनाएको छ। इन्फाले कर्मचारी संघको छलफलपछि ज्ञापन पत्र सहित धरना कार्यक्रम तय गरेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 10 असारमा इन्फालाई निलम्बन गरेको थियो।
0: सन्तोष गन्धर्व: बाल बालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका।
12: भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो।
0: विशेष श्रृङ्खला मिलिजुली नेपाली अनि बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदा के फाइदा हुन्छ, कुराकानी विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
14: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
13: ओहो, तिमी त घरको खाने भएछौ नि।
15: के को सरसल्लाह हो दुईजनाको?
14: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
15: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
13: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
15: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
16: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ।
0: विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
16: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
17: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईँलाई आफ्नो बालबालिकाका लागि कम खर्चमै पोषिलो खानेकुरा बनाउने तरिका जान्न मन छ? एकैछिन पोषणविद रुजु खड्काको कुरा सुनौ।
18: विशेष गरी यो बाढी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ, जस्तो कि थोरै तेल घिउहरू मिसाउने, जसले यो भिटामिनको अवशोषणमा पनि मदत गर्छ। अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो लिटो जस्तो बनाएर पनि खान दिन सक्छौँ। अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भयो थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ, वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त केही गरी पकाउने साधनै छैन, हरेक चोटिलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना, मकै, भटमास जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो। अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ, जस्तो उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ। सम्भव भएसम्म फलफुलहरू सिधै खुवाउन सकिन्छ, राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छौँ, यसमा प्रोटिन भाइटामिन सी फाइबरको मात्रा प्रशस्त हुन्छ। यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो।
17: राहतमा आएका दाल चामल पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोषिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का। तपाईँ अस्थायी आश्रय स्थलमा बसिरहनु भएको छ भने एक अर्काबीच कुराकानी गर्न चाहिँ नभुल्नुहोस् है, अनि आफ्नो उमेर र क्षमता अनुसारका काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरूङको भनाइ छ। अनि आफ्नो उमेर र क्षमता अनुसार काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरूङको भनाइ छ।
19: होल्डिङ सेन्टरमा बसिराख्दाखेरि त हाम्रो जिउ त यत्तिकै बसिराख्यो नि त, एक्टिभ भएन नि त भनेर भन्दा सानो तिनो जस्तै यहाँ आफ्नो सरसफाइमा आफैले ध्यान दिने सानो सानो बच्चाहरूले त आफ्नो सरसफाई गर्न सक्दैन नि त, त्यो अवस्थामा चाहिँ उहाँहरूलाई नुहाइदिने, उहाँहरूको सरसफाई गर्नेदेखि लिएर आफ्नो वरिपरिको साथीहरूले खाना खाए कि खाएन के भइरहेछ भने सोध्नेदेखि लिएर आफ्नो पनि सरसफाई चाहिँ आफैले गर्दाखेरि अलिकति एक्टिभ हुन्छ। अनि सँगसँगै चाहिँ हामीले समूहमा बस्दा चाहिँ के हुन्छ भन्दाखेरि हातै मालो भनेको जस्तै उसले खाना खान मन लाग्दैन भने पनि अर्को साथीले होइन एक गाँस भए पनि खानुपर्छ भन्दा सँगै लिएर जाने, मलाई पनि त गाह्रो भएको छ के छ त भनेर कुराकानीहरू गर्ने, अनि कामहरू पनि आउन त सँगै गरौँ भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ अलिकति उहाँहरूलाई चाहिँ मद्दत पुग्छ एक्लै भनेर भन्दा पनि समूहमा चाहिँ, अनि म मात्र होइन रहेछ अरूलाई पनि गाह्रो भएको छ, उहाँले त गाह्रो हुँदा हुँदै त गरिराख्नु भएको छ त, म चाहिँ किन यसरी बस्ने भनेर उहाँलाई पनि त्यो एउटा चाहिँ हौसला चाहिँ मिल्छ। तपाईँको नजिकको व्यक्ति कसलाई चाहिँ तपाईँलाई भन्न सहज हुन्छ उसलाई भनेर हुन्छ कि मनको कुरा चाहिँ निकाल्नु पर्यो त। अनि अर्को भनेको चाहिँ हाम्रो हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 आत्महत्या रोकथाम हेल्पलाइन नम्बर छ, अनि हाम्रो टिपिओ पनि 1660 छ जसमा चाहिँ पैसा लाग्दैन भने चाहिँ यो जस्तै अरू विभिन्न सङ्घ संस्थाहरूले पनि हेल्पलाइन नम्बरहरू चाहिँ अहिले प्रोभाइड गर्नुभएको छ भन्दा हजुरले त्यसमा पनि सहयोग लिन सक्नुहुन्छ।
17: विपदका बेला एक्ला एक्लै नबस्न, आफ्नो मनको कुरा नजिकको साथीसँग भन्न बिहान र बेलुका व्यायाम गर्न सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ। तपाईसँग पनि बाढी पहिरो वा विपद सम्बन्धी कुनै न कुनै अनुभव त पक्कै होला। केही दिन अघि आएको रसुवा बाढीको अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट तुप्चे अकरेका लेख बहादुर सारु मगर।
20: अनि हामी चाहिँ अब पाहा लाएँ, सर्टकटबाट पाहा लाएँ, पाहा लाएपछि तिनजना थियो, हामी तिनैजना बच्ची उँधो गयो भयो नि भेट्ने, उँधो गयो नि भेट्ने सर्टकट लाग्यो कि माथि लाएपछि खोलाभन्दा नाग्यो अनि त्यहाँबाट बच्न सफल भयो। हामी बाउछोरा चाहिँ अलि अगाडि भाग्यो, बुढी अलि हिँड्न सक्ने ल जहाँ जहाँ तिमीहरू म बच्दिनँ भनेको थियो अनि त्यहाँ उसलाई चाहिँ अब यतादेखिसम्म भेटायो अनि त्यही हिँडै लिएर गयो। हिँड्दै हिँड्दै हामीसँग आगोमा चाहिँ बत्तेन, माथि लाग्नै भ्याएन, बिचैबाट लग्यो, खोला सँगसँगै हिँड्ने खोलाले लग्यो, म पाहा लाग्छु भनेर हिँडी चाहिँ बच्यो।
17: रसुवा बाढीमा भागेर ज्यान जोगाउनु भएका लेख बहादुर सारू मगरको जस्तै तपाईँ पनि आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदाको फाइदा,
4: हामीलाई दाल खानु हुँदैन, सबैलाई कतिलाई युरिक एसिड छ, तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न।
0: बाढी पीडित परिवारलाई विश्वास गरेर आवश्यकता अनुसारको राहत दिनुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
22: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
21: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
22: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
21: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
22: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
21: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।

0: क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसी बाढी प्रभावित मध्ये होल्डिङ सेन्टरमा बस्न चाहनेलाई सरकारले मासिक रूपमा रकम दिने निर्णय गरेको छ। यो निर्णयको आवश्यकता र यसले पार्ने प्रभावका बारेमा साथी लील प्रकाश चन्दले बालबालिका शिक्षा र समानताको क्षेत्रमा कार्यरत आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गर्नुभएको छ।
3: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन्, एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छन् नि। हामी लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामी लगाए दाल खानु हुँदैन, सबैलाई कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न, मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न। त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भनौँ न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, यो गर्छु, यो गर्न पाउनुहुन्छ यो पैसाले, यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ। महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
4: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई।
3: मेरो विचारमा यो परिवार सङ्ख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्नु नहुने, यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्नु नहुने क्षेत्र तोकिदिनुहोस्। 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
4: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
3: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय म स्पेसली स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न हाम्रो युवाहरू। म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यु खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो। ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ।
4: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
3: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसली बालबालिका अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेरीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्।
4: खेल्दै गरेको अथवा खेल सामग्रीहरू पनि दिएको त देखि नै राखेको छ, यसमा अझै हामीले कसरी सावधानी अथवा अझ कसरी ध्यान पुर्याउनु आवश्यक छ?
3: मलाई त्यहाँ मेरो विचारमा चाहिँ अहिले तत्काल मैले देखेको चाहिँ हामीसँग यो बालबालिकाहरूलाई संरक्षण गर्ने, सिकाउने, सिकाइको क्रियाकलाप गर्न सक्ने जनशक्तिहरू राख्नुपर्छ। बाल संरक्षण, बालबालिकाको सहभागिता, बालबालिकालाई कसरी होइन यस्तो आपतकालीन अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्य सबैलाई ध्यानमा दिएर कसरी काम गर्न सकिन्छ, यदि मानसिक स्वास्थ्यको चाहिँ एकदम विज्ञहरूको सहयोग लिनुपर्छ नि, कुन कुन निकाय, कुन कुन हाम्रो यो परामर्श दिन सक्ने काउन्सिलिङ निकायहरूले अनलाइन दिन सक्छन् अथवा गएरै दिन सक्छन्, उहाँहरूसँग सम्पर्क गर्नुपर्छ। यो फेसिलिटेटर टिचर्स के भने टिचरहरू हुनसक्छन् खालि शिक्षकहरूलाई, उहाँहरूलाई मोबिलाइज गरेर होल्डिङ सेन्टर्सहरूमा चाहिँ यी फेसिलिटेटरहरू चाहिन्छ र बच्चालाई सुरक्षित हिसाबले खेल्ने, खाने, बस्ने पनि मिड डे मिल दिनुपर्छ। यो बेलामा हेल्दी मिड डे मिल दिनुपर्छ, न्युट्रिसियस मिड डे मिल दिनुपर्छ,
4: किनभने लामो समय होल्डिङ सेन्टरमा नराख्दा त फेरि त्यहाँबाट त्यो पनि उठाउनु हटाउनु पर्ने होला. अब विद्यालय बगेर गइसक्यो छैन होइन, अब त्यस्तो अवस्थामा चाहिँ कसले के गर्नुपर्छ?
3: हो अब मुख्य कुरा तपाईँ त्यही आउनु, सेकेन्ड टर्म भनेको सेकेन्ड टर्म भने चाहिँ हाम्रो रिलिफ रिहाबिलिटेसन मेन्टल इस्टाब्लिसमेन्टको आदिको काम फेस सिद्धिएपछि हामीलाई सबैभन्दा बढी पार्टनर चाहिन्छ, हामीलाई बढी सबैभन्दा बढी सहयोग चाहिन्छ, हामीलाई सबैभन्दा बढी विज्ञता त्यतिखेर चाहिन्छ जतिखेर हामीले यी योबाट पीडित यो हाम्रो दैवी प्रकोपबाट पीडित बालबालिकाहरूको शिक्षाको लागि र मैले स्वास्थ्य पनि बिर्सिनु भएन है, शिक्षा स्वास्थ्य लगायतका कुराहरूलाई लामो समय कसरी लाने, घर बार सबै गुमाएका बाढी पीडित बच्चालाई सहयोग गर्दै गर्दा अर्को यतापट्टिको फेरि 70% नगुमाएको बच्चाहरूले हामीले ग्रुपिजम बनाइन्छौँ यहाँ, तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ. अब यो दुईवटा पक्षलाई कसरी व्यवस्थापन गर्ने? नागरिक सङ्गठनहरूले काम गर्दा दुईवटा पक्ष बनाइदिन्छौँ नि, सहयोग दिन्छौँ एउटालाई सहयोग दिन्नौँ, एउटा सहयोग पाएको बच्चा एउटा सहयोग नपाएको बच्चा. त्यस कारण गर्दा सिस्टमलाई मोबिलाइज गर्ने, स्थानीय सरकारसँग काम गर्ने, स्थानीय सरकारलाई मैले धेरै ठाउँमा उत्तर दिएँ, हामी स्थानीय सरकारलाई केन्द्रमा राखेर स्थानीय सरकार मार्फत यो हामीले रिकभरी गर्नुपर्छ.
2: सरकारले भोटेकुसी बाढीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुनर्निर्माणलाई तीव्रता दिने जनाएको छ. रसुवा बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल भएको छ. भोटेकुसी बाढीले कृषि क्षेत्रमा 1 अर्बभन्दा बढीको क्षति पुर्याएको छ. प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर भने हटाइएको छ. भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ. हवस् त आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि भदौ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला. अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु. नमस्कार, शुभरात्री.

0: 107.2 MHz.
1: Scripture teaches us that we are to submit to one another out of reverence for Christ. That's Ephesians 5:21.
2: खुल्यो खुल्यो खुल्यो होइन हो के खुल्यो हजुर
3: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के
2: ओहो हो र
3: हजुर ओम शान्ति ड्राई क्लिनर्स यहाँ सबै किसिमका गलैचा कार्पेट ब्लाङ्केट कोट सर्ट पाइन्ट साडी कुर्ता सुरुवाल लेदरका कपडाहरू लेहेङ्गा जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ होटेल होस्टेल हस्पिटल र टेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्न परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस् सम्पर्क गरेको 2 घण्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ होम डेलिभरीको पनि सुविधा रहेको छ प्रोप्राइटर देवराज
4: थप जानकारीका लागि सम्पर्क नम्बर 97479 17 23 98 13 59 84 72
3: ड्राई क्लिनर्सको लागि एक मात्र नाम ओम शान्ति ड्राई क्लिनर्स तपाईँको सेवामा समर्पित

रेडियो छिमेकी तपाईँ सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद भन्दछ। सर्वाधिक पढिने आजको वचन दैनिक उपासना पुस्तिका तपाईँ सबैको लागि उपहार स्वरूप निःशुल्क उपलब्ध छ।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न?
3: नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
1: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अरे मेरो भाइ, के लगाइरहेछौ? रेडियो छिमेकी लगाऊ, रेडियो छिमेकी 107.2 मेगाहर्जमा। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: The Bible tells us, rejoice in the Lord always. I will say it again, rejoice. That's Philippians 4:4.
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: साहसपूर्वक प्रार्थना गर्नुहोस्। चौथो भाग, चैमसी, आज सोमबार, सेप्टेम्बर 14 तारिक, भदौ 29 गते। आजको बाइबल खण्ड यहोशूको पुस्तक 10 अध्यायको 12 र 13 पदबाट रहेको छ र यहाँ लेखेको छ, यहोशूले भने, हे सूर्य, त अडिरह। सूर्य आकाशमण्डलको बीचमा अडिरह्यो। परमेश्वरले भन्नुभयो, मलाई पुकार र म तिमीलाई जवाफ दिनेछु र तिमीलाई नजानेका महान र शक्तिशाली कुराहरू देखाउनेछु। यो कुरा तपाईँले यर्मियाको पुस्तक 33 अध्यायको 3 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले परमेश्वरलाई ठूला कुराहरूका साथै साना कुराहरूको लागि पनि पुकार्नुपर्छ। यहोशूको सेना 5 शत्रु सेनाहरूको संयुक्त शक्तिसँग लडिरहेको थियो र उनले जित्दै थिए, तर उनको समय सकिँदै थियो र उनलाई दिनको थप उज्यालो चाहिएको थियो। त्यसैले उनले यस्तो काम गरे जुन इतिहासमा कसैले पनि पहिले कहिले गरेको थिएन। परमप्रभुले यमोरीहरूलाई इजरायलीहरूका हातमा सुम्पनु भएको दिन यहोशूले परमप्रभुसँग इजरायलीहरूको उपस्थितिमा भने, हे सूर्य, त अडिरह। जाति शत्रुमाथि प्रतिशोध नलिउन्जेल सूर्य र चन्द्र थामिए। यो कुरोको लेख यासारको पुस्तकमा पनि छ, सूर्य आकाशमण्डलको बीचमा अडिरह्यो र दिनभरि नै अस्ताउनलाई आतुरी गरेन। परमप्रभुले मानिसको कुरा सुन्नुभयो। त्यो दिन जस्तो उहिले र पछि कहिले भएन। अवश्य इजरायलीहरूका निम्ति परमप्रभुले युद्ध गर्नुभयो। यो कुरा तपाईँले यहोशूको पुस्तक 10 अध्यायको 12 14 पदसम्म हेर्न सक्नुहुन्छ। 5 राजाहरूसँग लडिरहेका यहोशू जस्तै तपाईँ पनि निराशा, रोग, हताशा, पराजय र मृत्युसँग लडिरहनु भएको हुन सक्छ। प्रार्थनामा प्रतिउत्तर दिनुहोस्। इमानदार, निरन्तर र साहसी प्रार्थना। तपाईँ परमेश्वरको परिवारको सदस्य हुनुहुन्छ। तपाईँ वहाँ कहाँ बिरानो व्यक्तिको रूपमा होइन, तर उत्तराधिकारीको रूपमा आउन सक्नुहुन्छ। वहाँको सिंहासनमा साहसपूर्वक आउन सक्नुहुन्छ। यो कुरा तपाईँले हिब्रूको पुस्तक 4 अध्यायको 16 पदमा हेर्न सक्नुहुन्छ। तपाईँले के हासिल गर्नुभएको छ भन्ने कुराको कारण होइन, तर ख्रिस्टले तपाईँको लागि जे गर्नुभएको छ त्यसको कारण आफ्ना बिन्तीहरू आग्रहपूर्वक प्रकट गर्नुहोस्। यो कुरा तपाईँले फिलिपीको पुस्तक 4 अध्यायको 6 पदमा हेर्न सक्नुहुन्छ। ख्रिस्टले तपाईँको लागि आफ्नो रगत बगाउनु भएको हुनाले तपाईँले इच्छित परिणामहरू प्राप्त गर्नुहुनेछ भन्ने थाहा पाउँदै तपाईँले निर्धक्क भई परमेश्वरको सामु आफ्नो हृदय पोखाउन सक्नुहुन्छ र साहसपूर्वक प्रार्थना गर्न सक्नुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: खुल्यो खुल्यो खुल्यो
6: होइन हो, के खुल्यो हजुर?
5: नेपालकै सबैभन्दा सस्तो कालिका नगर होराइजन चोकमा ओम शान्ति ड्राई क्लिनर्स खुल्यो भनेको के?
6: ओहो, हो र?
5: हजुर, ओम शान्ति ड्राई क्लिनर्स। यहाँ सबै किसिमका गलैचा, कार्पेट, ब्लाङ्केट, कोट, शर्ट, पाइन्ट, साडी, कुर्ता सुरुवाल, लेदरका कपडाहरू, लेहेङ्गा, जिन्सका कपडाहरू आदि सुपथ मूल्यमा क्लिनिङ गरिन्छ। होटेल, होस्टेल, हस्पिटल र टेन्ट हाउस आदिका कपडाहरू क्लिनिङ गर्नु परेमा हामीलाई निर्धक्क भएर सम्झनुहोस्। सम्पर्क गरेको 2 घन्टामा हामी तपाईँको सेवामा हाजिर हुनेछौँ। होम डेलिभरीको पनि सुविधा रहेको छ। प्रोप्राइटर देवराज।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 97479 17 23, 98139 84 72।
5: ड्राई क्लिनर्सको लागि एकमात्र नाम ओम शान्ति ड्राई क्लिनर्स, तपाईँको सेवामा समर्पित।

0: दाई ए दाई पख्नुहोस् त पख्नुहोस्, के गर्नुभएको?
1: ले देख्नु भएन, औषधि हालेको।
0: लौ न, शरीर ढाक्ने कपडा माक्स र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
1: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
1: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: हरेक शनिबार र आइतबार बिहान 10 बजे सुन्न नभुल्नुहोला भाषाको सन्देश कार्यक्रम डाक्टर वरिष्ठ पास्टर सिमोन पाण्डेज्यूबाट।

रेडियो छिमेकीलाई माया गरी प्रार्थना आर्थिक तथा विभिन्न तरिकाले व्यक्तिगत र सामूहिक रूपमा साथ र सहयोग गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरू, मण्डलीहरू, सङ्घ संस्थाहरू तथा सम्पूर्णमा यस रेडियो छिमेकीको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।

रेडियो छिमेकी तपाईँ सम्पूर्ण सहयोगदाताहरूलाई धन्यवाद भन्दछ। सर्वाधिक पढिने आजको वचन दैनिक उपासना पुस्तिका तपाईँ सबैको लागि उपहार स्वरूप निःशुल्क उपलब्ध छ।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।
1: प्रिय श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौँ जुन अन्धकार

सक्दछौँ कि जबदेखि आदम र हब्बाले अदनको बगैँचामा पाप गरे, त्यसपछि परमेश्वरले उनीहरूलाई बाहिर निकालिदिनुभयो। फेरि मानिसहरूको यानि मानिसहरूले अदनको बगैँचा निर्माण गर्ने प्रयास गरे तर सफल भएनन्, किनकि यो बगैँचा परमेश्वरले बनाउनु भएको थियो। म भन्छु, हजारौँ वर्षदेखि मानिसहरूले एक राम्रो सभ्य समाज बनाउने प्रयास गरिरहेका छन् र आशा गरेका पनि छन्। पश्चिमी मुलुकहरूमा हालसालका पुस्तकहरूमा उनीहरूले एक सभ्य समाज निर्माण गर्ने प्रयास गरेका छन्। प्रथम विश्वयुद्ध अघि यो हाम्रो समाज राम्रो थियो। जब 1914 युद्धको घोषणा भयो तब संयुक्त राज्यका अमेरिकाको राष्ट्रपति बुड्रो विल्सनले भने यो सबै युद्धहरूलाई अन्त्य गर्ने अन्तिम लडाई हो। युद्धको अन्त्यमा उनीहरूले राष्ट्रिय संगठन स्थापना गरे, जसमा उनीहरूले यो घोषणा पत्र जारी गरे कि उनीहरूले चाहे भने युद्धलाई रोक्न पनि सक्नेछन्। तर दुर्भाग्यवश केवल 21 वर्षपछि दोस्रो भयानक युद्ध, दोस्रो विश्वयुद्ध भयो। यो एक भयानक युद्ध थियो जुन समय ठूलो विनाश भयो। त्यसपछि उनीहरूले संयुक्त राष्ट्र संघको स्थापना गरे, फेरि आशा गरे कि वार्ताबाट उनीहरूले युद्धलाई रोक्न र विरोध गर्न सक्नेछन्। तर यसले भनेको जस्तै त्यहाँ हुन सकेको छैन। त्यहाँ एउटा खाडी संकट थियो। एक युद्धका हतियारहरूको साथ सिर्जना गर्न सकिने सबै विनाशको बारेमा सोच्न सकिने एक अचम्भित हतियार, जुन मिसाइलहरू, आणविक हतियारहरू, रासायनिक हतियारहरू, जैविक हतियारहरू, जुन सबैभन्दा विध्वंसकारी हुँदछ, यसको युद्धको विनाशले सबै कुरा रित्याउन सक्छ। यद्यपि यहाँ इतिहासका र वर्तमान समयका मानिसहरूले अझै पनि विश्वास गर्छन् कि उनीहरूले सुनौलो युग ल्याउन सक्दछन्, शान्तिको युग ल्याउन सक्दछन्, ल्याउनेछन् पनि, जसरी उनीहरूले भन्छन् परमेश्वरको राज्य आइरहेको छ। तर यस्तो देखिन्छ उनीहरू अझै पनि आफ्नो लक्ष्यबाट धेरै टाढा छन्। अब आउनुहोस् प्रकाश 21 अध्यायको 1-8 खण्डलाई पाठ गरौँ, जुन सन्देशमा सबै कुरा बितिसकेको छ। यहाँ लेखिएको छ, तब त्यो स्वर्गीय दूतले मलाई जीवन जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेडाको पाठा थुमाको सिंहासनबाट बगिरहेको थियो। त्यो नगरको गल्लीको माझबाट बगिरहेको थियो। जीवन वृक्ष वर्षेनी 12 फल फल्दै नदीको एकापट्टि थियो। प्रत्येक महिना यसमा फल फल्छ। वृक्षका पातहरू मानिसहरूको बिमार निको पार्नुलाई थिए। परमेश्वरको श्राप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि थुमाको सिंहासनमा, सिंहासन नगरमा रहनेछ। परमेश्वर अनि थुमा सिंहासन नगरमा रहनेछ। परमेश्वरका सेवकहरूले उहाँलाई आराधना गर्नेछन्। तिनीहरूले उहाँको चेहरा देख्नेछन्। परमेश्वरको नाउँ तिनीहरूको निधारमा हुनेछ। त्यहाँ फेरि रात पर्ने छैन। मानिसहरूलाई सूर्यको प्रकाशको आवश्यकता पर्ने छैन। परमप्रभु परमेश्वरले तिनीहरूलाई प्रकाश दिनेछ अनि तिनीहरूले सदा सर्वदा राजाहरूले जस्तै शासन गर्नेछ। त्यो स्वर्गीय दूतले मलाई भने, यी वचनहरू विश्वसनीय अनि सत्य हुन्। परमप्रभु अगमवक्ताहरूको आत्माहरूका परमेश्वर हुन्। परमेश्वरले आफ्ना सेवकहरूलाई ती कुराहरू जो चाँडै हुनु पर्नेछ देखाउन स्वर्गीय दूतलाई पठाए। सुन, म चाँडै आउँदैछु। त्यो मानिस जसले यस पुस्तकका अगमबाडीका शब्दहरू पालन गर्छ धन्य हुन्। म युहन्ना हुँ। मैले त्यो हुँ जसले यी कुराहरू सुने अनि देखे। यी कुराहरू सुने अनि देखेपछि त्यो स्वर्गीय दूतले मलाई यी कुराहरू देखाए। म उनको पाउ सामुन्ने उहाँलाई उपासना गर्न झुके। प्रियहरू, जब पहिलेका कुराहरू बितिसकेका हुन्छन् त्यहाँ केही निश्चित शर्तहरू हुन्छन्। पहिलो शर्त, त्यहाँ नयाँ सृष्टि हुनेछ। हामी यसलाई प्रकाश 21 अध्यायमा पढ्छौँ कि पहिलो पदलाई अवलोकन गरौँ। यहाँ लेखिएको छ, अनि मैले एउटा नयाँ स्वर्गीय र नयाँ पृथ्वी देखे। पहिलो स्वर्ग र पहिलो पृथ्वी बिति गएको थियो र त्यहाँ अब कुनै समुद्र छँदै थिएन। पहिलो स्वर्ग र पहिलो पृथ्वी यो पृथ्वी हो जहाँ हामी अहिले बाँचिरहेका छौँ। अब म दोस्रो पुस्तक दोस्रो पत्रुस 3:10-4 खण्डलाई पनि पाठ गर्न चाहन्छु। यहाँ लेखिएको छ, तर प्रभुको दिन त चोर जस्तै गरी झट्टै आउनेछ, र जसमा आकाश चाहिँ ठुलो आवाज साथ बिति जानेछ। तत्वहरू आगोको रापले पग्लिनेछन् र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन्। यो सबै कुराहरू पग्लन्छन् भन्ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्ता किसिमका मानिस हुनुपर्छ? तिमीहरू परमेश्वरको दिन प्रतीक्षा गर्दछौ, त्यस दिनलाई नजिक ल्याउन चाहन्छौ, जुन दिन आकाशहरू जलेर भस्म हुनेछन् र तत्वहरू आगोको रापले पग्लिनेछन्। तर उहाँको प्रतिज्ञा बमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौँ जसमा धार्मिकताले बास गर्छ। यसकारण प्रिय हो, तिमीहरू यी कुराहरूको प्रतीक्षा गर्नेहरू भएका हुनाले उहाँको दृष्टिमा तिमीहरू दाग वा खोट नभएका र शान्तिमा बस्नेहरू हुन प्रयत्न गर। प्रियहरू, पहिलो स्वर्ग र पहिलो पृथ्वी बितेर जानेछ। त्यहाँ नयाँ सृष्टि र नयाँ नीति हुनेछ। अब हामी फेरि प्रकाशको 21 अध्यायमा फरक। यहाँ हामी अझ केही उल्लेखनीय अवस्थाहरू देख्छौँ। मैले भने त्यहाँ नयाँ सृष्टि हुनेछ। त्यहाँ कुनै समुद्र हुने छैन, कुनै महासागर हुने छैन,
पहिलो समुद्र बनाउनु हुँदा परमेश्वरले

समुद्र र सुक्खा भूमिलाई सृष्टि गर्नुभयो। यो अनुसार नयाँ स्वर्ग र नयाँ पृथ्वीमा कुनै समुद्र हुने छैन। त्यहाँ पवित्र सहर नयाँ यरुसलेम हुनेछ। त पवित्र धर्मशास्त्रले हामीलाई भन्दछ कि परमेश्वरबाट दुल्हाको निम्ति दुलही जस्तै गरी सिङ्गारिएर तयार पारिराखे कि, अर्थात् पवित्र सहर नयाँ यरुसलेम स्वर्गबाट तलतिर झरिरहेको देखे। नयाँ सहर पवित्र यरुसलेम 1500 माइल घन आकारको छ। अति महिमित दृश्यले भरिपूर्ण धर्मशास्त्रले भन्दछ कि यो परमेश्वरको वासस्थान हो, किनकि उहाँ उनीहरूसँग बस्नुहुनेछ र तिनीहरू उहाँका मानिसहरू हुनेछ। मेरो मित्रहरू, के तपाईँले यी कुरा देख्न सक्नुहुन्छ? जब पहिलेका सबै कुरा बितेर जानेछ अब त त्यहाँ नयाँ सृष्टि हुनेछ, जुन हामी अहिले जानेको र बुझेको र कल्पना गरेको भन्दा पनि बिल्कुलै फरक त्यहाँ हुनेछ। दोस्रो शर्त, त्यहाँ एक नयाँ सम्बन्ध कायम हुनेछ। परमेश्वर र मानिस बीच एक नयाँ सम्बन्ध हामीलाई दिइएको छ कि परमेश्वर आफ्ना मानिसहरूसँग बस्नुहुनेछ, उहाँ मानिसहरूको बीचमा रहनुहुनेछ। उहाँ इमानुएल परमेश्वर जो हामीसँग सधैँभरि रहनुहुनेछ। यो परमेश्वरको उद्देश्यको अन्तिम समापनको बिन्दु हो। जब उहाँले पहिलो मानिस आदमलाई सृष्टि गर्नुभयो, उहाँले आफ्नो खुसी र आनन्दको लागि साथै पहिलो मानिसको लागि सुन्दर बगैँचा बनाउनु भयो। उत्पत्तिको पुस्तकमा यो देखिन्छ कि परमेश्वर आदमसँगको संगतिमा आउनु थियो। पछि हब्बा र आदमले गरेको पापले गर्दा परमेश्वरको घनिष्ठता सम्बन्ध टुटेको थियो। जब नयाँ स्वर्ग र नयाँ पृथ्वीको सृष्टि भएपछि फेरि यो घनिष्ठता सम्बन्ध पुनः प्राप्त हुनेछ। त्यहाँ फेरि नयाँ सम्बन्ध हुनेछ। जुन अदनको बगैँचामा तोडेको सम्बन्ध फेरि जोडिनेछ। यो सम्बन्ध ईश्वरीय सम्बन्ध हो। मानवीय र ईश्वरीय संगति अत्यन्त अनमोल थियो। जब परमेश्वरले मानिसलाई सृष्टि गर्नुभयो, उहाँले भन्नुभयो, हामी मानिसलाई आफ्नो स्वरूपमा र हाम्रो प्रतिरूपमा बनाऊ। परमेश्वर आफ्ना जनहरूसँग घनिष्ठ हुनुहुन्छ। धर्मशास्त्रले बताउँछ उहाँले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ। वास्तविकतामा हरेक आँसु खस्दछन्, तर अब त्यहाँ कुनै मृत्यु हुने छैन, कुनै दुःख हुने छैन, त्यहाँ कुनै रुवा हुने छैन, कुनै रुवाई हुने छैन, त्यहाँ कुनै अधिक पीडा हुने छैन, किनभने पहिलेका कुरा सबै बितिसकेका छन्। अब आँखाबाट आँसु खस्ने छैन। ती मानिसहरू जो नयाँ सृष्टिमा अधिकार गर्दछन् वा बसोबास गर्दछन्, तिनीहरू सबै पुनरुत्थान भएको शरीरलाई धारण गरेका हुन्छन्। त्यहाँ कुनै मृत्यु हुने छैन, कुनै भ्रष्टाचार हुने छैन। मानिसहरू त्यहाँ येशु ख्रीष्ट जस्तै हुनेछन्। सम्पूर्ण दुःख पीडा र वर्तमान संसारको ढाँचा सबै हटिजानेछ। मानिस र परमेश्वर बीचमा त्यो नयाँ सम्बन्ध स्थापना हुनेछ। परम प्रभुको स्तुति भएको होस्। र तेस्रो शर्त, त्यहाँ एक नयाँ अलगाव हुनेछ। वास्तवमा उहाँले भन्नुभएको थियो कि अल्फा र ओमेगा म नै हो, जीवनको पानीको फोरा म सितैमा तिमीहरू तिर्खाएको मानिसलाई दिनेछु। ओ, यो अहिलेको सन्दर्भमा भनेको कुरा हो। यदि तपाईँ तिर्खाउनु भएको छ भने जीवनको मूलबाट पिउन सक्नुहुन्छ। के तपाईँलाई तिर्खा लागेको छ? के तपाईँ आफ्नो हृदयमा चाह गर्नुभएको कुरा प्राप्त गर्न चाहनुहुन्छ? उहाँले तिर्खाएकाहरूलाई जीवनको पानी दिने कुरा गर्नुभयो। र यदि तपाईँ तिर्खाएको हुनुहुन्छ भने उहाँका आउनुहोस्, उहाँले तपाईँले जीवनको पानी दिनुहुनेछ, ताकि तपाईँ फेरि कहिले तिर्खाउनु हुने छैन। त्यस अलगाउको बारेमा थोरै सूचित गर। यहाँ जसले विजय प्राप्त गर्दछ उसले सबै कुरा पाउनेछ। पुत्रले आफ्नो उत्तराधिकार पाउनेछ, किनकि उहाँले भन्नुभयो कि म उसको परमेश्वर हुनेछु र ऊ मेरो पुत्र हुनेछ। यहाँ एक सुन्दर पारिवारिक सम्बन्ध छ र परमेश्वरले भन्नुभयो कि पुत्रले सबै कुरा पाउनेछ। त्यो पारिवारिक सम्बन्ध कहिले टुक्रिने छैन, कहिले पनि छैन। यो सधैँ जित्नेहरूका लागि पक्रिराखेको हुनेछ। कि यो अचम्मको कुरा होइन कि येशूले तिर्खाउनेहरूलाई जीवनको पानी दिनुहुनेछ र विजयीहरूलाई पैतृक सम्पत्ति दिनुहुनेछ भन्दा यो एक अचम्मको आशिषको कुरा हो। हामी दुःखको सूचना साथ भन्दछौँ कि पापीहरूलाई बाहिर फ्याँकिनेछ। बहिर्गमनको लागि आगोको कुण्ड बाहेक अरू उसको लागि केही हुने छैन। आगो र गन्धकले जलाउने कुण्ड त्यहाँ छ। अझै सबै दुःखको बीचमा खुसीको कुरा, त्यहाँ एक प्रकारको स्थायी आनन्द र शान्ति छ, किनकि सबै नैतिक मालिन्ताहरू र पापलाई सदाको लागि आगोको कुण्डमा राखिनेछ। कहिले पनि त्यो फेरि जीवित हुने छैन। मानिसको प्रलोभन दमन सबै फ्याँकिनेछन्। पाप र अधर्मको कुराबाट मानिस सधैँको निम्ति अलगाव हुनेछ। त्यो जीवन कति आनन्द र धन्यको जीवन। प्रभु तपाईँको स्तुति होस्।

प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौँ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौँ।

प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौँ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने, निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।

0: औ साथीहरू, रोपाइमा जाने होइन? ल आऊ आऊ, जम जम, रोपाइ सुरु गरौँ। होइन, त्यो मुस्कान किन झोकेर बसिरहेको? ओए जा त, हेर त मुस्कानलाई के भएछ।
1: ओए मुस्कान, के भयो तँलाई?
2: केही भएको छैन यार।
1: होइन, केही भएको छ भने भन् न।
2: खै, जीवनमा बोझले लादिएको जस्तै हुन्छ। खै के भन्नु,
1: हिजो भर्खर हामीले घरले सङ्गतिमा पढेको होइन, येसुले भन्नुभयो, यही सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु, जाउँ रमाइलो गर्नका लागि।

0: रेडियो छिमेकी सुन्दै हुनुहुन्छ हजुर तपाईँहरू।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

अरे मेरो भाइ, के लगाइरहेछौ? रेडियो छिमेकी लगाऊ, रेडियो छिमेकी 107.2 मेगाहर्जमा। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आत्मिक गीत, संगीत र वचन सुन्नका लागि
4: सुन्नुहोस् रेडियो छिमेकी 100।

तपाईँको छिमेकी मेरो छिमेकी, यो हो रेडियो छिमेकी। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।

0: नमस्ते डाक्टर साहब।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी 107.2 मेगाहर्ज।

प्रतिक्रिया तथा विज्ञापनको लागि रेडियोको सम्पर्क नम्बर 98674-1440-98672-14140। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो छिमेकी।

0: रेडियो छिमेकी।
1: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
2: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
1: के रे, नानी त भर्खर 17 की लागि होइन र?
2: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
1: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
2: ए हो र।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

Let's go. Fight. What's wrong with you?

0: शुभ प्रभात गुरुआमा।
1: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सधैँ तपाईँको साथमा रेडियो छिमेकी 107.2 मेगाहर्ज।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

छ, तपाईँको अङ्गालोमा हाम्रो म भन्ने कुराहरू मर्दछ, तपाईँले हामीलाई नम्र तुल्याउनुहुन्छ, तपाईँ जस्तै।

म असल गोठालो हुँ। असल गोठालोले आफ्नो भेडाहरूको निम्ति आफ्नो प्राण अर्पण गर्दछ।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।